प्रभावित हुन्छ, उनले केही न केही कर्म गर्नुपर्दछ र त्यही कर्म गर्नको निमित्त पनि आखिर म कसको अंश हुँ भनेर चिन्नु पर्दछ। गुरु सबैले मान्नु पर्दछ, त्यसैले मलाई यो तपाईँ पञ्चतत्वको शरीर हो, निरञ्जन निराकार तपाईँ निरञ्जन हो, न रूप छ न रङ्ग छ, हामी तपाईँ अन्तमा त्यही हुने हो त्यही हो भनेर जब यो अवगत मलाई ऋषिबाट भयो त्यसैले नमस्कार गरेको हो। त्यस्तै प्रकारले श्रीराम प्रभु जब अवतरित हुनुभयो, त्यो कथा लामो छ, अहिले सकिनेवाला छैन। श्रीराम प्रभु कश्यप र अदिति तपस्या गरिरहेको अवस्थामा आकाशवाणी भयो, तपाईँको इच्छा पूर्ण गर्नको लागि म वरदान दिन्छु, वरदान माग भन्दा कश्यप र अदितिले हामी केही पनि अरू वरदान माग्दैनौ। जस बेला राम र सीता भएर पृथ्वीमा अवतरित हुनुपर्ने छ, त्यति बेला हाम्रो पुत्र र बुहारी भइकन जन्म लिएपछि हामी त्यहाँभन्दा ठूलो केही पनि माग्दैनौ। त्यति बेला तथास्तु भन्ने आवाज आयो, अन्ततको त दशरथका छोरा राम भएर अवतरित भए। कौशल देशकी एकी कौशल्य नामले अवतार भयो, तिनको स्वयंवर भयो, विवाह भयो, त्यसपछि श्रीराम प्रभुको जन्म भयो अयोध्यामा। अहिले अयोध्यालाई तीर्थस्थान मानिनेछ, तर जो अयोध्यापति श्रीराम प्रभु त्रिलोकी नाथले भनेको मार्गमा कोही पनि जाँदैनन्। र श्रीराम प्रभुको जन्म भइसकेपछि श्रीराम प्रभु एक दिन ऋषि वशिष्ठको निवास स्थानमा जाँदा दरवाजा खटखट्याउँदाखेरि तपाईँ को हुनुहुन्छ भन्दा मलाई थाहा छैन, म त्यही जानकारी लिन आएको हुँ। त्यसपछि ऋषि वशिष्ठले तपाईँ रुम रुममा रमेको रमाए रमे राम हो, शरीर राम होइन, शरीर त एक नाम यो संसारमा सञ्जाल लक्ष्मको लागि पुकारिने र पहिचान हुने नाम हो, अन्तमा तपाईँ रमे राम हो भनेर तत्वज्ञान दिँदाखेरि त्रिलोकीनाथ आज हिन्दू ग्रन्थलाई हिन्दू सिस्टमलाई हिन्दू प्राणहरूलाई मान्ने मान्छे सम्पूर्ण श्रीराम प्रभुलाई अवतार त्रिलोकीनाथ श्रीराम प्रभु भन्ने चलन छ, सबैले भनेका छन्। त्यस्तै ऋषि सान्दीपनिद्वारा भगवान कृष्णले तत्वज्ञान लिएर कणकणवासी कृष्ण तपाईँ यो कृष्ण होइन कणकणवासी हो, तपाईँ नभइकन यो सृष्टि चलेको छैन, तपाईँ यो शरीर मात्रै होइन तपाईँ परमात्मा हो, एवं प्रकारले प्रत्येक अवतारले प्रत्येक भगतले ऋषिबाट गुरूबाट ज्ञान लिएको छ। यही कलियुगमै राजा जनकले कलियुगमै हामी त्यो स्थान देख्दछौं, तर राजा जनक अहिले छैन, कलियुगमा छैन, अहिले कलियुगमा पनि त्यो स्थान हामीले देखेका छौं, जो जनक राजाको निवास स्थान जो अहिले पनि त्यस्तै छ। र त्यही निवास स्थानमा राजमहलमा एक दिन राजा जनकलाई सपना पर्दा त्यो सपनाको उत्तर सपनाको फल के होला भनेर राज ऋषि महर्षि देव ऋषि सम्पूर्णलाई बोलाएर प्रश्न गरिएको थियो। म सपनामा भिख माग्ने भिखारी सर भएर भोको प्यासो थिएँ, उड्दा मेरो बिस्तरामा थिएँ, वास्तवमा म को हुँ, त्यो सपनामा भिख मागेर खाने भिखारी हुँ या ए जनकपुरको राजा हुँ, यही प्रश्न थियो, त्यहीको उत्तर कसैले पनि दिइसकेन। एक अष्टवक्र जसको शरीर आठ ठाउँमा टेढो थियो, एकदम त्यस्तो शरीर थिएन अरूका जस्तो, उहाँ बालक उमेरमै 14 वर्षकै उमेरमा त्यहाँभित्र प्रवेश हुँदा सबैले मुस्कुराए, अन्तमा यहाँ मानिसको स्वभाव भनेर म आए, तर मानिसको स्वभाव रहेछ, यो त शरीरलाई मात्र चिन्ने स्वभाव रहेछ,
भन्दा सबैले बडा गम्भीर विचारले हेरे। राजा जनकले प्रश्न गरे र मेरो प्रश्न यही हो, तब यो यतिका मान्छे जम्मा भएका हुने प्रभु ल भन्नुहोस्। प्रश्न उत्तर हुँदा हुँदा हुँदा अन्तिममा राजा जनकले 14 वर्षका ऋषि अष्टवक्रबाट ज्ञान लिएर राम नाम जप्दै निष्पक्ष रूपले राज्य सञ्चालन गर्दै आज विदेही राजा जनक भनेपछि नेपालमा जन्मेका राजा जनक मात्रै विदेही छन्, अरू राजालाई विदेही भनिएको छैन। किन भनेन, देही भएर पनि उहाँले निष्पक्ष पक्ष धर्मको आधारले राज्य सञ्चालन गर्नुभयो। उहाँको नाम नै विदेही राजा जनक रह्यो। तसर्थ अन्तमा पनि यो जो हरितालिका तीज आउँदैछ, सबैलाई शुभकामना र हरिको नाम लिएर त्यो दिवसलाई मनाउन्। यही शुभकामनाका साथ म आफ्नो शब्दलाई पूर्ण विराम दिन्छु, दुई लाइन भजन राख्ने इच्छा गर्दै। आजका प्राविधिक मित्र छविलालजीलाई धन्यवाद दिँदै आफ्नो शब्दलाई पूर्ण विराम दिन्छु। सबैको शुभ होस्, सबैको दिन शुभ बितौ। नमस्कार, प्रणाम।

0: 大概也不是我大妈，这个送货了，咱们。
1: होल्डिङ सेन्टरमा रहेकाहरूमध्ये पनि महिला बालिका तथा गर्भवती सुत्केरीको विशेष स्याहार र सुरक्षाको आवश्यकता विपदको समयमा पर्छ। यसका लागि नेपाल प्रहरीको तयारी के छ? सीआईएनसँग कुराकानी गर्दै नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफले,
2: प्रहरी कर्मचारी खटाएको छौँ, त्यो प्रहरी कर्मचारीहरूले पनि त्यही खटिनुहुन्छ, उहाँहरूलाई भन्दा नि भयो, महिला प्रहरी कर्मचारी हुनुहुन्छ। दुई नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 100 100 नम्बर फोन गरे पनि हुन्छ। अब महिला बालबालिकाको केस हेर्दै 104 डेडिकेटेड नम्बर पनि हो, यो केन्द्रमा यहाँ भैटकुरी मण्डलमा छ यसको अफिस, त्यहाँ हाम्रो डिएसपी लेभलको प्रहरी अधिकृत बस्नुहुन्छ। होइन, यौन शोषण गर्न सक्ने, दुर्व्यवहार गर्न सक्ने गतिविधि हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै हामीले सूक्ष्म रूपमा निगरानी गरिरहेका पनि छौँ। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी, महिला प्रहरी कर्मचारी खटाएका छौँ, गलत गतिविधि गर्न सक्लान् भनेर हामीले त्यसमा चाहिँ उहाँहरूको पहुँचलाई घोषित गरेको अवस्थाहरू छ। हामी जथाभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जफायतै गर यस्ता संवेदनशील व्यक्तिहरूलाई चाहिँ टचमा आउने गर्न नपाउने गरेको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो चाहिँ सबै ठाउँमा अब आश्रय स्थलमा त प्रहरी डेफिनेटली छ, त्यसमा नि महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा त्यहीँ आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू, आफूलाई कसैले त्यस्तो किसिमको प्रलोभन देखाइरहेको, हेड देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शंका लाग्छ भने भन्न सक्नुहुनेछ।
3: गत भदौको जेएनजी आन्दोलनमा मृत्युवरण गरेका 45 शहीदका शालिगहरू सहितको जेएनजी शहीद पार्क तयार भएको छ। सादोबाटो स्थित राष्ट्रिय खेलकुद परिषद राखेपो परिसरमा रहेको पार्कमा आज शालिग अनावरण गरिँदैछ। गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले बिहान 8:30 शालिग अनावरण गर्ने कार्यक्रम तय भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी लगायतका विपदपछि मनोसामाजिक स्वास्थ्य र सरोकारवालाको भूमिका
4: भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा उनीहरूलाई चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्।
3: इजरायलमा सहायक श्रमिकको माग, पाँच थरको पाखाबारीमा फस्टाउँदै सिउरी फल लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: टीकापुर नगरपालिका वडा नम्बर 5 स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 जनहितमा जारी सन्देश।
6: अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
7: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार

0: समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा जेन्जी आन्दोलनको एक वर्ष, राजनीतिक शक्ति सिंहदरबारबाट जंगी अड्डा सरेका ती पाँच दिन शीर्षकमा खबर प्रकाशित छ। यसलाई मातृका दाहाल र तुफान न्यूपानले लेख्नु भएको छ। गत वर्ष जेएनजी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन, संसदको भविष्य र मुलुकको राजनीतिक संक्रमण बारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रहयो। आन्दोलनपछि विकसित घटनाक्रम बुझ्न कान्तिपुरले घटनाबारे जानकारका 25 जनासँग कुराकानी गरेको प्रसंगलाई यहाँ समावेश गरिएको छ। राहत लैजान धुन्चेमा हेलिकप्टर कुर्दै जनप्रतिनिधि शीर्षकमा गंगा विषयले खबर लेख्नु भएको छ। हेलिकप्टरको विकल्पमा ड्रोनबाट थोरै थोरै सामान ओसार्न थालिए पनि अपुग्छ। सड़क सम्पर्क टुटेपछि पैसा भएर पनि खाद्यान्न किन्न नपाउने अवस्था रहेको छ। त्यस्तै जेएनजी दिवसमा प्रधानमन्त्री शाहको खोजी शीर्षकमा खबर प्रकाशित छ भने भित्री पृष्ठमा कृष्णवीरको नयाँ ट्र्याक कति भरपर्दो शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डको नयाँ ट्र्याकमा माटो र चट्टान बलियो बनाउने गरी तत्काल काम गर्न विज्ञहरूको सुझाव छ। विकल्पमा सुरुङ वा पुल बनाउनु पर्नेमा जोड़ दिएको छ। त्यस्तै कांग्रेसमा सहमति खोज्न अधिवेशनको कार्यतालिका संशोधन शीर्षकमा अर्को खबर प्रकाशित छ। 3 र 4 असोजमा वडा अधिवेशन थालेर गाउँ नगरपालिका अधिवेशन र प्रदेशसभा तथा जनप्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सहित 16 देखि 19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरिएको छ। त्यस्तै जलवायु न्यायका लागि कूटनीतिक पहल बढ़ाइँदै शीर्षकमा राजेश मिश्रले पनि खबर लेख्नु भएको छ।
5: नागरिक दैनिकमा सहकर्मी गुमाउँदाको पीड़ा भूलेर उद्धारमा सक्रिय सुरक्षाकर्मी शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छापिएको छ। नेपाल प्रहरीका 25 जना बेपत्ता छन्, 3 जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका 13 जना बेपत्ता छन्, 1 जनाको मृत्यु छ। सेनाका अधिकृत र जवान गरी 45 जना बेपत्ता रहेका छन्। रसुवा स्थित चीनतर्फको ढोका हरेक दिन बिहान 7:30 बजे खुल्थ्यो। नेपालतर्फबाट सशस्त्र प्रहरी बलले 7 बजे ड्यूटी लिइसकेको हुन्थ्यो। भदौ 10 गते सदाझैं सीमा सुरक्षा कार्यालय बीओपी टिम्बुरेका सशस्त्र प्रहरी निरीक्षक अम्बीर खत्री 10 जनाको टोली लिएर सीमा सुरक्षामा खटिनु भएको थियो। छानबिन प्रतिवेदन सार्वजनिक नहुँदा सुशासनमा बाधा शीर्षकमा अर्को खबर छ। नेपाल सुशासन निगरानी समूहले जेएनजी आन्दोलनसँग सम्बन्धित छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। अत्यावश्यक सेवाबाट वञ्चित बाढ़ी पीड़ित रेडक्रस शीर्षकमा खबर छापिएको छ। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको महासंघ आईएफआरसीले नेपालको बाढ़ी प्रभावित क्षेत्रका धेरै परिवार अझै पनि अत्यावश्यक सेवा र मानवीय सहायताबाट वञ्चित रहेको जानकारी दिएको छ। आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनको एक वर्ष, कर्जा प्रवाहको गति बढ़ाउन असफल शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। भोटेकोशी बाढ़ी, आउँदो पर्यटकीय मौसममा आंशिक असरको शंका शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकमा अवैज्ञानिक बस्ती विकासले नदी किनारमा महाविपत शीर्षकमा बहुज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ। नदी किनारमा बस्ती बसाउँदा बाढ़ीका कारण हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। नेपालमा हरेक वर्ष मनसूनको समयमा हुने जनधनको क्षतिको मुख्य कारण मध्ये एउटा यही नै हो। यो मुलुककै एक गम्भीर समस्याको रूपमा देखिएको छ। भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले नदी किनारका बस्तीमा पुर्याएको महाप्रलय यसको पछिल्लो उदाहरण रहेको गरिएको छ। जेएनजीका अपेक्षा सुशासन र भ्रष्टाचार नियन्त्रण शीर्षकमा विवेक रेग्मीले लेख्नु भएको खबर पनि छापिएको छ। एक इन्च पनि विचलित हुने छैनौं लामिछाने शीर्षकमा लेखिएको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाब दिने ठाउँमा समयले आफूहरूलाई पुर्याएको उल्लेख गर्नुभएको छ। भित्री पन्नामा अर्को खबर छापिएको छ। इजरायलमा सहायक श्रमिकको माग भएको बारेमा वैदेशिक रोजगार विभाग ले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक केयर गिभरका रूपमा काम गर्न इच्छुक नेपाली युवाका लागि पुनः आवेदन माग गरेको हो। पाखाबारीमा फस्टाउँदै सिउडीको फल शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर छ। किसान कर्मलाई थाँती राखेर काठमाण्डु जानुभएका पाँच थरको हिलिहाङ गाउँपालिका 7 का ओमनाथ रिजाल पछिल्लो समय थाथलो फर्केर सिउडी फल अर्थात ड्रागन फ्रूट उत्पादनमा व्यस्त हुनुहुन्छ। उहाँ लगायत अरू किसानहरू पनि यो खेतीमा आकर्षित हुँदै गएका छन्। नयाँ पत्रिका दैनिकमा नेपालले माग्यो थप प्राविधिक उपकरण शीर्षकमा परशुराम काफेले लेख्नु भएको खबर छापिएको छ। सरकारले खोज तथा उद्धार तथा डीएनए पहिचान कार्यमा संलग्न सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक उपकरण सहयोग माग गरेको हो। थपिए विदेशी टोली शीर्षकमा अर्को खबर छ। भोटेकोशीको विनाशकारी बाढ़ीपछि खोज तथा उद्धार कार्यमा शुरूमा भारत र चीनका उद्धार विशेषज्ञ तथा लगतै कोरियाली विज्ञ खटिएकोमा अहिले 3 देशका थपिएका छन्। मलेसिया यूएई र अस्ट्रेलियाका उद्धार टोलीले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। भित्री पन्नामा छापिएको खबर रहेको छ। भग्नावशेषकै अवस्थामा बागमती प्रदेश सभा भवन शीर्षकमा फोस्टोराज अधिकारीले लेख्नु भएको हो। नयाँ प्रदेश सभा भवन भन्दा पनि सरकारको प्राथमिकता प्रशासनिक भवन निर्माणमा देखिएको उल्लेख गरिएको छ। अर्को खबर बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म हेलिकप्टरमा 833 को उद्धार शीर्षकमा लेखिएको छ। पवन तिमल सिन्हाले लेख्नु भएको हो। काठमाण्डु छिर्ने मुख्य राजमार्गमा सधैं दुःख वैकल्पिक सड़क निर्माणमा व्यवस्था शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। रणनीतिक महत्वको द्रुत मार्ग निर्माणमा अत्यधिक विलम्ब सोचिएको छैन अन्य विकल्प त्यसै गरी पूर्वाधार विज्ञहरूले पनि यसमा चिन्ता व्यक्त गरेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा सैटेलाइट मार्फत इन्टरनेट सेवा दिँदै एनसेल शीर्षकमा खबर छापिएको छ भने भोटेकोशी बाढ़ीबाट निजी क्षेत्रमा परेको क्षतिमा विश्व बैंकले चासो राखेको बारेमा पनि खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। हंगेरीले कूटनीतिज्ञका लागि अस्वीकार मानिएका गतिविधिमा संलग्न भएको आरोपमा रूसी कूटनीतिक नियोगका 10 सदस्यलाई देश छोड्न आदेश दिएको छ। विदेश मन्त्रालयले भने रूसी कूटनीतिज्ञले कस्ता गतिविधि गरेका थिए भन्ने बारे विस्तृत जानकारी गराएको छैन। उनीहरूले कति समयभित्र हंगेरी छोड्नुपर्ने हो भन्ने विषय पनि पुष्टि भएको छैन। 3 दिनको रोकपछि रूसले युक्रेनको राजधानी कियेभमा पुनः क्षेप्रास्त आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा 2 जनाको मृत्यु भएको र 7 जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। आक्रमणबाट राजधानीका विभिन्न स्थानमा आगलागी तथा संरचनामा क्षति पुगेको छ। युक्रेनी सेनाले हवाई रक्षा प्रणाली सक्रिय रहेको बताउँदै सर्वसाधारणलाई सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरेको छ। र अमेरिकाले इरानसँगको लामो समयदेखि जारी सैन्य द्वन्द अन्त्य गर्ने प्रयास गरिरहेका बेलामा पश्चिम एशियामा आफ्नो सैन्य तथा गुप्तचर उपस्थिति घटाउने सम्भावनाबारे अमेरिकी सैन्य र गुप्तचर अधिकारीहरूबीच अनौपचारिक छलफल शुरू भएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाए अनुसार रक्षा तथा गुप्तचर निकायका अधिकारीहरूबीच पश्चिम एशियाका क्षेत्रीय सैन्य आधार सैनिक संख्या र अन्य संरचना घटाउने विकल्पबारे छलफल भइरहेको हो।
5: साझा खबरमा अब खेलकुदका खबर। नेपाल भलिबल लीग एनभीएल अन्तर्गत आज 2 खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण र खप्तडबीच अपरान्ह 4 बजे शुरू हुनेछ। पहिलो खेलमा कर्णालीसँग पराजित भए पनि काठमाण्डु र मधेसलाई पराजित गर्दै अन्नपूर्ण लयमा देखिएको छ। काठमाण्डु र कर्णाली बीचको दोस्रो खेल साँझ 7 बजे हुनेछ। हिजो भएको खेलमा काठमाण्डु रेड्सले सगरमाथा स्मासर्सलाई पराजित गर्दै दोस्रो जीत हात पारेको थियो। हिजो भएको अर्को खेलमा मधेस वारियर्सले पहिलो जीत निकाल थालेको छ। नेपालले एसएससी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता ओमानसँग सेमी फाइनल खेल्ने भएको हो। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भए पनि समूहको विजेताकै रूपमा रहेको छ। समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बी को विजेता यूएईसँग खेल्ने भएको छ। र सोलुखुम्बुको माप्या दुधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको एभरेस्ट भ्यू ट्रेल रेसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। पर्यटन प्रवर्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड़ दिएको साहसिक दौड़ले फ्रान्सको विश्व प्रसिद्ध अल्ट्रा ट्रेल संस्थाबाट आधिकारिक मान्यता पाएको हो।
6: भोटिकोशी बारी प्रभावितका लागि मनोपरामर्शको महत्व, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: पाको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब विपद र मनोसामाजिक स्वास्थ्यको कुरा. बाढ़ी लगायतका कुनै पनि विपदका घटनापछि आफन्तको मृत्यु धन सम्पत्तिको क्षतिका कारण परिवार तथा समुदायका सदस्यमा मानसिक रूपमा आघात पर्छ. यस्तो अवस्थामा उनीहरूलाई मनोसामाजिक सहयोगको आवश्यकताका बारेमा साथी दीपक आचार्यले मनोविद पद्मप्रसाद घिमिरेसँग कुराकानी गर्नुभएको छ.
4: यदि बुवा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रो समस्याहार पाउनु भएको छ कि छैन, पौष्टिक तत्व पाउनु भएको छ कि छैन. यदि पौष्टिक तत्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दूध दिनै सक्नुहुन्न, आउँदै आउँदैन. आमाले मा प्रशस्त दूध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र सुरक्षित र भरपर्दो हुनुपर्छ.
5: होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ. अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला शुरू हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ. मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
4: किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने, रजस्वला शुरू भएको हुन्छ, 81 नयाँ ठाउँमा आउँदाखेरि केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ. त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ. अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ. त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ.
5: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुन सक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुन सक्छ?
4: यसको लागि चाहिँ हामीले उनीहरूलाई पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन. दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ. अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ. दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्. अपाङ्गता भएका बाल बालिकाको लागि अलिकति बढी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ.
5: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
4: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन्. यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिविनसँग मिलेर शुरूमै एक चरण 30 जनालाई, अर्को चरण 20 जनालाई, लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं.
3: मनोविद पद्मप्रसाद घिमिरेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक. रसुवा र नुवाकोटका 4-4 स्थानीय तहमा हैजा विरूद्धको खोप लगाइँदै किशोरी तथा महिलाको सुरक्षाका लागि नेपाल प्रहरीको विशेष योजना मनोसामाजिक सहयोग पनि बढ़ाइँदै
6: पर्वतको मोदी खोलाको शाखामा पानीको बहाव बढ़दै जोखिममा रहेका स्थानीयलाई भने सुरक्षित स्थानमा सारियो. भोटेकोशी बाढ़ीका कारण 5,000 भन्दा बढ़ी अझै सम्पर्कविहीन.
3: इजरायलमा सहायक श्रमिकको माग, पाँच थरको पाखा बारीमा फस्टाउँदै सिउडी फल राहत लैजान रसुवाको धुन्चेमा हेलिकप्टर कुर्दै जनप्रतिनिधि.
6: हंगेरीद्वारा 10 रूसी कूटनीतिक नियोगका सदस्यहरूलाई देश छोड्न आदेश. रूसले युक्रेनमा फेरि क्षेपास्त्र आक्रमण शुरू गर्यो. इरानसँगको सैन्य द्वन्द्व अन्त्य गर्ने प्रयास अमेरिका छलफलमा.
3: र एनबीएलमा आज 2 खेल हुने, काठमाडौँको दोस्रो जीत मधेसले खप्तरलाई हरायो. नेपालले एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमनसँग खेल्ने. साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विगतका राजनैतिक दल र नेतृत्वहरू जसको आलोचना भइसकेपछि विभिन्न आन्दोलन र असन्तुष्टिहरू पनि बढे र नयाँ पुस्ता र नयाँ उमेर समूहका व्यक्तिले अहिलेको सरकारको नेतृत्वको बागडोल समारी रहेका छन् तर अहिले पनि नागरिकले सोचे जस्तो काम हुन नसकेका विभिन्न गुनासाहरू आइरहेका छन् भने विभिन्न प्रकारका दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ र नागरिकहरू अहिलेको नयाँ सरकारले पनि त्यस अनुसारको काम गर्न नसकेको भन्न थालेका छन्। यहाँ गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति एउटा कुनै सार्वजनिक सभा समारोहमा अगाडिपट्टि भाषण गर्नको लागि त्यहाँ मंचमा उभिएको जस्तो देखाइएको छ र देब्रे हात नागरिक स्तर तल मंचभन्दा मुनिपट्टि रहेका व्यक्तिहरूतर्फ देखाइएको छ भने गृहमन्त्री गुरूङ जस्ता देखिने व्यक्ति भाषण गर्दै केही बोलिराखेका जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ,
7: ए पुराना दल तिमीहरू सुध्रनु क्या, हामीलाई त फुर्सदै छैन।
8: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर क्षेत्रमा कर्णाली नदी किनारका सामुदायिक वनलाई नदीले कटान गर्दै कर्णाली नदी गाउँमा पस्ने भन्दै नागरिकहरू चिन्तित। टीकापुरमा किटजन्य रोग रोकथाम सम्बन्धी स्वास्थ्यकर्मीलाई तालिम। किटजन्य रोगबाट बस्न लामखुट्टेको टोकाईबाट बस्नुपर्ने डाक्टर भीमप्रसाद सापकोटाको भनाई। हिमालय राष्ट्रिय मावि अमरावतीको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई। नवदुर्गा मन्दिर टीकापुरमा दीप प्रज्वलन। र सनकट्टी टीकापुर सड़क खण्डमा जंगली हात्ती देखा परेपछि यात्रुहरूलाई सतर्क रहन आग्रह। अब खोज खबर विस्तारमा। टीकापुरमा किटजन्य रोग रोकथाम सम्बन्धी स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको छ। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको आयोजनामा टीकापुरमा स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण तालिम भएको हो। 3 दिने तालिममा टीकापुर सहित कैलालीका 25 जना स्वास्थ्यकर्मी सहभागी थिए। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।
1: किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका निर्देशक डाक्टर भीम प्रसाद सापकोटाले किटजन्य रोग रोकथामका लागि चिकित्सक तथा स्वास्थ्य कर्मीलाई सचेत र जिम्मेवार बनाउन तालिम आयोजना गरिएको बताउनुभयो।
2: खास गरी मालाखेती अस्पताल, लम्कीचो अस्पताल, कैलाली नगर अस्पताल, टीकापुर अस्पताल र यहाँ वरिपरिका स्वास्थ्य संस्थाहरूमा काम गर्ने स्वास्थ्य कर्मी साथीहरू चिकित्सकहरूलाई किटजन्य रोगहरू जस्तै मलेरिया, कालाजार, डेंगु, स्क्रब टाइफस, जापानिज इन्सेफ्लाइटिस जस्ता रोगहरू बारेमा त्यसको चाहिँ डायग्नोसिस, उपचार, नेपाल सरकारको गाइडलाइनहरू के छ, यस्ता रोगहरूको पहिचान र व्यवस्थापन गर्ने सम्बन्धको यहाँ ओरिएन्टेशन गराउँदैछौ।
1: निर्देशक सापकोटाले तराई क्षेत्रमा किटजन्य रोगको जोखिम बढ्ने भएकाले जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दै गएकाले यसबाट बच्ने उपायबारे नागरिक सचेत गराउन र रोग लागिहालेमा उपचारमा सहजताका लागि स्वास्थ्य कर्मीको क्षमता विकासमा सघाउन खोजिएको बताउनुभयो।
2: तराईको भेगमा पर्ने सबै जिल्लाहरू कैलाली मात्रै नभएर यता बाँके, बर्दिया, कञ्चनपुर, रूपन्देही, कपिलवस्तु लगायत सबै जिल्लाहरू चाहिँ किटजन्य रोग जहाँ चाहिँ तपाईँको क्लाइमेटको हिसाबले टेम्परेचर, त्यसपछि रेनफल अनि ह्युमिडिटीले भेक्टरहरू जस्तै लामखुट्टे अथवा चाहिँ बुसुना स्यान्डफ्लाई भन्छौँ हामी कालाजार सार्ने, त्यस्तो भेक्टरहरू जहाँको वातावरणमा पाइन्छ उसको लाइफ साइकललाई सहज हुन्छ त्यो ठाउँमा चाहिँ यो रोगको जोखिम बढ्छ। यो सिजन त्यस्तो सिजन हो, त्यस्तै डेङ्गु, कालाजार, यस्तो यो सर्टेन सिजनमा त्यो भेक्टरहरू पाइने अनि त्यतिखेर चाहिँ सर्टेन डिजिज बढ्ने भएको भएर कैलाली पनि एउटा जोखिम जिल्लाहरूमध्ये एउटा जोखिम जिल्ला हो। जापानिज इन्सेफ्लाइटिस छ कैलालीमा, मलेरियाको केसहरू छ, ती धेरै छैन, फटाफुट्टा कालाधार पनि देखिया छ, डेंगू देखिराखेका छ, स्क्रब टाइफस पनि छ। हाम्रो एउटा टिम चाहिँ अहिले बर्दियाको राजापुरमा अनि दाङको घोराईमा त्यसपछि रुकुमको 8 फिसकोट अस्पतालमा बसेर चाहिँ यो स्क्रब टाइफसको फिल्ड इन्भेस्टिगेसनहरू गरिरहेछ। हाम्रो रिसर्चको टिम पनि अहिले सँगै काम गरिरहेछौ। हामीले
1: किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको टिमले बर्दियाको राजापुर, दाङको घोराई, रुकुमको 8 फिसकोट अस्पतालमा स्क्रब टाइफसको स्थलगत अध्ययन गरिरहेको छ। किटजन्य रोगहरू लामखुट्टे, भुसुना लगायतको टोकाईबाट हुने भएकाले यसबाट बच्ने उपायबारे नागरिक सचेत हुनुपर्ने आवश्यकता छ। सरसफाईका साथै लामखुट्टेको टोकाईबाट बच्न सकेमा किटजन्य रोग लाग्नबाट बच्न सकिने उहाँको सुझाव छ।
2: समस्या भाइरसमा नभएर समस्या चाहिँ लामखुट्टेमा हो। हाम्रो यो लोकालिटीमा, यो एरियामा, यो समुदायमा हाम्रो आनी बानीले हाम्रो घरमा झ्याल ढोकामा जाली लगाएर लामखुट्टे आउनबाट रोकेका छौँ कि छैनौ? हामीले बाहिर निस्कँदा साँझ बिहान दिउँसो लामो बाहुलो भएको लुगा लगाएर लामखुट्टेको टोकाईबाट जोगिन्छ कि जोगिँदैनौ? हामीले घरभित्र बस्दाखेरि लामखुट्टे भगाउने लामखुट्टेका धूपहरू अथवा औषधिहरू प्रयोग गर्छौ कि गर्दैनौ? यो हाम्रो व्यक्तिगत आनी बानीले फरक पार्छ कि। अनि अलिकति यो शहरी क्षेत्रमा चाहिँ तपाईँको कस्तो हुन्छ भने खास गरी डेङ्गु उसमा तपाईँको टायरहरू भएको ठाउँमा अनि यहाँ तपाईँ हामीले चाउचाउ खाएर बाहिर फालेका हुन्छौँ होइन, अब अहिले मिनरल वाटरको बोतलको सानो बिर्को बाहिर फाले हुन्छ अनि त्यहाँ चाहिँ बर्सातको पानी पर्छ अनि त्यो सङ्ग्लो पानी हुन्छ, त्यो सङ्ग्लो पानीमा पनि त्यो डेङ्गुको एडिस जातको लामखुट्टेले फुल पार्छ होइन। त्यस्तो कुराहरूलाई हामीले ख्याल गर्दैनौँ। सरसफाई पनि अझै यो सहरी सरसफाई, यो डेंगू गराउने भाइरस सार्ने लामखुट्टे कस्तो भने यो अलिक सहरीय लामखुट्टे हो क्या। सफा ठाउँमा बस्ने, दिउँसो टोक्ने अनि राति आराम गर्ने, अनि सफा ठाउँमा बस्ने, फ्रिज कुलर एसी पछाडि थोरै पानी भएको ठाउँमा बस्ने, घरभित्र राम्रो घर छ त्यो घरमा चाहिँ तपाईँको चाहिँ गमलामा फुल रोपेको छ, गमलाको मुनिपट्टि एउटा प्लेट राखेको छ, पानी जमेको छ त्यहाँ, त्यसैमा फुल पारिदिने, त्यस्तो खालको लामखुट्टे हो। त्यो भएर सहरी क्षेत्रमा यसको प्रकोप बेसी हुन्छ। अनि यो लामखुट्टे कन्ट्रोल गर्ने उपायहरू हामीले गर्न सक्यौँ भने रिपिट इन्फेक्सन हुँदैन होइन, समस्या हाम्रो त्यो लामखुट्टे कन्ट्रोलको उपायहरू हामीले गर्नु पर्यो।
1: टिकापुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले कैलाली किटजन्य रोगको जोखिममा रहेकाले यो तालिमले चिकित्सक तथा स्वास्थ्य कर्मीको क्षमता विकास गरेको बताउनुभयो।
3: यसले खास गरी के छ भने हामी त हामी अहिले पनि थुप्रै किटजन्यहरू हामी यहाँ देखिरहेछ, त्यसको उपचार पनि भइरहेछ, त्यसको निदान भइरहेछ, विशेष गरेर मलेरिया, त्यस्तै कालाजार, स्क्रब टाइपस, डेंगू, त्यस्तै अब हाम्रो हात्तीपाइले लगायतको जापानिज इन्सेफेलाइटिस लगायतका जुन किटजन्य रोग छन् त्यसको बारेमा यो तालिमले स्वास्थ्य कर्मीहरूको क्षमता विकास गरेको छ। यसले पक्कै पनि अब नेपाल सरकारको विभिन्न रोगहरूको लक्ष्य छन्। हामीले कतिपय रोगहरू हाम्रो सन् 2030 हामीले निवारण गर्ने भनेका छौँ, त्यो जापानिज इन्सेफेलाइटिस भयो, कालाजारलाई भयो, त्यस्तै हाम्रो मलेरिया निवारण गर्ने भनेर यो रोगले पक्कै पनि साथीहरूलाई क्षमता विकास गरेर हाम्रो स्वास्थ्य कर्मीहरूको चिकित्सकहरूको यसमा डाक्टर हुनुहुन्छ, उहाँले अब ओपिडीमा त्यो बिरामी जाँच्ने बेलामा त्यो त्यो हिसाबले उहाँले त्यो रोगको निदान गर्ने, त्यसलाई जाँच गर्ने, त्यसको उपचार गर्ने, उपचार गरेर यसकोबाट बिरामी हुने दर र जुन मृत्यु हुने दर छ त्यसलाई घटाउने, नेपाल सरकारको जुन अन्तर्राष्ट्रिय प्रतिबद्धता छ त्यो पूरा गर्ने हिसाबले यो तालिम राखेको हो। यो तालिमले पक्कै पनि नेपाल सरकार लक्ष्य पूर्ति हुनमा सहयोग हुनेछ। यो तालिम चाहिँ हाम्रो टिकापुर नगरपालिका हाम्रो 20 हुनुहुन्छ र अन्य 5 अस्पतालको 5 गरेर हामी जम्मा 25 सहभागी हुनुहुन्छ। यो तालिम जिल्लाभरिको हेरेर तर विशेष गरेर टिकापुरलाई फोकस गरेर तालिमको आयोजना भएको छ।
0: अब बाँकी खबर। टिकापुरबाट सनकट्टी जाने बाटोको भुराखानी सामुदायिक वनको बीचमा जंगली हात्ती देखा परेको छ। स्थानीयले जंगल क्षेत्र हुँदै यात्रा गर्ने क्रममा हात्ती देखिएको बताएका छन्। वन क्षेत्रमा हात्ती देखिएपछि यो सड़क प्रयोग गर्ने यात्रुहरूलाई विशेष सावधानी अपनाउन वन कार्यालयले आग्रह गरेको छ। नवदुर्गा मन्दिर टिकापुरमा दीप प्रज्वलन गरिएको छ। जन्दी आन्दोलनका शहीद तथा रसुवाबाडीमा परि ज्यान गुमाउने व्यक्तिको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै मंगलबार साँझ मन्दिरमा दीप प्रज्वलन गरिएको हो। नवदुर्गा मन्दिर परिवारले दीप प्रज्वलन गरेको हो। दीप प्रज्वलन कार्यक्रममा टिकापुरका विभिन्न क्षेत्रका नागरिकहरूको सहभागिता रहेको थियो। यसै गरी टिकापुरको खडक चोकमा पनि दीप प्रज्वलन गरिएको थियो। जानकी गाउँपालिका वडा नम्बर 9 अमरावती स्थित हिमालय राष्ट्रिय माध्यमिक विद्यालयको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई कार्यक्रम भएको छ। कार्यक्रमका सहभागीहरूले विद्यालयमा शैक्षिक उपलब्धि बढ़ाउनुपर्ने सुझाव दिनुभएको छ। थप खबर सहकर्मी गीता चौधरीबाट।
4: जानकी गाउँपालिका वडा नम्बर 9 अमरावती स्थित हिमालय राष्ट्रिय माध्यमिक विद्यालयको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई कार्यक्रम भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै जानकी गाउँपालिका वडा नम्बर 9 का वडाध्यक्ष खकेन्द्र भण्डारीले घरैबाट विद्यार्थीलाई व्यावहारिक शिक्षा दिन आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षकलाई दोष दिनुभन्दा पनि अभिभावक सचेत हुनुपर्ने बताउनुभयो।
5: पहिलो पाठशाला भनेको घर हो, त्यो घरमा हामी के सिकाउँछौ, कतै हाम्रा बच्चाहरू विद्यालयमा नआएर बाटै बाटो फर्किन्छन् कि, कहिले हाम्रा बालबालिकाहरू अभिभावकहरूले किताब कपी ब्याग अथवा विद्यालयमा पढ्नको लागि आवश्यक सबै बन्दोबस्तीका सामग्रीहरू किनिदिनु भएको छ। विद्यालयमा आएर यहाँहरूको छोरा यहाँहरूको छोरी मसँग कपी पनि छैन, किताब पनि छैन, लेख्नको लागि पेन पनि छैन भनेर कतै शिक्षकहरूसँग लडिरहेका छन् कि, र हामीले भनेका छौँ अब यहाँहरूको बच्चाको ताल त्यही हुन्छ भने यहाँहरू जिम्मा लिनुहोस् र यहाँहरूको बच्चालाई कुन ठाउँमा योभन्दा राम्रो तरिकाले अझै अनुशासित बनाउनु सकिन्छ त्यता व्यवस्था गर्नुहोस् भनेर
4: वडाध्यक्ष भण्डारीले शिक्षामा गुणस्तरीयता नहुँदासम्म विकास सम्भव नभएको बताउनुभयो।
5: जबसम्म शिक्षामा लगानी हुँदैन, जबसम्म शिक्षामा गुणस्तरीय अथवा गुणस्तर कायम हुँदैन, तबसम्म हाम्रो विकास हुँदैन, यहाँको समृद्धि हुँदैन, र समृद्धिको मानक भनेको पनि शिक्षा हो, त्यसको सूचाङ्क भनेको पनि शिक्षाले दिन सक्छ भन्ने उद्देश्यका साथ हामीलाई अझै चिन्ता छ जानकीको शिक्षाको विषयमा।
4: पालिकाका शिक्षा अधिकृत शंकर नेउपानेले विद्यालयमा आर्थिक स्रोतको कमीले समस्या भएको बताउँदै अभिभावकले आफ्नो बच्चाको अवस्थाबारे निगरानी गर्नुपर्ने बताउनुभयो।
6: अब यहाँ लाइब्रेरी छ, यति हरियाली ठाउँ, यति शान्त ठाउँ छ, आज बिदा भयो, आज बिदा भए पनि यहाँहरू बालबालिका कहाँ छन् त, खालीसम्म यहाँ बसाउने, तपाईँ पनि आउनुहोस्, मलाई मन लाग्छ पढ्ने, बुझ्नु नभएर कस्तो पढ्ने मन लाग्छ, आनन्द पढ्नु भयो भने कति फाइदा हुन्छ, पढ्यो भने कति खुराक हुन्छ, दिमाग खुलेपछि सकारात्मक जान्छ, रमाइलो पनि हुन्छ, अरू चिज गर्न सकियो, खेल गर्न सकियो, आजको बिदाको दिनमा यहाँको बालबालिका
4: कार्यक्रममा विद्यालयको आर्थिक वर्ष 2082-83 को 1,27,18,725 रूपियाँ बराबरको आय व्यय प्रस्तुत गरिएको छ। सामाजिक परीक्षण

0: सामग्रीहरूको प्रयोग गर्नुपर्ने देखियो। सुझाव नम्बर तीन, विद्यालयको मुख्य उद्देश्य भनेको शैक्षिक क्षेत्रको विकासका लागि भएकोले विद्यार्थी र शिक्षक प्रोत्साहनका कार्यक्रममा विशेष ध्यान दिँदै आगामी दिनमा यसलाई सुधार गर्दै लैजानुपर्ने देखियो। चार नम्बर, विद्यालयमा अस्थायी शिक्षक न्यूनीकरण गर्दै स्थायी शिक्षक दरबन्दी कायम गर्न निरन्तरता पहल गर्नुपर्ने। पाँच, विद्यालयको सुधारका लागि सबै एकजुट भई संघ प्रदेश स्थानीय सरकार संघ संस्था सामुदायिक वन समन्वय र पहल गरी निरन्तर सहयोग लिने कार्यलाई अगाडि बढाउँदै लैजानुपर्ने देखियो।
1: जनता आधारभूत विद्यालयका प्रधान अध्यापक टेकबहादुर सार्कीले सामाजिक परीक्षणले भोलिका लागि योजना बनाउन शिक्षालाई गुणस्तर बनाउनका लागि मार्ग गर्ने भएकाले यो महत्वपूर्ण भएको बताउनुभयो।
2: विद्यालयका निमित्त अत्यन्तै महत्वपूर्ण दिन हो, एउटा ऐतिहासिक महत्वपूर्ण पर्व पनि हो, किनभने आर्थिक वर्ष 2082-83 यस विद्यालयले आर्थिक क्षेत्रमा समग्र विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका निमित्त विद्यालयको भौतिक व्यवस्थापनका निमित्त के कति काम हामीले गर्यौं, हामीले आर्थिक वर्ष 2082-83 निर्माण गरेको योजनालाई कति कार्यान्वयन गर्न सक्यौं भन्ने यसको मूल्याङ्कन गर्ने दिन भएका कारण आजको दिन विद्यालयका निमित्त अत्यन्तै महत्वपूर्ण दिन हो र आजकै दिनले विद्यालयको आगामी शैक्षिक यात्रालाई पनि तय गर्दछ।
1: कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण प्रसाद अधिकारी, अमरावती सामुदायिक वनका अध्यक्ष जमान सिंह साउद, समाजसेवी बुद्धिजीवी जनक थापा, भीमबहादुर रावल लगायतले बोल्नु भएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको गुणस्तरका लागि सबैजना आआफ्ना ठाउँबाट लाग्न आवश्यक रहेकोमा जोड़ दिनुभएको थियो। शिक्षक अभिभावक संघका अध्यक्ष विनोद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक मानसिंह चौधरीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक हर्क देवकोटाले गर्नुभएको थियो।
3: सहकर्मी गीता चौधरी, खोज खबरमा टीकापुर क्षेत्रमा कर्णाली नदी किनारका सामुदायिक वनलाई नदीले कटान गर्दै लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
6: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालो छिटो नलाग्यो।
7: होइन चाहिँ जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तँलाई?
6: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
7: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
8: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका 30/2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे

0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। टीकापुर नगरपालिका क्षेत्रमा कर्णाली नदी किनारका सामुदायिक वनलाई कर्णाली नदीले कटान गरिरहेको छ। कर्णाली नदीले सामुदायिक वन क्षेत्रमा कटान गर्न थालेपछि कर्णाली नदी गाउँमा पस्ने कि भनेर यहाँका नागरिकहरू पनि चिन्तित बनेका छन्। थप खबर सहकर्मी आकाश चौधरीबाट।
1: टीकापुर नगरपालिकाको कर्णाली नदी किनारका सामुदायिक वनलाई कर्णाली नदीले कटान गर्न थालेपछि यहाँका नागरिकहरू चिन्तित बनेका छन्। नदी किनारका धेरै जसो वनलाई अहिले वर्षातको समयमा कर्णाली नदीले कटान गर्दै आइरहेको छ। कर्णाली नदी किनारमा रहेका सत्ती कर्णाली सामुदायिक वन, भैरवनाथ वन संरक्षण समिति, खोटेना घुराखानी सामुदायिक वन, रानी कर्णाली सामुदायिक वन लगायतका क्षेत्रमा अहिले पनि कर्णाली नदीले कटान गर्दै आइरहेको छ। नदी किनारमा रहेका सामुदायिक वनलाई नदीले कटान गर्दै गएपछि त्यसबाट यहाँका बस्तीहरू पनि जोखिममा रहेका छन्। भैरवनाथ वन संरक्षण समितिका अध्यक्ष केशर बहादुर रावल:
2: कर्णाली नदीले त एकदमै जोखिम पारेकै छ, किन भन्दा कटान तल भित्रैबाट धेरै भएको छ। अब अहिले दुई चार दिन पाँच दिन राम्रोसँग पर्ने हो भने मलाई लाग्छ जहाँसम्म पार्कदेखि तलपट्टि पाँच नम्बर वार्ड अनि छ सात आठ नौ लगभग एकदमै छिटो हुने सम्भावना देखिएको छ। अब माथि पहाड़मा पानी परेन भने हामी सुरक्षित छौँ, पानी पर्यो भने हामीलाई बचाउन कसैले पनि सक्ला जस्तो मलाई लागेको छैन।
1: भैरवनाथ वन संरक्षण समितिको उक्त क्षेत्रमा पहिलेदेखि नै कर्णाली नदीले कटान गर्दै आइरहेको छ। त्यो क्षेत्रमा स्थानीयदेखि प्रदेश हुँदै संघीय सरकारका आँखा पनि नपुगेका होइनन्। उनीहरूका प्रतिनिधिहरूले पनि त्यो क्षेत्रको पटक पटक अवलोकन तथा अनुगमन मात्र गर्ने गरेका छन्, तर अहिलेसम्म काम केही हुन सकेको छैन भन्नुहुन्छ अध्यक्ष रावल।
2: स्थानीय सरकार, केन्द्र, प्रदेश उहाँहरू उनीको आउने हेर्ने जाने मात्र हो। अहिलेसम्म त्यतातिर कसैको पनि नजर परेको छैन। अहिले यो लगभग चार पाँच वर्ष अगाडिदेखि नै त्यसको तल्लो भेगतिर पनि त्यस्तै छ, अझ तलतिर त्यस्तै छ, माथि त्यस्तै छ, नदीको तलबाट काट्दै काट्दै काट्दै आइसकेको छ।
1: त्यो स्थानबाट यदि कर्णाली नदी गाउँतिर पस्ने हो भने टीकापुर नगरपालिकाको वडा नम्बर पाँचदेखि नौसम्म क्षति पुगाउने देखिन्छ। त्यसका साथै सत्ती कर्णाली सामुदायिक क्षेत्रमा पनि अहिले कर्णाली नदीले कटान गरिरहेको छ। सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी:
3: अहिले यो सत्ती कर्णाली सामुदायिक वनको बीच भूभागमा जुन टावर क्षेत्रको उत्तर साइड र पूर्व साइडमा तीव्र कटान भइरहेको छ, र त्यसै गरी यता सीतापुर सत्ती वन गाउँको धरमबहादुर चौधरीजीको घरको नजिक पनि कटान भइरहेको छ। त्यहाँबाट एकदमै तल्लो बस्तीको लागि एकदमै जोखिम रहेको छ।
1: नदी कटान नियन्त्रणका लागि पहल गरिदिन भन्दै सरकारवाला सबै क्षेत्रलाई गुहारेको, तर अहिलेसम्म पनि कटान नियन्त्रणका लागि पहल नभएकाले यहाँका गाउँ बस्ती नै जोखिममा रहेको बताउनुहुन्छ पुनः अध्यक्ष जितराम चौधरी।
3: कटान नियन्त्रणका लागि पहल त जारी नै छ। बारम्बार हामीले क्षेत्र नम्बर एकका माननीयजीहरूलाई, सामान्यपट्टि प्रदेश सांसदहरूलाई देखाइसकेका छौँ। त्यसै गरी रानी जमरा कंग्रेस आयोजनामा पनि जानकारी गराएका छौँ, उहाँसँग तटबन्ध भइदिनुपर्छ भनेर माग गरेका छौँ। त्यसै गरी कर्णाली नदी नियन्त्रण कार्यालय राजापुरमा पनि हामीले जानकारी गराएका छौँ। त्यसै गरी विभिन्न मन्त्रालयसम्म पनि यो कुराहरू जानकारी गराएका छौँ। अब पहल चाहिँ अहिलेसम्म कहीँबाट भएको छैन, एकदमै जोखिम रहेको छ।
1: यसका साथै अहिले कर्णाली नदीले टीकापुर नगरपालिका वडा नम्बर आठको बनगाउँ, श्रीलंका, अर्नुवा लगायतका क्षेत्रमा पनि कटान गरिरहेको छ। त्यसबाट पनि कर्णाली नदी गाउँतिर पस्ने खतरा बढ़ेको भन्दै त्यहाँका नागरिक पनि चिन्तित भएका छन्। यस विषयमा सरकारवालाहरूले समयमै ध्यान नदिएको खण्डमा ठूलो क्षति हुन सक्छ, त्यसैले बेलैमा सचेत हुन जरूरी देखिन्छ।
0: अब बाँकी खबर। टीकापुर स्थित खड्ग मेमोरियल सेकेण्डरी स्कूलमा कक्षा एघार र बाह्रमा अध्ययनरत विद्यार्थीहरूले रसुवा बाढ़ीबाट प्रभावित परिवारका लागि रु 13,015 रूपियाँ आर्थिक सहयोग गरेका छन्। बाढ़ी पीड़ितको उद्धार, राहत तथा पुनस्थापनामा सरकारले गरिरहेको प्रयासमा सहयोग पुगाउने उद्देश्यले विद्यार्थीहरूले स्वतस्फूर्त रूपमा रकम संकलन गरी सहयोग गरेको कक्षा बाह्रमा अध्ययनरत विद्यार्थी विशाल रावलले जानकारी दिनुभयो। विद्यालयका प्रधानाध्यापक हिरण्य प्रसाद शर्माले विद्यार्थीहरूको सहयोगलाई मानवीय तथा प्रेरणादायी कार्यका रूपमा प्रशंसा गर्नुभएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका घर गहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 9848421974।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्कार पोलिक्लिनिक प्रणाली टीकापुरमा।
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
5: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
6: महिनाको महिनावारी गडबडीको समस्या,
5: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
6: पेट सम्बन्धी सम्पूर्ण समस्या,
5: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
6: ईसीजी सेवा,
5: डिजिटल एक्सरे सेवा
6: र प्रयोगशाला ल्याब सेवा।
5: फोन नम्बर 9844-27359 र 9848-72-59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: के कबू कापी रही था, कबू पेंसिल रही था, कबू झोले फटा का आज था, कहा कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आनला से तो लड़का सामान नहीं है।
1: ओहो ये बुढ़ा लिख में का हुई थी, जरम भर भर बराई थी राहत
0: का हुई, कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाव से झोला लाना नहीं चिक थो।
1: अरे कहाँ से ना नाम
0: था, कहाँ से लन बो तो कहा टीकापुर में रलक रट गई झोला उडोक में से, वहाँ झिंगरान दीदी कटरा से गोर झोला आनला बाटी, ना कबू लड़का कहाँ पी रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, कई एक आनल झोला दस का टस बाटिन, ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से कठुई।
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में, रख गई झोला उद्योग, झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए, पुरान बिगड़ल झोला है मरम फेंकरा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रत गैया, संपर्क मोबाइल नंबर 98484-22373।
3: ए भन्दै सबै कुरा पाउने रहेछ, लु भन् त भाउ के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रीलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भन्दै सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04।
10: विश्राम पछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सदर स्थान आसपास छ, जसको प्रभावले कोशी मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा पनि आंशिक बादल लागेको छ। कोशी मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यम वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा चट्याङ सहित मध्यम वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका केही स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै कोशी मधेश र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका तथा बागमती र गण्डकी प्रदेशको हिमाली पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। खोज खबरमा अब पालो जनआवाजको, जानकी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गरेको छ। आजको जनआवाजमा हामीले प्रधानाध्यापकमा नियुक्त गरिसकेपछि विद्यालयको विकास र शैक्षिक गुणस्तरका लागि तपाईंका योजना के छन् भनी केही प्रधानाध्यापकलाई सोधेका छौं।
11: टंक प्रसाद देवकोटा, ठेगाना टीकापुर, वार्ड नम्बर 1, ब्लक नम्बर 2 र भर्खरै म श्री राष्ट्रिय आधारभूत विद्यालय जानकी आठ खैरीपुरको सहको रूपमा नियुक्त भएको छु। वर्तमान समयमा मैले जिम्मा लिइसकेपछि स्पष्ट सोच बनाएर योजनाका साथ अगाडि बढ्ने छ, किनकि चुनौतीहरू छन्, स्रोत साधनको सीमितता छ, विद्यार्थीको सिकाइमा थप सुधारको आवश्यकता छ, अनि वर्तमान युग जसलाई हामी एआईको युग भनेर चिन्न थाल्यौं, आईसीटीको प्रभावकारी प्रयोग, भौतिक पूर्वाधार र त्योभन्दा पनि निजी स्रोतका तलब, शिक्षक साथीहरूको तलब व्यवस्थापन जस्ता विषय एकदमै जल्दा बल्दा समस्याहरू छन्। यी समस्याहरूलाई पहिलो चरणमा विद्यालयको वास्तविक आवश्यकता पहिचान गरी प्राथमिकता निर्धारण गरिनेछ। त्यसपछि उपलब्ध स्रोतको अधिकतम प्रयोग गर्दै आवश्यक योजना स्थानीय तह, प्रदेश सरकार तथा सम्बन्धित निकायमा समन्वय र प्रस्ताव गर्नेछौ। साथै शिक्षक, अभिभावक र समुदायको सहभागितामा सिकाइ सुधारका कार्यक्रम अघि बढ्नेछौ। मैले चाहिँ जबसम्म विद्यार्थीहरूको क्वालिटी इम्प्रुभ हुँदैन, अभिभावकले विश्वास गर्दैनन्, अभिभावकले विश्वास नगरेसम्म विद्यालयको विकास विकास प्राय अप्ठ्यारो अवस्थामा पुग्ने गर्छ। त्यो भएर मेरो पहिलो प्रयास भनेको विद्यालयको सेवा क्षेत्रभित्र भएका वर्गहरू, अगुवा अभिभावकज्यूहरू, जसका केटाकेटीहरू विद्यालयमा पढिरहेका छैनन् वा बाहिर छन् विद्यालय भन्दा, ती अभिभावक लगायत विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकसँग मेरो एकदमै गहन छलफल हुनेछ। विद्यालयको अघि वा पछि समय मिलाएर मैले यसरी जाने र त्यसका लागि सम्पूर्ण विद्यालय परिवारलाई सँगै लैजाने मैले सोच बनाएको छु।
12: मेरो नाम मानसिंह चौधरी हो। हिमालय राष्ट्रिय मावि जानकी गाउँपालिका वार्ड नम्बर 9 अमरावती कैलालीको भर्खरै प्रधानाध्यापक भएको छु। विद्यालयको चौतर्फी विकासको लागि, विद्यालय सुधार, गुणस्तरीय शिक्षाको लागि सबभन्दा पहिला त अब शैक्षिक योजना निर्माण गर्दै वार्षिक योजना हुन्छ, मासिक योजना हुन्छ, दैनिक शिक्षण योजनाहरू हुन्छ, यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने पहिलो पाटो भयो। शिक्षकहरूको क्षमता विकास तालिम भन्ने हुन्छ, समय समयमा अध्यापनरत शिक्षकहरूको क्षमता विकासको लागि विभिन्न किसिमका संस्था हरूसँग सहकार्य गरेर तालिमको व्यवस्थापन गर्ने, त्यसै गरी अर्को नियमित कक्षा अनुगमन गर्ने, जस्तै विषय शिक्षक तालिम प्राप्त हुनुहुन्छ कक्षा कोठामा गएर अब निश्चित समय 45 मिनटको पिरियड उहाँ चाहिँ अध्यापन गर्नुहुन्छ कि गर्नुहुन्न, होमवर्क गिरेर दिनुहुन्छ कि दिनुहुन्न आदि इत्यादि कुराहरू चाहिँ म चाहिँ स्वयं कक्षा कोठामा गइसकेपछि शिक्षकहरूले अध्यापन गराएको विषय वस्तुमा चेक जाँच गर्ने, निरीक्षण गर्ने, विद्यार्थीहरूसँग पनि त्यो बारेमा छलफल गर्ने र शिक्षकसँग पनि छलफल गर्ने।
13: मेरो नाम दिल्लीराज विष्ट, घर चाहिँ गोदावरी नगरपालिका 4 खैरना कैलाली हो। म भर्खरै श्री धर्मापुर माध्यमिक विद्यालयमा चाहिँ प्रधानाध्यापकको रूपमा पदबहाली 18 गतेबाट भएछ। मैले मोटामोटी रूपमा चाहिँ 3 किसिमले चाहिँ सुधारका रणनीतिहरू बनाएको छु। योजना प्रशासनिक सुधार, शैक्षिक गुणस्तरमा सुधार र भौतिक पूर्वाधारमा सुधार भनेर चाहिँ यी 3 पक्षहरूमा प्रशासनिक सुधारमा चाहिँ अब अनुशासन कायम गराउने, आचार संहिता, योजनाबद्ध प्लानिङ, प्रत्येक महिना मासिक परीक्षा, अभिभावक भेटघाट समीक्षा कार्यक्रम, वार्षिक कार्यतालिका पुनर्निर्माण गर्ने, शिक्षकलाई थप जिम्मेवारीहरू तोक्ने, विद्यालय र समुदाय बीचको सम्बन्ध सुधारका विभिन्न कार्यक्रमहरू अगाडि बढाउने, अभिभावक भेला लगायतका कार्यक्रमहरू गर्ने।
10: यस्तै जनआवाजसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टीकापुर क्षेत्रमा कर्णाली नदी किनारका सामुदायिक वनलाई नदीले कटान गर्दै कर्णाली नदी गाउँमा पस्ने भन्दै नागरिकहरू चिन्तित। टीकापुरमा किटजन्य रोग रोकथाम सम्बन्धी स्वास्थ्य कर्मीलाई तालिम, किटजन्य रोगबाट बस्न लामखुट्टेको टोकाईबाट बस्नुपर्ने डाक्टर भीमप्रसाद सापकोटाको भनाई। हिमालय राष्ट्रिय माध्यमिक विद्यालय अमरावतीको सामाजिक परीक्षण तथा सार्वजनिक सुनवाई, नवदुर्गा मन्दिर टीकापुरमा शान्तिदीप प्रज्वलन र सनकटी टीकापुर सड़क खण्डमा जंगली हात्ती देखा परेपछि यात्रुलाई सतर्क रहन आग्रह। अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रफम सुन्दै गर्नुहोला। नमस्कार।

0: जाई बेड भूक लगता खाजा बाकी नहीं ए काकी फे आयल बाटी राम राम काकी
1: राम राम हो नानी मजा बाटो ऐसन ले छाइट भारी हो से अकल बाजे आप हली भुआस कर दिया परल है समय में भुआस कर दे से आपन जिम्मेवारी फे वरी ना और जनक बात फे सुननी पड़ना
2: आ दीदी फे वो बेला आपन कटरा पहना इच्छा रह छुट्टी में भुआस कर दे मुआ दाई बाबा कर लग गलती जस्ता फिर डोरे नी चाहू दीदी मई चाह ई बाल विवाह कर नी चाहू ई बाल विवाह नी करन दीदी
3: शारीरिक को मानसिक रूप में सक्षम नहीं होकर किशोरावस्था में जो छाइक भुआस कई देना से डायो बच्चा दुनू के स्वास्थ्य खतरा में पड़ सकर ऊ हिंसा के शिकार बन सकर उही विद्यालय छाड़ पड़ना बाध्यता हुई से थी ऊ रोजगार फिर नहीं पाए ओ गरीबी में बाँच बाध्य हुई पड़थिन नेपाल के कानून अनुसार 20 वर्ष नहीं पुगे भुआस कराई नहीं हुई असिन कराई लसे 3 वर्ष सम कैद ओ 30,000 रूपया सम जरिमाना हुई सकर ओ असिन भुआस कानूनी मान्यता
1: टीकापुर नगर पालिका वडा नंबर 3 से देगिलक जनहित में जारी संदेश
4: छिछी कस्तो गनाएको इनका संतान ने टॉयलेट गनाएर मारने भए
5: फेरी छिमेकी को गाली पाइने भो के गर्ने होला घर में पुरुष पनि छैनन्
6: ए दीदी पनि कति डराउनु भएको कोही चाहिदैन फोन गरे पछि तुरंत सेवा उपलब्ध गराउने आदित्य सेफ्टी टैंकी सरसर्वे सेवा छँदै छ नि
4: कता छ त त्यो
6: जता भए पनि फोन गर्नुस् न तुरन्त आइहाल्छ नि
4: फोन नम्बर कति हो भाइ
6: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो अर्को पनि छ 98652629026
1: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 97620203000 र 98656692026
7: हिन्दू महिलाहरूको महान चाढ़ हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी छड्के तिलरी रामलीला झुम्का पिजडा झुम्का बाला औठी पेण्डल चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
8: दुर्गा ज्वेलर्स बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली सञ्चालक देव बहादुर सुनार सम्पर्क नम्बर 98684060
9: ओइ बहिनी घरमा बत्तीको सामान चाहिएको थियो कहाँबाट किन्ने होला
10: किन टाढा जानु हो दिदी जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्
9: ए हो र त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्
10: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू विभिन्न ब्रान्डका तार एसी पंखा हिटर गिजर मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि
9: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन
10: हो नि तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्
9: न्यू ओम बिजुली भण्डार सप्लायर्स जमरापारी पेट्रोल पम्प अगाडि सञ्चालक राम बहादुर चन्द सम्पर्क नम्बर 98484067633 र 98518826
11: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ
12: यो ओसीएमसी भनेको के आयो फेरि
13: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
12: ओसीएमसीले के सहयोग गर्छ त
13: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
14: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
15: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 24 गते बुधबार, तदनुसार सेप्टेम्बर 9 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। कलात्मक र सृजनात्मक क्षेत्रमा प्रगति हुनेछ। वृष राशि हुनेहरूको लागि पारिवारिक र वैचारिक मतभेद सुल्झनेछ। राजनैतिक क्षेत्रमा जनबल बढ्नेछ। मिथुन राशि हुनेहरूको लागि चिताएको कार्य सम्पादन गर्न सकिनेछ। उच्च पदासीन व्यक्तिहरूको साथ मिल्नेछ। कर्कट राशि हुनेहरूको लागि आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। पारिवारिक जमघटको बीच रमाइलो भोजनको आनन्द लिइनेछ। सिंह राशि हुनेहरूको लागि प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। कन्या राशि हुनेहरूको लागि कार्यक्षेत्रमा कार्य दोहोर्याएर गर्नुपर्ला। आलस्यले गर्दा अवसरको फाइदा उठाउन नसकिएला, विचार गर्नुहोला। तुला राशि हुनेहरूको लागि रोकिएका कामहरू पुनः प्रारम्भ हुनेछन्। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। वृश्चिक राशि हुनेहरूको लागि नोकरी वा पेसामा अधिकारी वर्गहरू हजुरहरूको कार्यशैलीबाट प्रभावित हुनेछन्। नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ। धनुराशि हुनेहरूको लागि व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। शिक्षाको क्षेत्रमा फराकिलो हुनुका साथै विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। मकर राशि हुनेहरूको लागि अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। व्यापार व्यवसायमा सोचे जस्तो सफलता हात लाग्ला। कुम्भ राशि हुनेहरूको लागि आज घर परिवार भन्दा बाहिरको जिम्मेवारी बढ़ी हुन सक्छ। आमदानी बढ़ाउने विषयमा नयाँ विचार आउनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आज नयाँ मानिससँग चिन्जान हुने सम्भावना छ। किनमेल गर्दा मन लागेको सबै कुरा तुरन्तै नकिन्नुहोला। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5161-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: स्मृतस्थानपछि अब सुनौ आज टीकापुर र आसपासका क्षेत्रमा हुने सार्वजनिक कार्यक्रमहरू। आज टीकापुर नगरपालिका वडा नम्बर एकको वडा स्तरीय भू उपयोग योजना तथा तयार गर्न आवश्यक मापदण्ड र आधार निर्धारणका लागि वडा स्तरीय सार्वजनिक सुनवाई तथा सुझाव संकलन कार्यक्रम रहेको छ। समय अहिले बिहान 7:30 बजेबाट स्थान टीकापुर नगरपालिका वडा नम्बर एकको सभाहाल। अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो शिक्षा, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे छोटमिट, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे लोकदोहोरी गीतहरू, 34 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर, 8:05 बजे मधुबन, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रथम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिला चौधलाई धन्यवाद दिँदै म ईश्वर सावन्त पनि बिदा हुन्छु। नमस्कार। तपाईँको आजको दिन शुभ होस्।
1: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
2: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खुल्दै थिए।
1: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
2: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
1: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
2: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
1: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
2: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाउँ।
1: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
3: विश्वास र रोजाई अब एउटै ठाउँमा।
2: नरेश ज्वेलर्स टीकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा, संचालक उत्सव साहू, सम्पर्क नम्बर 9848443241।
4: टीकापुर नगरपालिका वडा नम्बर एकद्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
5: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नभादौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
4: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 0191-5608-77 वा वडा अध्यक्षको फोन नम्बर 9844-40598 सम्पर्क गरौ।
5: टीकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टीकापुर कैलाली।
6: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टीकापुर कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848-53-61-95।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
0: न्यू अछाम जालपडेबी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
2: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: बिटल 25 वर्ष के लम्बा अनुभव धल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग्ह आपन भवन से सेवा देटी रहल सक्कु बेरम हेन जानकारी कराइटिए। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजेसम्म मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुइलकमा र बेरम्हे उक्र सम्पर्क कैके उपचार सेवा लिह अनुरोध गरती। सत्कार पोलिक्लिनिक से देजैना सेवा, ओपीडी सेवा, डिजिटल भिडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित अटो एनालाइजर से सक्कु रगत जाँच फार्मेसी प्रयोगशाला सेवा, हाट जोड्नी सेवा, टुटल हाट जोड्नीमा प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जाँच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा सँग तालिम पाइल स्वास्थ्य कर्मी से क्षयरोग तथा कुष्ठरोग सम्बन्धी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली। फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 9842 42 73 59।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज को साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम हाम्रो शिक्षामा यहाँलाई स्वागत छ। म पूर्ण विका। यो कार्यक्रम तपाई हरेक साताको बुधबार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज सँगै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रमा पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीले जानकी गाउँ पालिकाका केही नवनियुक्त प्रधानाध्यापक संघको कुराकानी यहाँहरूमा राख्नेछौ। जानकी गाउँ पालिकाले गाउँ पालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा नयाँ प्रधानाध्यापक नियुक्त गरेको छ। प्रधानाध्यापक नियुक्त पछि विद्यालय विकास र शैक्षिक गुणस्तरका बारेमा कसरी अगाडि बढ्नुहुन्छ भनी केही प्रधानाध्यापकसँग हामीले कुराकानी गरेका छौ। अब सुनौ उहाँसँग गरिएको यो कुराकानी।
1: मेरो नाम दिल्लीराज विष्ट, घर चाहिँ गोदावरी नगरपालिका 4 खैरना कैलाली हो। म भर्खरै श्री धर्मपुर माध्यमिक विद्यालयमा चाहिँ प्रधानाध्यापकको रूपमा पदबहाली 18 गतेबाट भएछ। धर्मपुर अथवा महेन्द्र शिशु मापीमा तत्कालमा अब समस्या त छन्, थुप्रै छन्। त्यहाँ अब मेन समस्या भनेको न्यून विद्यार्थी संख्या अनि विद्यार्थीको उपस्थिति पनि एकदम कमजोर छ, कम छ। अनि विद्यालय र समुदाय बीचको सम्बन्ध पनि त्यति राम्रो छैन, अब उपलब्धि पनि कम छ। अब यसका लागि मैले मोटामोटी रूपमा चाहिँ 3 किसिमले चाहिँ सुधारका रणनीतिहरू बनाएको छु सर। योजना प्रशासनिक सुधार, शैक्षिक गुणस्तरमा सुधार र भौतिक पूर्वाधारमा सुधार भनेर चाहिँ यी 3 पक्षहरूमा। प्रशासनिक सुधारमा चाहिँ अब अनुशासन कायम गराउने, आचार संहिता, योजनाबद्ध प्लानिङ, प्रत्येक क्लासमा मोनिटरको व्यवस्था, गुनासो पेटीलाई प्रभावकारी कार्यान्वयन गर्ने, त्यस्तै प्रत्येक महिना मासिक परीक्षा, अभिभावक भेटघाट समीक्षा कार्यक्रम लगायतका वार्षिक कार्यतालिका पुनर्निर्माण गर्ने, शिक्षकलाई थप जिम्मेवारीहरू तोक्ने, विद्यालय र समुदाय बीचको सम्बन्ध सुधारका विभिन्न कार्यक्रमहरू अगाडि बढाउने, अनि जस्तै वार्षिक उत्सव, अभिभावक भेला लगायतका कार्यक्रमहरू गर्ने लगायतका थुप्रै छन् सर, होइन। अनि त्यस्तै हजुरको शैक्षिक सुधारका लागि अब मेन कुरा त अब सम्पूर्ण शिक्षकहरूलाई आफूले पढाउने विषयवस्तुको योजना निर्माण गर्न लगाएर र आफूले पनि योजना निर्माण गरी त्यो अनुसार कार्यान्वयन गराउने। अनि त्यस्तै अर्को चाहिँ भनेको हाम्रो अहिलेको बाल मैत्री र प्रवृत्ति मैत्री, अब हामी अहिले सरहरू त मेहनत त गर्छौ तर विद्यार्थीले बुझिया छ कि छैन, अलिकति अब तरिका चाहिँ चेन्ज गर्नुपर्ने भन्ने मेरो सोच हो। यसैले आइटिसी र पर्याप्त शैक्षिक सामग्रीको प्रयोगबाट चाहिँ सिकाइ क्रियाकलापहरू सञ्चालन गर्ने, अनि कार्य सम्झौता गर्ने भनेर चाहिँ त्यसको पनि ड्राफ्ट बनाइरहेको छु सर। म त्यसको गृह कार्य गरिरहेको छु। प्रत्येक प्रशिक्षक लगायत कर्मचारीहरू बीच कार्य सम्झौता गरी कार्यान्वयन गराउने, अनि एउटा चाहिँ सहपाठी शिक्षक कक्षा अवलोकन गर्ने, खाली समयमा चाहिँ मेरो क्लास चाहिँ अरू सरहरूले हेरिदिनुहुन्छ, मबाट केही कुरा सिक्नुहुन्छ र ममा भएका कुराहरू उहाँले सिकाउनुहुन्छ, हो त्यो सहपाठी शिक्षक कक्षा अवलोकनको पनि व्यवस्था गर्ने, जसले सिक्ने र सिकाउने काममा अझै प्रभावकारी होस् भन्ने किसिमले यी यस्ता यस्ता लगायतका अब सकिन्छ भने अब हाम्रो नमुना मावि भएकोले अब नमुना विद्यालयको पनि अवलोकन भ्रमण गर्ने, अब त्यो नियमित अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, अनि प्रार्थना समयमा चाहिँ प्रतिभा प्रस्फुटनका कार्यक्रमहरू पनि गर्ने, जस्तै 5 मिनट, अनि अब जस्तै विभिन्न रेड क्रस भयो, इको क्लबहरू भयो, अनि विभिन्न क्लबहरू छन् तिनलाई चाहिँ क्रियाशील गराउने, शिक्षक अभिभावक संघलाई क्रियाशील बनाउने, विद्यार्थी शिक्षक अभिभावकहरूलाई चाहिँ प्रोत्साहन कार्यक्रम गर्ने भने पनि यो पनि यो पहिलो प्राथमिकतामा छ। विद्यार्थीहरूलाई पनि प्रोत्साहन गर्ने, शिक्षक र अभिभावकज्यूहरूलाई पनि प्रोत्साहन गर्ने र पुरस्कारको पनि व्यवस्था गर्ने, अनि पुस्तकालय विज्ञान प्रयोगशालालाई एकदम प्रभावकारी कार्यान्वयनतिर जाने, पठन संस्कृतिको विकास गराउने लगायतका थुप्रै छन् सर। अब यो सबै कुराहरू एकैचोटि सकिँदैन होला, बिस्तारै हामी गर्छौँ। त्यस्तै भौतिक सुधारमा पनि पार्किङ फुलबारी, अब भौतिक सुधारमा महेन्द्र शिशु मापि लगभग सम्पन्न छ सर, राम्रो छ त्यो छ। अब मेरो पदबहाली गरेको 1 हप्ता जति भयो सर, त्यसमा हामीले चाहिँ विद्यार्थी नियमित उपस्थिति गराउने सम्बन्धी कार्यहरूको थालनी गरिसकेका छौँ, जसमा हामीले पदबहाली गरेकै दिनमा चाहिँ स्टाफ बैठकबाट अनुपस्थिति हुने विद्यार्थीको पर्सेन्ट वाइज तथ्याङ्क संकलन गरेर फोन गर्ने र पहिलो स्टेपमा चाहिँ फोन सम्पर्क गर्ने, भएन भने दोस्रो स्टेपमा चाहिँ भिजिट टोली घरमा चाहिँ फुर्सदको बेला अथवा बेलुका र साँझ भिजिट टोली मार्फत चाहिँ उनीहरूको किन आउँदैनन् भनेर चाहिँ त्यो गर्ने, त्यसपछि त्यसले पनि भएन भने त्यसपछिको रणनीति फेरि बनाउने भनेर हामीले चाहिँ अस्ति त्यो भइसकेका छ, बनिसकेका छन्, जसमा हामीले हाजिरीलाई कडाई गर्ने, प्रत्येक हप्ता हाजिरी सुनवाई गर्ने, मासिकमा चाहिँ लाइनमा चाहिँ हाजिरी सुनाएर चाहिँ उत्कृष्टलाई चाहिँ पुरस्कृत गर्ने, लगातार 3 दिनसम्म अनुपस्थिति भए अभिभावकलाई फोन गर्ने, भेट गर्ने लगायतका कुराहरू पनि गरिसकेका छौँ। र फेरि हामीले अर्को कुरा पनि गरिसकेका छौँ, विद्यालय समुदाय सम्बन्ध सुधारका निमित्त क्लास वाइज विद्यार्थीका अभिभावकलाई चाहिँ सम्पर्क गर्ने भनेर मिति पनि तोकिसकेका छौँ। हामी 26 गते चाहिँ देखि त्यो कार्यक्रम सुरु हुन्छ। हाम्रो चुनौती पनि होला, तर यहाँ के कस्तो छ भने हाम्रा स्टाफ सम्पूर्ण साथी सरहरूको चाहिँ एकदम गरौँ लागौँ, हामी साथ छौँ, हामी सबै लागौँ र विद्यालयलाई राम्रो विद्यालय बनाऊ भन्ने उहाँहरूको चाहिँ त्यो सहयोगले गर्दा लाग्यो भने, समय दियो भने जति सकिन्छ हामी सक्छौँ भन्ने जस्तो लाग्दछ। त्यति ठुलो चुनौती त छैन, तर समस्या हो, त्यो समस्या समाधान भइहाल्छ जस्तो मलाई अनुभूति भएको छ सर। आउटपुटको कुरामा त 3 वटा कुरा आउँछ सर, होइन, एउटा विद्यार्थी, शिक्षक, अभिभावक। अब त्रिपक्षीय रूपले चाहिँ एक्टिभ भयो, तिनै पक्षले चाहिँ एक आपसमा चाहिँ सबैले आफ्नो आफ्नो ठाउँमा गर्नुपर्ने कामहरू भयो भने त्यो आउटपुट राम्रो हुने हो सर, होइन। अब एकै हामीले शिक्षकहरूले लागेर पनि भएन, विद्यार्थी एक्लैले लागेर पनि भएन, अभिभावकले मात्र लागेर पनि भएन, तिनै पक्षको यो त्रिपक्षीय सम्बन्ध सुधार गर्नमा चाहिँ पहिलो स्टेप हामी लागेका छौँ। अब प्रतिफल त पछि हुने कुरा हो सर, त्यो अहिले प्रयास गरौँ, अहिले भन्न सकिएन सर। म विद्यार्थी र अभिभावकज्यूलाई के भन्न चाहन्छु भने विद्यार्थीको अहिले मुख्य काम भनेको चाहिँ पढ्ने काम हो। यही पुस्तक पढेर चाहिँ कोही अफिसर बन्छ, कोही उच्च तहको नेता बन्छ, कोही लेबर बन्छ, अब कोही चाहिँ ठुलो कर्मचारी बन्छ यही पुस्तक पढेर। त्यसैले विद्यार्थी भाइ बहिनीहरूको अहिलेको मुख्य काम भनेको पढ्ने हो भन्न चाहन्छु। र अभिभावकज्यूहरूको पनि आफ्ना बालबालिकाको भविष्य राम्रो बनाउने सबै अभिभावकज्यूको चाहना हुन्छ। अब उहाँको चाहना पनि पूरा गर्नका लागि विद्यालयमा के सिक्यो, के होमवर्क छ, विद्यालयमा पढाएको कुरा बुझिन्छ बुझिँदैन भनेर चाहिँ आफ्ना छोराछोरीहरूको नानी बाबुहरूको बारेमा चाहिँ दिनौ र पढ्ने वातावरण बनाइदियो भने उहाँहरूको पनि लगानी पनि सदुपयोग हुन्छ, लगायतका भोलि उहाँहरूको प्रतिफल पनि राम्रो आउँछ भन्न चाहन्छु।
2: मेरो नाम मानसिंह चौधरी हो, श्री हिमालय राष्ट्रिय माभि जानकी गाउँपालिका वार्ड नम्बर 9 अमरावती कैलालीको भर्खरै प्रधान अध्यापक भएको छु। विद्यालयको अब चौतर्फी विकासको लागि होइन, अनि विद्यालय सुधार, गुणस्तरीय शिक्षाको लागि सबभन्दा पहिला त अब योजनाहरू, शैक्षिक योजनाहरू निर्माण गर्नुपर्ने, शैक्षिक योजना निर्माण गर्दै वार्षिक योजना हुन्छ, मासिक योजना हुन्छ, दैनिक शिक्षण योजनाहरू हुन्छ, यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने पहिलो पाटो भयो। त्यसै गरी अर्को चाहिँ शिक्षकहरूको क्षमता विकास तालिम भन्ने हुन्छ, समय समयमा अध्यापनरत शिक्षकहरूको क्षमता विकासको लागि विभिन्न किसिमका संघ संस्थाहरूसँग सहकार्य गरेर तालिमको व्यवस्थापन गर्ने। त्यसै गरी अर्को नियमित कक्षा अनुगमन गर्ने, जस्तै विषय शिक्षक तालिम प्राप्त हुनुहुन्छ, कक्षा कोठामा गएर अब समय निश्चित समय 45 मिनटको पिरियड उहाँ चाहिँ अध्यापन गर्नुहुन्छ कि गर्नुहुन्न, होमवर्क गृहकार दिनुहुन्छ कि दिनुहुन्न, आदि इत्यादि कुराहरू चाहिँ म चाहिँ स्वयं कक्षा कोठामा गइसकेपछि शिक्षकहरूले अध्यापन गराएको विषय वस्तुमा चेक जाँच गर्ने, निरीक्षण गर्ने, विद्यार्थीहरूसँग पनि त्यो बारेमा छलफल गर्ने र शिक्षकसँग पनि छलफल गर्ने योजना छ। त्यसै गरी विद्यार्थीको सिकाइ उपलब्धि बढाउनको लागि जो कमजोर विद्यार्थीहरू हुन्छन् पढाइमा लगभग कमजोर विद्यार्थी, त्यस्ता विद्यार्थीहरूको निर्केवल गरेर ती विद्यार्थीहरूको अतिरिक्त कक्षा थप कक्षा सञ्चालनको

0: धेरै जसो वातावरण विद्यार्थी भाइ बहिनीहरू अब उमेरले हो होइन या वातावरणले हो के लागु पदार्थ दुर्व्यसनमा धेरै फस्ने अनि अनुशासनहीनका कुराहरू जो धेरै जस्ता विद्यार्थीहरूमा देखिन्छ त्यसको लागि चाहिँ नेपाल प्रहरीसँग सहकार्य गरेर ती विद्यार्थीहरूको लागि लागु पदार्थ दुर्व्यसन विरुद्धमा चाहिँ सचेतना कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको छ। त्यसै गरी अभिभावकहरूसँग सहकार्य गर्ने जस्तै हाम्रो यो अमरावती विद्यालयको सेवा क्षेत्रभित्र रहेका समुदायहरूसँग र अभिभावकहरूसँग सहकार्य गर्ने प्रत्येक टोल टोलमा गएर समय समयमा ती अभिभावकहरूको बाल बच्चाहरूको बारेमा उहाँहरूलाई जानकारी गराउने र विद्यालयमा आउन प्रेरित गर्ने। त्यसै गरी अर्को छ शैक्षिक सामग्रीको र प्राविधिक सामग्रीको प्रयोग बढाउने। आजकल अब आईसीटीको जमाना छ, युग छ, हामीले चाहिँ यो कम्प्युटर भयो प्रयोग गर्ने, बढी भन्दा बढी चाहिँ शैक्षिक सामग्री निर्माण गर्ने, त्यसै गरी समूहसँग सहकार्य गर्ने। यो हामीले प्रत्येक कक्षामा पाँच पाँच जनाहरूको कक्षा समूह एउटा बनाएका छौं। त्यो कक्षा समूहका विद्यार्थी भाइ बहिनीहरूले विद्यालय परिसर आफ्नो कक्षा कोठा सरसफाई गर्ने दैनिक र अनुशासन आदि इत्यादिका मा जोड दिने कडाई गर्ने भन्ने योजना छ। त्यसै गरी नियमित समीक्षा र सुधार गर्नुपर्ने। यो समय समयमा शिक्षक स्टाफ, हुन त हामी प्रत्येक महिनाको अन्तिमतिर शिक्षक स्टाफ मिटिङ गर्छौं र त्यसमा पनि मैले लगभग सात सात दिनमै प्रत्येक विषय शिक्षक कक्षा शिक्षकहरूको सरसँग रिपोर्टिङ लिइरहेको छु कि विद्यार्थी कुन विद्यार्थीको पढाइ स्तर कस्तो छ, मलाई चाहिँ रिपोर्ट दिनुहोस्। त्यसै गरी प्रत्येक विद्यार्थीहरूको अभिभावकको मोबाइल नम्बर बनाएर हामीले राखेका छौं र केही समस्या त्यस्तो पर्यो भने तुरन्त अभिभावकहरूलाई फोन गर्ने गरिरहेका छौं। अर्को छ पारदर्शिता र जवाबदेहिता भन्ने काम। विद्यालयबाट जो गरिने भए गरेका जो बजेट कार्यान्वयनका कुराहरू यो चाहिँ पारदर्शिता ल्याउने शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूसँग सहकार्य गरेर विद्यालयमा गरिने जति पनि विकास निर्माणका कामहरू या शैक्षिक पाटो होस् सबैले पारदर्शी रूपमा यसको जानकारी गराउने भन्ने योजना रहेको छ। त्यसै गरी हाम्रो 10 बजे प्रार्थना लाग्नुभन्दा पहिला हामी 9:30 बजे नै शिक्षक हाम्रो गेटमा उपस्थिति हुने र विद्यार्थीहरूलाई शिक्षकले अभिवादन नमस्कार टक्र्याउने, त्यसै गरी इन्टरभलमा पनि शिक्षक हाम्रो गेटमा हुनुहुन्छ वा अनि त्यसपछि कुनै विद्यार्थी बिरामी वा कुनै काम विशेषले घर जानु पर्यो भने उहाँहरूले सम्बन्धित कक्षा शिक्षकसँग रजिस्टरमा घर जानुपर्ने कारण रिपोर्ट गराएर घर जानुहुन्छ। एकै प्रधानले गरेर मात्रै हुँदैन, होइन, यो चाहिँ समग्र त्रिपक्षीय विद्यार्थी शिक्षक र अभिभावकको सुमधुर सम्बन्ध हुनु जरुरी छ र त्यसको लागि चाहिँ हामीले अब समुदायमा पनि समूह बनाउने अनि शिक्षक अभिभावकसँग पनि सहकार्य गर्ने अनि विद्यार्थीहरूलाई अतिरिक्त कक्षा सब पृष्ठ पोषण उपचारात्मक कक्षा व्यवस्था गर्ने भन्ने योजना छ। आज भोलि शिक्षा सबैभन्दा ठूलो अस्त्र हो, शिक्षा भएन भने भोलि समाजमा जिउन पनि मुस्किल पर्छ। त्यसले गर्दा सम्पूर्ण अभिभावकज्यूहरूले आफ्नो नानी बाबुहरूलाई घरमा पनि गृह कार्य गराइदिनु हुनेछ भन्ने आशा लिएको छु र आफ्नो नानी बाबु कोसँग खान्छ, कोसँग बस्छ, कोसँग उठ्छ, कहाँ गइरहेको छ भन्ने कुरा पनि ख्याल गरिदिन हुन अनुरोध गर्दछु। विद्यार्थी विद्यालयमा 6 घण्टा मात्रै हुन्छन्, बाँकी 18 घण्टा घरमै हुने भएकोले गर्दा अभिभावकको महत्वपूर्ण भूमिका छ। घरमा अनुशासन सिकाउने कुरा, घरमा चाहिँ बानी व्यवहारका कुराहरू र बाँकी चाहिँ हामी 6 घण्टा हामी विद्यालयमा अनुशासनका कुराहरू, शिक्षण सिकाइ क्रियाकलापहरू, थप दिने कुरा, उपचारका कुराहरू हामी गर्नेवाला छौँ।
1: म टङ्क प्रसाद देवकोटा, ठेगाना टिकापुर, वार्ड नम्बर 1, ब्लक नम्बर 2 र भर्खरै म श्री राष्ट्रिय आधारभूत विद्यालय जानकी आठ खैरीपुरको सहको रूपमा नियुक्त भएको छु। संस्कृतमा एउटा श्लोक छ, विद्या ददाति विनयम विनयात याति पात्रताम पात्रत्वात् धनमाप्नोति धनात् धर्म तत सुखम। अर्थात् विद्याले विनय दिन्छ, विनयबाट योग्यता प्राप्त हुन्छ र योग्यताबाट समृद्धि तथा सुखको बाटो खुल्छ। यसको अर्थ यही भावनालाई आत्मसात गर्दै विद्यालयलाई केवल पढाउने ठाउँ होइन, संस्कार र सिप र सम्भावना विकास गर्ने थलोका रूपमा अघि बढाउने हाम्रो प्रयास रहनेछ। विद्यालयमा भएका राम्रा अभ्यासलाई निरन्तरता दिँदै विद्यार्थीको सिकाइ, नियमित उपस्थिति र विद्यालयको समग्र वातावरणमा सुधार ल्याउनका लागि विद्यालय, अभिभावक, समुदाय र स्थानीय तहबीचको सहकार्यलाई अझ बलियो बनाउँदै लैजाने मैले सोच बनाएको छु। वर्तमान समयमा मैले जिम्मा लिइसकेपछि यो 15 गते भदौ 15 मैले पदस्थापन भएपछि मैले एउटा प्रष्ट सोच बनाएर योजनाका साथ अगाडि बढ्ने छ, किनकि चुनौतीहरू छन्।

0: स्रोत साधनको सीमितता छ, विद्यार्थीको सिकाइमा थप सुधारको आवश्यकता छ, अनि वर्तमान युग जसलाई हामी एआईको युग भनेर चिन्न थाल्यौं, आईसीटीको प्रभावकारी प्रयोग, भौतिक पूर्वाधार र त्यो भन्दा पनि निजी स्रोतका तलब, शिक्षक साथीहरूको तलब व्यवस्थापन जस्ता विषय एकदमै जल्दा बल्दा समस्याहरू छन्। त यी समस्याहरूलाई पहिलो चरणमा विद्यालयको वास्तविक आवश्यकता पहिचान गरी प्राथमिकता निर्धारण गरिनेछ। त्यसपछि उपलब्ध स्रोतको अधिकतम प्रयोग गर्दै आवश्यक योजना स्थानीय तह, प्रदेश सरकार तथा सम्बन्धित निकायमा समन्वय र प्रस्ताव गर्नेछौ। साथै शिक्षक, अभिभावक र समुदायको सहभागितामा सिकाइ सुधारका कार्यक्रम अघि बढ्नेछौ। मैले चाहिँ जबसम्म विद्यार्थीहरूको क्वालिटी इम्प्रुभ हुँदैन, अभिभावकले विश्वास गर्दैनन्, अभिभावकले विश्वास नगरेसम्म विद्यालयको विकास प्राय अप्ठ्यारो अवस्थामा पुग्ने गर्छ। त्यो भएर मेरो पहिलो प्रयास भनेको विद्यालयको सेवा क्षेत्रभित्र भएका बढगरहरू, अगुवा अभिभावकज्यूहरू, जसका केटाकेटीहरू विद्यालयमा पढिरहेका छैनन् वा बाहिर छन् विद्यालय भन्दा, ती अभिभावक लगायत विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकसँग मेरो एकदमै गहन छलफल हुनेछ। त्यो विद्यालय समय भन्दा पनि विद्यालयको अघि वा पछि समय मिलाएर मैले यसरी जाने र त्यसका लागि सम्पूर्ण विद्यालय परिवारलाई सँगै लैजाने मैले सोच बनाएको छु। भनिन्छ नि, तीन नदीको संगमलाई त्रिवेणी भने झैं, विद्यालय भनेको पनि तीन पक्षको एकदमै संगम हो, जहाँ अभिभावक हुन्छन्, जहाँ विद्यार्थी हुन्छन्, जहाँ शिक्षक हुन्छन्, तब मात्र त्यो विद्यालय बन्छ। तर त्यो भौतिक रूपमा भएर मात्रै त्यसप्रति सबैको अपनत्व हुन सक्दैन। सामान्य रूपमा लिउँ कि एउटा बालक, एउटा विद्यार्थी कुनै कक्षामा पढ्छ, त्यो कक्षामा पढ्नका लागि उसले चाहिने आधारभूत सिकाइ यदि गर्न सकेन भने पक्कै पनि अभिभावक हामीप्रति पोजिटिभ हुन सक्दैनन्। इभन सरकारी विद्यालयमा पढाइ हुँदैन भन्ने जो सबैतिर सुन्नमा आएको छ, यसलाई थप बल पुग्ने हुन्छ। तसर्थ नर्मल्ली मैले एक्लैले गरेर केही हुँदैन, मेरो योभन्दा अग्रज अनुभवी भव पनि हुनुहुन्छ, अग्रज साथीहरू पनि हुन्छ विद्यालयमा मभन्दा अगाडिका, त्यो समुदायका अगुवा पनि हुनुहुन्छ, यी सबैलाई सँगै राखेर छलफल, सहकार्य, सह अस्तित्व र समन्वयको मार्फत मैले विद्यालयसँग अभिभावकलाई जोड्ने सोच बनाएको छु र यसमा यहाँहरूको पनि त्यत्तिकै भूमिका रहन्छ। चौथो अङ्ग पत्रकार जगतले पनि मलाई सहयोग गर्नेछ एज अ प्रहका रूपमा र समग्रमा मेरो विद्यालयको टिमलाई सहयोग गर्नेछ भन्नेमा म आशावादी। पक्कै पनि यो कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोताज्यूहरू, अभिभावकज्यूहरू, प्रिय विद्यार्थी भाइ बहिनीहरू, एउटा प्रपद लिनु ठूलो कुरा होइन। आज एकजना मान्छे त्यो जिम्मामा पुग्छ, भोलि अर्कोले पनि त्यो जिम्मामा पुग्छ। तर मलाई के लाग्छ भने इङ्ग्लिसमा एउटा भनाइ छ, टाइम इज ह्याभी अन आवर ह्यान्ड्स भनेर भन्छ, समय एक सेकेन्डको पनि भ्यालु हुन्छ। मेरो प्रष्ट सबैलाई अनुरोध छ, हामीलाई विश्वास गर्नुहोस्। त्यो अनुरोध गरेर हुँदैन, हामी कामबाट तपाईँहरूलाई विश्वास दिलाउनेछौ कि यो विद्यालय हाम्रो विद्यालय हो भन्ने सबैमा बनाउनेछौ। तसर्थ असल विद्यालय एउटा व्यक्तिले बनाउँदैन, असल नेतृत्वले सबैको क्षमता र सहकार्यलाई एउटै दिशामा जोड्दछ। विद्यालयको सफलता प्रधानाध्यापकको उपलब्धि मात्र होइन, शिक्षकको मेहनत, विद्यार्थीको उत्साह, अभिभावकको विश्वास, समुदायको साथ र स्थानीय तहको सहकार्यको साझा परिणाम हो। र यसका लागि म सबैसँग आशा गर्दछु आगामी दिनहरूमा हामीले राख्ने योजनाहरू, प्रस्तुत गर्ने हाम्रा कार्यक्रमहरूलाई सबै तर्फबाट सबैले सहयोग गर्नुहुनेछ र एक वर्षपछि आजको विद्यालय जुन तरिकाले गएको थियो त्यसमा थप सुधार गरेर हामी जानेछौ, सबैको सहयोग हुनेछ भन्ने आशा राख्दछु।
1: हवस् त, कार्यक्रम हाम्रो शिक्षा आजका लागि यति नै। अर्को साता नयाँ विषय वस्तुका साथ तपाईँ हाम्रो भेट हुने रहेछ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। साथै प्रविधिमा सहयोग निमित्त आकाश चौधरीलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट म पूर्ण विके पनि बिदा हुन्छु। नमस्कार।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली
5: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
6: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
5: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
6: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
5: अब त म ढुक्क।
7: मिलन आल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
6: मोबाइल नम्बर 9848513426 जमरापारी टिकापुर कैलाली।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
3: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्चे 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
4: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
3: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हरिलाल किराना पसल, ब्लक नम्बर 14, पार्क रोड, टिकापुर, कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404222।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौं सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
1: समयमै कर तिरौं, जरिवानाबाट बचौं।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98-41-59-69-64।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
2: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
3: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नु भएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसैमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्न पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
4: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईँको गाउँपालिका तिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्ष ज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई

0: सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
3: सामुदायिक रेडियो टिकापुर एफएमद्वारा जनहितमा जारी सन्देश।

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
1: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
0: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
1: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
0: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
1: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
3: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोश हुने,
4: घाँटी अररो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।
6: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाँधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98-624-70483।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै कानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मगल सूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। सञ्चालक सामुएल सुनार।

0: ग्यास्तुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि।
1: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
3: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एब्रिला ट्रेडर्स।
4: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एब्रिला ट्रेडर्स।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
3: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164602004।

0: tô trepa.
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
7: ए, भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
8: ए, त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
9: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
10: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
7: भन्दै सबै कुरा पाउने रहेछ।
11: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
12: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
13: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
14: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164600204।
15: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: आई बुढल्ला सुन्ठो कि नै वा नन्दे घुवाज आगिली न अब समय एक ठो घर गहना नै हो बनैना उनेना पट्टा नि पैना त
1: अधि गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएको आन्छे कि कत्रा सुगर बनाएको अनला बाटी
1: ए ले ले ठिकै बा चल हाली भाटवट खाइ हो जाएका हौ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239261
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्
3: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिंग वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
2: डेलिभरीका लागि
4: ड्रिंकिंग वाटर एक्वा शीतल
2: टीकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 9870101672 स्वास्थ्यका लागि पानी
6: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी माइली तिलहरी रामलीला झुम्का पिजडा झुम्का बाला औठी पेण्डल चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला लक्ष्मी आभूषण भण्डार सिद्धार्थ चौक टीकापुर कैलाली संचालक प्रकाश भण्डारी सम्पर्क नम्बर 9848531595

0: टीकापुर नगरपालिका वडा नम्बर पाँचका स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश।
1: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
2: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
1: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
2: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
1: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
2: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
1: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
2: त्यसो भए ढिलो नगरौ न दिदी, आजै जाऊ।
1: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
3: विश्वास र रोजाई अब एउटै ठाउँमा।
2: नरेश ज्वेलर्स टीकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू, सम्पर्क नम्बर 9848443241।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
0: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcटीकापुर@gmail.com।

0: नि घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
3: हुन्छ नि, तर कहाँबाट किन्ने त?
1: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
3: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
3: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
3: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
3: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
2: ओहो मेयर साहब नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
4: यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
2: होइन, के जादू गर्नुभयो?
3: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौं। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
5: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
6: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औंठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहू, सम्पर्क नम्बर 9848 42

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथी तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
1: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिएँ।
0: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
1: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
0: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
1: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ नै है।
0: तीजको उमङ्ग नयाँ पहिरनको रङ्ग, पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 98 48 50 02 27 र 98 48 50 09 52।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
2: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरदम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसके जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: दिदी, तीज पनि आउन लाग्यो, यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
4: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
5: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
4: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
5: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
4: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ, अनि मूल्य र गुणस्तर कस्तो छ नि?
5: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
4: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाऊ।
5: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
2: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली, सञ्चालक रन बहादुर सुनार, सम्पर्क नम्बर 9848044019।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
3: मैं नहीं जाऊँ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
2: उहे मारे तो तू ही वहाँ पठाई दो। यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
4: याद कर भी मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोसरा शनिवार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, हुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
5: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 98600-71024 ओ 98046-77417।
6: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
7: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
8: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
7: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
8: बेसरी टाउको दुख्ने,
7: उच्च ज्वरो आउने, बेहोश हुने,
8: घाँटी अरोरो कडा हुने,
7: कम्पन हुने,
8: पक्षघात हुने
7: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
8: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
7: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
8: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
7: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
8: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
7: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
8: सधैं झुल टाँगेर सुत्ने गरौं।
7: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
9: स्वास्थ्य कार्यालय कैलाली।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
3: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला, टेन्सनमा भए म त। अब
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
2: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848578।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाए।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामुहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै कानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक, गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: छिच्छि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
5: एल्भिस एल्भिरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाईं अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। भारीबाट अवरूद्ध विद्युत जडान तीव्र, नवदुर्गा मन्दिर टीकापुरमा शान्ति दीप प्रज्वलन। कञ्चनपुरमा भन्सार छलीका सामान सहित 9 जना महिला पक्राउ। र देशभर मनसुनी वायुको प्रभाव, आज यी 5 प्रदेशमा भारी वर्षाको सम्भावना। अब मध्याह्न खबर विस्तारमा। टीकापुरबाट सनकट्टी जाने बाटोको भुराखानी सामुदायिक वनको बीचमा जंगली हात्ती देखा परेको छ। स्थानीयले जंगल क्षेत्र हुँदै यात्रा गर्ने क्रममा हात्ती देखिएको बताएका छन्। वन क्षेत्रमा हात्ती देखिएपछि यो सड़क प्रयोग गर्ने यात्रुहरूलाई विशेष सावधानी अपनाउन वन कार्यालयले आग्रह गरेको छ। नवदुर्गा मन्दिर टीकापुरमा दीप प्रज्वलन गरिएको छ। जेएनजी आन्दोलनका शहीद तथा रसुवा बाढ़ीमा परि ज्यान गुमाउने व्यक्तिको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै मंगलबार साँझ मन्दिरमा दीप प्रज्वलन गरिएको हो। नवदुर्गा मन्दिर परिवारले दीप प्रज्वलन गरेको हो। दीप प्रज्वलन कार्यक्रममा टीकापुरका विभिन्न क्षेत्रका नागरिकहरूको सहभागिता रहेको थियो। यसै गरी टीकापुरको सड़क चोकमा पनि दीप प्रज्वलन गरिएको थियो। मध्याह खबरमा बाढ़ीबाट अवरूद्ध विद्युत जडान लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा।
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयु, एसडीयु, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयु सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब अब बाँकी खबर। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीबाट अवरूद्ध विद्युत जडान गर्ने कामले तीव्रता पाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार रसुवा बाढ़ीका कारण अवरूद्ध विद्युत सेवा पुनः सञ्चालन अभियानलाई तीव्रता दिइएको हो। मन्त्रालयले गत भदौ 10 आएको विनाशकारी बाढ़ीको भोलिपल्टदेखि नै सम्भव भएसम्म सबै स्रोत साधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि बढ़ाएको थियो। विनाशकारी बाढ़ीले विद्युत पूर्वाधारमा ठूलो क्षति पुगेका बेला मन्त्रालयले वैकल्पिक उपाय अपनाई विद्युतीकरणलाई तीव्रता दिएको हो। यसै क्रममा मंगलबार बाढ़ी प्रभावित नुवाकोटको विदुर नगरपालिका 10 र 11 विद्युत सेवा पुनः सञ्चालन गरिएको छ। मन्त्रालयका अनुसार हालसम्म रसुवामा करिब 83% र नुवाकोटमा करिब 95% विद्युत सेवा पुनस्थापना भइसकेको छ। यस्तै विद्युत सेवा पुग्न नसकेका स्थानमा वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र मार्फत 2 किलोवाट क्षमताका सोलर प्रणाली सामुदायिक आश्रय स्थलका लागि र घर परिवारका लागि आवश्यकता अनुसार व्यक्तिगत सोलर प्रणाली वितरण गर्ने कार्य पनि अघि बढ़ाएको छ। नेपाल विद्युत प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोली र वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रका कर्मचारी बाढ़ी प्रभावित क्षेत्रमा विद्युतीकरणका लागि सक्रिय रूपमा निरन्तर खटिरहेका जनाएको छ। टिकापुर स्थित खड्ग मेमोरियल सेकेण्डरी स्कूलमा कक्षा 11 र 12 अध्ययनरत विद्यार्थीहरूले रसुवा बाढ़ीबाट प्रभावित परिवारका लागि ₹13,015 आर्थिक सहयोग गरेका छन्। बाढ़ी पीड़ितको उद्धार राहत र पुनस्थापनामा सरकारले गरिरहेको प्रयासमा सानो सहयोग पुर्याउने उद्देश्यले विद्यार्थीहरूले स्वस्फूर्त रूपमा रकम संकलन गरी सहयोग गरेको कक्षा 12 अध्ययनरत विद्यार्थी विशाल रावलले बताउनुभयो। विद्यालयका प्रधानाध्यापक हिरण्य प्रसाद शर्माले विद्यार्थीहरूको सहयोगलाई मानवीय तथा प्रेरणादायी कार्यका रूपमा प्रशंसा गर्नुभएको छ। मध्याह्न खबरमा अरु खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
6: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
7: टिकापुर नगरपालिका वडा नम्बर 3 जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
8: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। कञ्चनपुरमा भन्सार छलीका सामान सहित 9 महिला पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका 11 भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी मूल्य 1,00,000 बराबरको चिनी, दाल, खानेतेल, सोन पापड़ी, किराना लगायतका सामान सहित 9 पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बेदकोट नगरपालिका 10 32 ज्योति डंगौरा, 24 सोनु डंगौरा, 20 नेहा चौधरी, भीमदत्त नगरपालिका 2 बस्ने 35 वर्षकी तारा कुंवर, 40 वर्षकी भावना चन्द, भीमदत्त नगरपालिका 8 बस्ने 35 वर्षकी लक्ष्मी नेपाली, भीमदत्त नगरपालिका 19 बस्ने 24 वर्षकी पशुपति धामी, 40 वर्षकी बिमला चन्द र 35 वर्षकी मीना धामी रहेका छन्। यी 9 जनालाई इलाका प्रहरी कार्यालय गड्डा चौकी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ फेला पारी पक्राउ गरेको जनाएको छ। पक्राउ परेकालाई आवश्यक कार्यवाहीको लागि भन्सार कार्यालय गड्डा चौकी कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास छ, जसको प्रभावले कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका तथा बागमती र गण्डकी प्रदेशको हिमाली पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। यसै समाचारसँगै मध्याह्न खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षक फेरि एकपटक। बाढ़ीबाट अवरूद्ध विद्युत जडान, नवदुर्गा मन्दिर टीकापुरमा शान्ति दीप प्रज्वलन, कञ्चनपुरमा भन्सार छलीका सामान सहित 9 जना महिला पक्राउ र देशभर मनसुनी वायुको प्रभाव, आज यी 5 प्रदेशमा भारी वर्षाको सम्भावना। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
9: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
10: होइन चाइनेजो माइलो, त्यो बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
9: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
10: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
12: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
12: आरएनला सुनचाँदी पसल, बलभद्र चौक, टीकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
14: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
15: मै नै जाइँ,
14: उहाँ आफ्नो अनुहार बिगर्के घर से बाहर नै निकर्छु।
15: उहे मारे तो तुहिन उहाँ पठाइदो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई टाई तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
14: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाए।
16: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा।
17: मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाग खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
16: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417।
18: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
19: संचालक आरती चौधरी, सम्पर्क नम्बर 9864274483।
20: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा 1 सुनबाट निर्मित माइली टिलरी, छड्के टिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचालीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर फैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40 16 60।
5: कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
6: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
5: कता छ त त्यो?
6: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
5: फोन नम्बर कति हो भाइ?
6: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97 620 20 300 हो, अर्को पनि छ 98 65 69 20 26।
5: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026।
7: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानीहार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42 91 74।

0: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इसारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: दिदी, तीज पनि आउन लाग्यो, यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
3: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
7: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउन त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
3: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
7: त्यहाँ त माइले तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचरा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, क्यान्डल, एकदेखि 4 आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा, र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
3: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
7: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
3: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाऊ।
7: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
3: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली, संचालक रन बहादुर सुनार, सम्पर्क नम्बर 9848-44-0019।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, खैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
2: ल यति छिटो आमा बन्न लागेको त
3: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। त जान्नु पर्यो जस्तै लाग्छ।
2: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौं।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
1: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
1: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
1: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टेकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684479, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
2: हराएको मोबाइल एमडीएस प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
3: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
2: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचालीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
3: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
2: त्यहाँ त हार, तिलहरी, मंगल सूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
3: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
2: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
3: त्यसो भए ढिलो नगरौ न दिदी, आजै जाउँ।
2: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
4: विश्वास र रोजाई अब एउटै ठाउँमा।
3: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू। सम्पर्क नम्बर 9848 43 32 41।
5: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
6: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
7: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ, र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
6: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
7: बेसरी टाउको दुख्ने,
6: उच्च ज्वरो आउने, बेहोस हुने,
7: घाँटी अरोरो कडा हुने,
6: कम्पन हुने,
7: पक्षघात हुने,
6: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
7: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
7: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
6: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
7: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
6: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
7: सधैँ झुल टाँगेर सुत्ने गरौं।
6: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
8: स्वास्थ्य कार्यालय कैलाली।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग

0: घरलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौं, चनाको बनौं। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
3: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
4: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
3: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
4: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
3: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ है।
4: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।
5: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली,
8: सम्पर्क मोबाइल नम्बर 9807106772।
9: स्वास्थ्यका लागि पानी

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुट टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
5: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
7: हुन्छ नि, तर कहाँबाट किन्ने त?
6: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
7: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
6: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
7: त्यसो भए आजै जाउँला नि।
6: ल, अरूलाई पनि भनौँ है।
7: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
5: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
7: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9895943893।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकला सुकाए हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ
6: जन्म मृत्यु विवाह बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ
7: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश
8: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी माइले तिलहरी रानी हार हार मंगलसूत्र चाक्की पेन्डल बाला औठी चन्द्रमा काटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
9: हार्दिक सुन चाँदी पसल सरकारी अस्पतालको भित्री रोड सञ्चालक शंकर साहु सम्पर्क नम्बर 9848421474

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काका सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
1: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
1: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484 46673 र 98164860204।
9: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा, बालुवा, माटो, ग्राभेल, मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय, लायकपुर।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
5: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
4: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
5: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
4: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
5: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
4: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569733 र 9851882646।
6: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: ए साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
5: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
7: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
5: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
7: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
5: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ है।
7: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848500227 र 9848500952।
8: आई हो बड्डो, घर कहिया सिर्जैब? पाछा से शुरू करल मने घर सिज्जा सेक्ल।
9: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गेल बाटू, मिलबो नी करत का कहना हो का?
8: मिस्तरान बर्जन का घर हेरो ना, पट्टा सुगुर बनैला बाट, आल्मोनियम के मुआ का द्वार लगा का टूफे ओस्त बनी हो ना, ओट्रफे पटानी हुई कि गोंगुआ बुढ़ो हो ना, कबू कहूँ घूम जाए तो था पाए।
10: यूपीभीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
11: मिलन अल्मोनियम एंड ग्लास हाउस, जमरा के उपार टीकापुर कैलाली, प्रोप्राइटर मोहन राज भाट, मोबाइल नंबर 9848513426।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमर गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463673 र 98164602004।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिन ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मोगल सूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबर्दा चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
9: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
10: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
11: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
10: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
11: बेसरी टाउको दुख्ने,
10: उच्च ज्वरो आउने, बेहोश हुने,
11: घाँटी अररो कडा हुने,
10: कम्पन हुने,
11: पक्षघात हुने
10: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
11: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
11: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
10: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
11: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
10: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
11: सधैं झुल टाँगेर सुत्ने गरौं।
10: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
12: स्वास्थ्य कार्यालय कैलाली।

0: બાકી છે
1: ભાઈ
0: લાઈ વચ્ચે છે.

0: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली
6: सम्पर्क मोबाइल नम्बर 9807106772।
7: स्वास्थ्यका लागि पानी।
8: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
9: हुन्छ नि, तर कहाँबाट किन्ने त?
8: अब किन टाढा जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
9: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
8: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
9: त्यसो भए आजै जाउँला नि।
8: ल, अरूलाई पनि भनौँ है।
9: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
8: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
9: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्भिस एल्भिरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साडी सुट कुर्ती पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन् एकचोटि सेवाको मौका अवश्य दिनुहोला
6: एल्भिस एल्भिरा टेरस सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली संचालक सुजिता श्रेष्ठ सम्पर्क नम्बर 9811638887
7: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना
8: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट पर्ने भाइरल रोग हो यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ
9: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
8: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
9: बेसरी टाउको दुख्ने
8: उच्च ज्वरो आउने बेहोस हुने
9: घाँटी अरोरो कडा हुने
8: कम्पन हुने
9: पक्षघात हुने
8: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
9: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
8: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
9: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
8: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ
9: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं
8: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
9: सधैं झुल टाँगेर सुत्ने गरौं
8: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
10: स्वास्थ्य कार्यालय कैलाली
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
6: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चप्की पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन् एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला
4: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार सम्पर्क मोबाइल नम्बर 9810625347

0: छि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624।
3: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
4: मैले त एक पेटी चाउचाउ रु 600 किने।
3: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सीजी कम्पनीको र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98 48 40 22।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छटके तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9844-27359 र 9848-72-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
0: दिदी, तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
4: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
5: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
4: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
5: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, टिचरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेण्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
4: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
5: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
4: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाऊ।
5: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
0: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार, सम्पर्क नम्बर 9848-44-0019।
6: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
7: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
6: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
7: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
8: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
6: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
2: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
7: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848-57-1828।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो, देखिनामा पनि राम्रो आल्मुनियमको झ्याल ढोका बनाउनुहोस् न।
1: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मुनियमको झ्याल ढोका?
2: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि, मिलन आल्मुनियम ग्लास हाउस, त्यही जानु होला नि।
1: अब त म ढुक्क।
3: मिलन आल्मुनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
2: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
0: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
4: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै। प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
5: चियाको होटल खोलौला यसै टिकापुर।
1: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस त?
6: मै नै जाइ, उहाँ आफन अनुहार बिगर्के घर से बाहर नै निकर्छु।
1: उहे मारे तो तुहिन वहाँ पठाइको। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई तो वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
6: ए हो दादू, अपन अनुहार बिगड़के परेशान रहूं, तब तो मैं अब भी जाए।
7: याद करबी, मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा।
8: सम्पर्क मनीष मेडिकल हल, अस्पताल रोड, टिकापुर। फोन नम्बर 9860071024 ओ 9806477417।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएफ प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ए बहिनी, तीज पनि आउन लाग्यो। यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
0: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
0: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
1: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौ न दिदी, आजै जाऊ।
0: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
2: विश्वास र रोजाई अब एउटै ठाउँमा।
1: नरेश ज्वेलर्स, टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू। सम्पर्क नम्बर 9848343241।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
4: होइन चाइनेजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
7: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडी विथ ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक ध्रुव सुनार।
8: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
9: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
8: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
9: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
8: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर, कैलाली। सम्पर्क नम्बर 9868 00008 र 9825-6377-72।
1: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
0: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
0: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
0: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक रामबहादुर चन्द, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
9: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिएँ।
8: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न। तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
9: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
8: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगौन।
9: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ नै है।
8: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिन सेना, सम्पर्क नम्बर 98485050227 र 98485052952।
10: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
11: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
12: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
13: जानकी गाउँपालिका, वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
14: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
15: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
16: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
14: डेलिभरीका लागि
16: ड्रिंकिङ वाटर एक्वा शीतल,
14: टिकापुर, कैलाली।
17: सम्पर्क मोबाइल नम्बर 98017 10672।
18: स्वास्थ्यका लागि पानी।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिन ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मंगलसूत्र, बाला, औठी, चापखी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबद्ध चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको अवसरमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। सुन्नुहोस् न, यसपालि तीजका लागि नयाँ गहना किन्ने सोच बनाएकी छु।
5: हुन्छ नि, तर कहाँबाट किन्ने त?
0: अब किन टाला जानु, सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
5: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
5: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
5: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
0: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
5: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक, नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार। सम्पर्क नम्बर 9805943893।
6: फेरि खानै पर्छ।
7: तत एक्लो कहाँ छ श्रेया? त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ। बाँच्नु पर्छ, अनि पो संसारको मजा लिन पाइन्छ।
6: हो र, तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ?
7: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ, काम गर्न थाले, अनि पो कमाइ छ त? यो कमाई पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
6: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसके जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: ए बहिनी, तीज पनि आउन लाग्यो, यसपालि नयाँ गहना किन्ने सोच छ कि छैन?
9: छ नि दिदी, राम्रो डिजाइन र विश्वासिलो पसल खोल्दै थिए।
0: त्यसो भए नरेश ज्वेलर्स जाउँ न त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
9: ए हो र, अरू के पाइन्छ नि त्यहाँ?
0: त्यहाँ त हार, तिलहरी, मंगलसूत्र, झुम्का, औठी, चुरा लगायतका विभिन्न डिजाइनका सुन चाँदीका गहना पाइन्छ नि।
9: ओहो, यति राम्रो सुविधा! अनि मूल्य र गुणस्तर कस्तो छ?
0: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
9: त्यसो भए ढिला नगरौ न दिदी, आजै जाउँ।
0: तपाईहरू पनि आफ्नो रोजाईको गहना किन्न नरेश ज्वेलर्समै आउनुहोस्।
10: विश्वास र रोजाई अब एउटै ठाउँमा।
9: नरेश ज्वेलर्स टिकापुर नगरपालिका कार्यालयको पछाडि पुरानो एनसेल डिलरमा। संचालक उत्सव साहू। सम्पर्क नम्बर 9848343141।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164600204।
6: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
7: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
6: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
7: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
6: ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
7: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98485188।
9: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
10: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
11: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
9: डेलिभरीका लागि
11: ड्रिंकिङ वाटर एक्वा शीतल,
9: टिकापुर, कैलाली।
12: सम्पर्क मोबाइल नम्बर 98017 10672।
13: स्वास्थ्यका लागि पानी।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: ओहो मेयर साहब नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
4: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्ष ज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: and we need to cut 600 kilo meat. Come on.
1: Sorry, boss. Sorry. Yeah.
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिन ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेडी, मोगल सूत्र, बाला, औठी, चापकी, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलबर्दा चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
3: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपाडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक दुर्ब सुनार।
2: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
3: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
2: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिकाको वडा स्तरीय भू उपयोग योजना तयारीका विषयमा छलफल। टीकापुरले पनि जग्गा वर्गीकरण गर्दै टीकापुरमा चोरीका घटना बढ्दै। चोरी गर्ने उद्देश्यले ब्लक नम्बर 6 मा 2 घरमा तोड़फोड़। कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीले बनाए आभा हर्बल साबुन र मैनबत्ती बिक्री गर्ने तयारी। र पुननिर्माण र पुनर्स्थापनाका कामलाई तीव्रता दिन राष्ट्रपतिद्वारा सरकारको ध्यान आकर्षण। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिकामा भू उपयोग योजना निर्माणका लागि पहिलो चरणमा छलफल भएको छ। पहिलो चरणमा वडा नम्बर 1 मा भएको छलफलमा भू उपयोग योजना कार्यान्वयनका लागि जग्गा वर्गीकरणका मापदण्ड र आधारका विषयमा छलफल थालिएको हो। यस्तो छलफल सबै वडामा आयोजना हुने भएको छ। थप खबर आकाश चौधरीबाट।
1: टीकापुर नगरपालिका वडा नम्बर 1 को वडा स्तरीय भू उपयोग योजना तयार गर्न आवश्यक मापदण्ड र आधार निर्धारणका लागि वडा स्तरीय प्रारम्भिक छलफल भएको छ। सरकारले भू उपयोग योजना बिना जग्गाको कुनै पनि कारोबार गर्न नमिल्ने भनी कडाई गरेपछि जग्गा वर्गीकरणका मापदण्ड तयार गर्न सरकारवालाहरू बीच छलफल शुरू गरिएको वडा अध्यक्ष मोहन लोहार विकले बताउनुभयो।
2: अहिले सरकारले यो भू उपयोग योजना जग्गाको वर्गीकरण नगरौं जेलसम्म जग्गाका कारोबारहरू गर्न नमिल्ने भनेर कडाई गरिसकेपछि हामीले द एसिया फाउन्डेशनसँग साझेदारी गरेर शर्मा कन्सल्टेन्सी मार्फत यो कामलाई चाहिँ अगाडि बढाएका छौँ। आज हामी प्रारम्भिक छलफलमा छौँ। यो प्रत्येक वडामा चाहिँ यस्तै किसिमको सार्वजनिक सुनाई र अन्तर्क्रिया कार्यक्रम हुनेछ। आजबाट हाम्रो वडाबाट शुरूआत गरेका छौँ।
1: वडाध्यक्ष विकले नेपाल सरकारको भू उपयोग ऐन 2076 र भू उपयोग नियमावली 2079 अनुसार जग्गालाई 10 प्रकारमा वर्गीकरण गरेको तर टीकापुर नगरपालिकाले अहिलेसम्म वर्गीकरण नगरेकाले त्यसको वर्गीकरण गर्नुपर्ने बताउनुभयो।
2: टीकापुर नगरपालिकामा भू उपयोग योजना बनिसकेको अवस्था छैन, जग्गाको वर्गीकरण भएको अवस्था छैन। नेपाल सरकारको भू उपयोग ऐन 2076 र नियमावली 2079 अनुसार जग्गालाई 10 प्रकारमा वर्गीकरण गरेको छ। विशेष गरेर हामीले 10 प्रकारको जग्गामा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी खोला ताल सिंचाई क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्रहरू गरेर हामी 10 प्रकारको जग्गाको वर्गीकरण गर्नुपर्नेछ।
1: टीकापुर नगरपालिका वडा नम्बर 1 को आयोजनामा भएको छलफलमा राजनैतिक दलका प्रतिनिधि, मालपोट कार्यालयका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि लगायत अन्य सरकारवालाहरूको सहभागिता रहेको थियो। छलफलमा सहभागी राजनैतिक दलका प्रतिनिधिहरू तथा सरकारवालाहरूले भू उपयोग योजना बनाउँदा जग्गा धनीलाई मर्का नपर्ने गरी योजना बनाउन सुझाव दिएका छन्।
3: चार बिहा छ तर माथि बाटोमा त लगभग छैन परेको छ, 3 मिटर भन्दा बढी छ। त्यसैले हामीले बरु 50 मिटरलाई घटाएर 20 वा 25 वा 30 मिटर जति हामीले पिच बाटोसँग जोडिएको पोलट रोडलाई हामीले हिजो काटिएका तथा पोलट रोडलाई हामीले आवश्यक नै मान्नु पर्छ जस्तो लाग्छ।
4: 45 मिटरसम्म सबै त्यो जग्गा आउँछ भने 45 मिटरलाई नै मान्ने, अथवा त्योभन्दा बढी छ भने त्यसले 30 मिटरलाई मात्रै हामीले अगाडिको जग्गा मान्ने मूल्याङ्कन गरेर त्यसरी नै ब्याङ्क
5: कतिपय ठाउँमा जग्गा धनले मर्का पर्ने काम पनि यो वर्गीकरणले गर्दाको भएको छ। त्यो भएर बाटोको स्ट्यान्डर्डको एरियामा चाहिँ बाटो भएको एरियामा यदि खेतीयोग्य जमिन छ भने पनि तर बाटो पिच भइसकेको छ भने त अगाडिको जग्गाको प्रयोजन त उसले बाटो बराबरको कर्थे छ नि त, सरकारी मूल्य त्यो अनुसार कायम भएको हुन्छ। त्यो भएर त्यो जग्गाहरूलाई क्षेत्र नै पुरै कृषिमा राखिदिएर त्यो चाहिँ मर्का मात्र पार्न मिल्दैन, त्यो नगर्दा बेटर हुन्छ सुझाव भयो मैले।
1: यो प्रारम्भिक छलफल भएकाले यसपछि पनि जग्गा वर्गीकरणका विषयमा छलफल हुने भएको छ। वडा नम्बर 1 बाट शुरू भएको छलफल अन्य वडामा पनि गरिने र त्यसपछि फेरि पनि यसै गरी छलफल हुने जग्गा वर्गीकरणका काम गरिरहेको शर्मा कन्सल्टेन्सीका प्रतिनिधि दिपेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो।
6: अब चाहिँ यो कार्यक्रम फेरि हामी छलफलको लागि हामी प्रत्येक वडामा गर्दैछौ, अन्तिममा फेरि सूचना निकालेर यसरी नै हामी अझै छलफल गर्छौ, यो जानकारी गराउन चाहन्छौ।
0: काली बहुमुखी क्याम्पसका विज्ञान संकायका विद्यार्थीले वनस्पति जन्य कच्चा पदार्थ प्रयोग गरी हर्बल साबुन र मैनबत्ती उत्पादन गरेका छन्। क्याम्पसको विज्ञान प्रयोगशालामा विभिन्न वनस्पतिबाट आवश्यक कच्चा पदार्थ तयार गरी त्यसको प्रशोधन मार्फत साबुन तथा मैनबत्ती उत्पादन गरिएको हो। क्याम्पसले विद्यार्थीलाई प्रयोगशालामा सैद्धान्तिक ज्ञान र प्रयोगत्मक अभ्यासमा सीमित नराखी त्यसलाई उत्पादन र उद्यमशीलतासँग जोड्ने उद्देश्यले यस्तो अभ्यास शुरू गरेको जनाएको छ। उत्पादन प्रक्रियामा प्राध्यापकहरूको मार्गनिर्देशन तथा चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता भएको छ। विज्ञान संकायका विभागीय प्रमुख उपप्राध्यापक डाक्टर रमादेवी जोशीका अनुसार साबुन तथा मेनबत्ती उत्पादनका लागि स्थानीय तथा वनस्पति जन्य स्रोतबाट कच्चा पदार्थ तयार गरिएको हो। क्याम्पसकै प्रयोगशालामा विभिन्न वनस्पतिबाट आवश्यक पदार्थ प्रशोधन गर्नुका साथै मेन्थाको तेल समेत उत्पादन गरी साबुनमा प्रयोग गरिएको उहाँको भनाइ छ। विद्यार्थीले उत्पादन गरेको साबुनको नाम आभा राखिएको छ। साबुनमा निम, एलोभेरा, लेमनग्रास, मुलतानी, मिट्टी, भिटामिन ए, सी, ई र के, रिट्ठा, सोप बेस तथा सुगन्धका लागि प्रयोगशालामै तयार गरिएको मेन्थाको तेल प्रयोग गरिएको डाक्टर जोशीले जानकारी दिनुभयो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
7: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
8: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
7: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
8: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
7: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तो यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
9: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
10: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्चे 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
11: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
10: 600 रुपियाँ किन हाल्नु पर्यो, 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने, 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है, होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। टिकापुरमा चोरीका घटना बढ़न थालेका छन्। टिकापुरमा घर मालिक नभएका घर तोड़फोड़ गर्ने, चोरी गर्ने घटना दैनिक रूपमा बढ़दै गएका छन्। टिकापुरका विभिन्न ब्लकमा घर तोड़फोड़ गरेर चोरी हुन थालेका छन्। थप खबर रत्नापुन मगरबाट।
12: केही दिन अघि ब्लक नम्बर 6 मा 2 वटा घर तोड़फोड़ गरेर चोरीको प्रयास भएका छन्। ब्लक नम्बर 6 स्थित हेमराज गेवाली र कल्याण दाहालको घर तोड़फोड़ भएको छ। चोरीका लागि आएकाहरूले घरका ढोका, दराज लगायतका सामानहरू तोड़फोड़ गर्नुका साथै सामान छरपस्त पारेको हेमराज गेवालीका भाइ यज्ञ प्रसाद गेवालीले जानकारी दिनुभयो।
13: अहिले केही दिन यता त लगभग यो दिनहुँ जस्तो चोरी भइरहेको छ। हाम्रो 6 नम्बर 7 नम्बर ब्लकमा त मेरो आफ्नो दाई भाउजू हुनुहुन्छ, युवाहरू उहाँहरू अब काम विशेषले काठमाडौँतिर जानुभएको छ अहिले घर त खाली नै थियो तारा लगाएर गरेको यो घरको बााउन्ड्रीबाट भन्दा पनि अर्काको घरमा त्योभन्दा हाम्रो दाईको घरको पश्चिमपट्टि घरमा बााउन्ड्री हामफाल र अनि फेरि तिनीबाट अझ यो घरमा दाईको घरमा फेरि हामफाल र आएर अगाडिपट्टि बरन्डामा आएर मूल ढोकाको ताला तोडेको देखिन्छ त्यसपछि फेरि भित्र गएर दाजुको आफ्नो कोठाको र फेरि छोरा बुहारीको अर्को कोठाको ताला तोडेको देखिन्छ दुइटै कोठाको पुरै दराजहरू भयो त्यो लकरहरू भए ती दराज पलङसँग जोडिएका ती अरू पनि ड्रहरहरू थिए तिनीहरू सबै तानेर त्यसभित्र भएका सबै सामानहरू तिनीहरू कतिपय कस्मेटिकका सामान थिए कतिपय अब रुपियाँ पैसा राखेका सामानहरू होला लकरहरू थिए होला अरू दिन लत्ता कपडाहरू राखेको होला ती सबै तानेर पुरै दाई हाल्दा फालेछ
12: कामको सिलसिलामा घर बाहिर रहेको मौका पारी सुनचादी तथा नगद चोर्ने उद्देश्यले आएका चोरले नगद लगायतका केही सामग्री लगे पनि घरका अन्य सरसामान भने नलगेको उहाँको भनाइ छ
13: यिनीहरूले सुन पैसा मेन टार्गेट यसले त्यो बनाएर आएको देखिन्छ किन भन्दाखेरि त्यहाँनिर अस्ति भर्खरै कल्याण दाहाल सरको घरमा पनि चोरी भएको देखिन्छ त्यहाँ त तिनीहरू ल्यापटप पनि लगाएका छैनन् दुई तिनवटा मोबाइल साना मोबाइल ठुला मोबाइल पनि थिए त्यो पनि लगाएका छैनन् किन भनेपछि अब त्यो बेच्न पनि नबन्ने यिनीहरू चलाउन पनि आफूले कसरी चलाउनु त्यो ट्र्याक हुने भयो डर हुने भयो थानामा जाने केस गरेपछि त्यही भएर यिनीहरू त्यो सामानहरू लैजाँदो रहेछन् तिनीहरूको चोरीको प्रकृति हेर्दाखेरि लत्ता कपडा अरू कस्मेटिक सामानहरू अथवा दिन्सी सामानहरू भन्दा पनि यिनीहरू रुपियाँ नगद पैसा र सुन चाँदीको मेन यिनको टार्गेट रहेछ चोर्ने भन्ने लाग्छ
12: टोलमा चोरीका घटना हुन थालेपछि स्थानीय त्रसित भएका छन् स्थानीय मैसरा टमट्टा चोरीका कारणले त्रास बढ़ाइएकाले प्रहरीले गस्ती बढ़ाउनुका साथै सुरक्षा दिनुपर्ने माग गर्नुहुन्छ
14: ए हाम्रो छ नम्बर बस्दै एउटा धेरै चोरी चोरी हुन लाग्यो हामी गर्न पनि सुरक्षा चाहियो यतामा धेरै डर लाग्दो लाग्यो राति आफ्नो सुत्नै पनि सकिँदैन आम्ना नाना केटाकेटी सबैतिर हुन्छ हामी पनि पुलिसले पनि धेरै यहाँ छ नम्बरमा चक्र हल्नु पर्यो यहाँ बस्ती पनि बनाउनु पर्यो हामीलाई धेरै डर लागेको छ यतातिर ठाउँ ठाउँ ठाउँ ठाउँ घटना भए यति अझ हिँडेपछि अब यस्तो घटना नहो पुलिसले पनि हाम्रो यो छलमलमा राति राति चक्कर मारिकन हिँडेको पनि सुरक्षा राख्नु पर्यो
12: अधिकांश घरमा महिला र बालबच्चा मात्र बस्छन् स्थानीय ईश्वरी स्वर्णकार दैनिक चोरीका घटना हुन थालेकाले तनाव बढेको बताउनुहुन्छ
15: तनाव त डर लाग्छ नि अब होइन कहिले आइमाई केटी मात्रै हुन्छन् अब कहिले रात बिरातमा भने बच्चा बच्चीहरूसँग हुन्छौ घरै फर्न थाले अब मान्छे नभए घरै फर्न थाले मान्छे भए भने त कहिले रातिमा आएर मारिदिन्छ भने डर लाग्छ नि त त्यसो सुरक्षा छैन कि हाम्रो टोलमा यस्तो गस्ती सस्ती हिँड्दिन पाए रातिमा अलि राम्रो हुन्थ्यो त्यस्तो छैन अब डर त किन डर लाग्दैन डर त लागेको छ हिजो अस्ति त्यहाँ कल्याण सरको घर फोर्ले हिजो यहाँ देखिम यहाँ पनि देख्ने यो घरको आइमाईले यिनको घरतिरबाट ढोका खुल्ला रहेछ अनि आज आन्टीको घर ढोका किन खुल्ला छ भन्यो भन्दाखेरि अगाडिबाट हेरेर ताला काटेर फालेका रहेछन् पछि पुलिस पनि आउनुभयो के हो पुलिस हेर्नुभयो अनि सरले ससुरा बुवाले नै हेर्नुभयो दराजा पुरा फोरिया छ सामान त केही लगाएको छैन के हो भन्न भन्नुहुन्थ्यो थाहा छैन यही एउटै मोहरा मात्रै डर लाग्छ अब हाम्रो टोलमा रातमा गस्ती हिँड्न पाएखेरि डर लाग्छ
12: स्थानीय गायत्री गेवाली घरमा चोरीका घटना हुन थालेकाले समस्या बढेको अभिभावक घर बाहिर जाँदा डर बढेकाले सुरक्षा चाहिएको बताउनुभयो
16: हामीलाई सुरक्षा चाहियो हामीलाई हाम्रो घर नजिकमा दिनकै हाम्रो यो चोरी हुन लायो घर फुटाल्न लाए सबै हाम्रो अगाडि नरघटै नरघट छ आएर चोरेर पनि यही नरघट भित्र हाम्रो पसन लागे हामी त धेरै दुखी छौ के गर्ने हामीलाई त न दिन बस्न न रात बस्न पनि हामी नसक्ने भयौं हामीलाई गार्जेनहरू कहिले बाहिर गयो भने हामीलाई ठूलो डर हामीलाई शान्ति सुरक्षा पाउनु पर्यो
12: अर्की महिला मीना गेवाली पनि चोरीका घटना बढेपछि ब्लक नम्बर 6 र 7 मा गस्ती बढाउनु पर्ने माग गर्नुहुन्छ
17: हाम्रो यतातिर धेरै चोरी हुन थाल्यो मेरै घरनिर मेरो काइला अङ्कलको घर पनि सारा तोडफोड भइया छ अब हाम्रो सुरक्षा चाहियो घरमा गार्जेनहरू कोही पनि छैनन् अब हाम्रो 6 नम्बर 7 नम्बरमा अलि गस्ती कडा गर्नु पर्यो
12: इलाका प्रहरी कार्यालय टिकापुरले घर तोडफोड भएका घटनामा संलग्नको खोजी र अनुसन्धान भइरहेको बताएको छ
0: भारतीय बजारमा चिनीको मूल्य आकाशिएपछि यसको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रका उपभोक्तामा परेको छ पछिल्ला केही साता यता भारतीय बजारमा चिनीको मूल्य बढ़ेपछि यहाँका उपभोक्ता प्रत्यक्ष मारमा परेका हुन् भारतीय बजारबाट प्रति किलो 90 रूपियाँमा खरिद गर्दै आएका यहाँका उपभोक्ताले पछिल्लो समय मूल्य वृद्धिका कारण प्रति किलो 130 रूपियाँसम्म खर्च गर्न बाध्य भएका छन् राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढ़ी प्रभावितहरूको तत्काल व्यवस्थापन, सड़क यातायात संचालन सहित पुननिर्माण, पुनर्स्थापना लगायतका कामलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले भौगोलिक विकटतालाई ख्याल गरी सड़क यातायात संचालनमा क्षमताले नभ्याई ठूलो बेली ब्रिज सहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग समेत लिन सुझाव दिनुभएको छ। उहाँले जलवायु परिवर्तनका कारणबाट नेपालले बेहोर्नु परेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदाय समक्ष आवाज उठाउनु पर्ने सुझाव दिनुभयो। राष्ट्रपति पौडेलले परराष्ट्र मन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्छालसँग राष्ट्रपति भवन शीतल निवासमा छुट्टा छुट्टै छलफल गरी सड़क यातायात संचालन एवं बाढ़ी पीड़ितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन आग्रह गर्नुभएको छ। उहाँले आफूले बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा पीड़ितको अवस्था र बाढ़ीबाट पुगेको क्षति देखेको उल्लेख गर्दै बसोबास र क्षतिग्रस्त पुनर्संरचनाको पुननिर्माण कार्यलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। सर्वोच्च अदालतले अहिलेसम्म नेपालका सार्वजनिक पदाधिकारीहरूले शिष्टाचारको रूपमा पाएको सबै उपहारहरूको एकमुष्ट विवरण तयार गरी सार्वजनिक गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सार्वजनिक पदाधिकारीले विभिन्न भेट तथा विदेश यात्राका बेला प्राप्त गरेका उपहारहरू सरकारीकरण हुनुपर्ने माग राखी दायर भएको रिट निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चले अदालतले सबै सार्वजनिक पदाधिकारीहरूले पाएको उपहारको एकमुष्ट विवरण तयार गर्न र वेबसाइट वा माध्यमबाट सार्वजनिक गर्न आदेश दिएको हो। संसदीय स्वतन्त्रता भन्दै कानून बनाउन निर्देशनात्मक आदेश जारी गर्न अस्वीकार गरेको सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले प्राप्त गरेको उपहारको विवरण निश्चित अवधिमा नियमित रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको हो। न्यायाधीशहरू डाक्टर मनोज शर्मा, निरपदोज निरोलाको इजलासले उपहारको विवरण सम्बन्धित निकायमा पेश नगर्ने पदाधिकारीहरूलाई कानून दायित्व निर्धारण गर्न पनि निर्देशनात्मक आदेश दिएको छ। शेरबहादुर देउवाले सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्ता दिएपछि नेपाली कांग्रेसको आधाभन्दा बढ़ी विजय भइसकेको दावी गर्नुभएको छ। निर्वाचन आयोगले दबावमा विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएको र आफूहरूलाई आधिकारिकताबाट वञ्चित गर्ने प्रयास भइरहेको आरोप लगाउनुभयो। देउवाले सर्वोच्चबाट रूख चिन्ह र चार तारे झण्डासहित कांग्रेसको आधिकारिकता आफूहरूले पाउने विश्वास व्यक्त गर्नुभयो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिका परिफिल्म।
18: दिदी, तीज पनि आउन लाग्यो। यसपालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
19: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
20: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउन त, त्यहाँ सुनचाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
19: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
20: त्यहाँ त माइले तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचरा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
19: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
20: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
19: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाऊ।
20: ल जाऊ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
18: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली, सञ्चालक रन बहादुर सुनार, सम्पर्क नम्बर 9848440019।
21: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोल चोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक म बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्र सम्पर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली फोन नम्बर 0915600095 ओ मोबाइल नम्बर 9848423359।
2: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बबाकी खबर। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सातै प्रदेशमा सरकारवालासँग सुझाव संकलन शुरू गरिएको छ। बदलिँदो समय प्रविधि र विद्यार्थीको आवश्यकता अनुसार शिक्षालाई व्यावहारिक जीवन उपयोगी सिपमूलक र रोजगारीसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गर्नुपर्ने सुझाव सरकारवालाले दिएका छन्। पाठ्यक्रम विकास केन्द्रको सहजीकरणमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले सातै प्रदेशका 28 जिल्लामा पुगेर शिक्षक विद्यार्थी प्रधानाध्यापक अभिभावक शिक्षा विज्ञ नीति निर्माता तथा अन्य सरकारवालासँग प्रत्यक्ष छलफल गरिरहेको छ। धनगढ़ीमा आयोजित छलफलमा निजी तथा आवासीय विद्यालय अभिभावक शिक्षक र विद्यार्थीका प्रतिनिधिले पाठ्यक्रमको विषयवस्तुसँगै यसको कार्यान्वयन मूल्यांकन प्रविधिको प्रयोग व्यावहारिक शिक्षाका विषयमा सुझाव दिएका छन्। विश्व हिन्दू परिषद नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम भएको छ। मानवीय सेवाको भावनासहित आयोजित कार्यक्रममा 16 महिला र 34 पुरूष गरी 50 जनाले रक्तदान गरेका छन्। कार्यक्रममा 8 जनाले जीवनमै पहिलो पटक रक्तदान गरेका छन्। रक्तदान प्रति जनचेतना अभिवृद्धि गर्दै सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको बताइएको छ। खोज खबरमा अब पालो जनआवाजको। सामुदायिक विद्यालयमा शैक्षिक विकासको धेरै चर्चा हुन्छ। आजको जनआवाजमा हामीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि के गर्न आवश्यक छ भनी केही नागरिकलाई सोधेका छौं।
22: मेरो नाम इन्द्रा मिचा अमरावती हो। बच्चाहरू नराम्रै छन्। अब घरका मान्छे भन्नु सम्झाउँदा मान्दैन। यही जमानाका मोबाइलले गर्दा क्या गर्ने हो। राम्रो सुधार आउनु पाए राम्रो हुन्थ्यो। बच्चाहरूलाई राम्रो भविष्य हो, राम्रो हो पढाइ लेखाइमा अनि ध्यान दिने सरहरू गार्जनहरू सबैले मिलेर गर्ने त हो त एउटाको कसैको लाग्दैन।
23: चमुराम थारू जानकी हाट भगरैया सबैजना आगा बढा सबैजना हाँटे मालो करबी कसी के करबी त हाम्रो स्कुल आगा बढी सबैजना यस्तो सोच सल्लाह करबी त हाम्रो स्कुल अझै
24: नाम चिउला थारू हो। मई भगरिया गाउँ जानकी आठ बासिन्दा हेटु शिक्षा मजा बनाए क्ला कना सक सबसे पहिले त आफन घर के विद्यार्थी कना सक अपने बहुत कंट्रोल में राख पर्ना बा शिक्षक के घर में केल नहीं छोड़ना हो। आपन घर में विद्यार्थी कना सक अपन घर में लड़का पर्कन मजा से समझा बुझा के सान बिहान समझेना बुझेना और कना सक मजा शिक्षा देती गई से बुनिया हो कना मोर विचार लागत।
0: सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्धको महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्माको नेतृत्वको संवैधानिक इजलासले यस सम्बन्धी 4 थान रिट खारेज हुने फैसला सुनाएको हो। फैसलाको पूर्णपाठ भने सार्वजनिक भएको छैन। प्रधान न्यायाधीश शर्मा, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा, सारंगा सुवेदीको इजलासले अधिवक्ता त्रिलोक बहादुर चन्द, पुण्य प्रसाद खतिवड़ा, पूर्णमान साक्य र कीर्तिनाथ शर्माको रिट समग्रमा खारेज हुने फैसला सुनाएको हो। संवैधानिक इजलासले संघ सचिवालयका तत्कालीन महासचिवको सफाई पत्र विरूद्ध परेको रिट खारेज गरेसँगै जबराले महाअभियोगको अभियोगबाट सफाई पाउनु भएको छ। 2079 प्रतिनिधि सभा निर्वाचनको उम्मेद्वार दर्तापछि संसद विघटनसँगै जबरामाथि महाअभियोग प्रस्ताव पनि स्वत निष्क्रिय भएको भन्दै संघ सचिवालयका तत्कालीन महासचिव भरतराज गौतमले पत्र लेखेपछि त्यस विरूद्ध वरिष्ठ अधिवक्ता पूर्णमान साक्यसहितले रिट दायर गरेका थिए। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुर नगरपालिकाको वडा स्तरीय भू उपयोग योजना तयारीका विषयमा छलफल। टिकापुरले पनि जग्गा वर्गीकरण गर्दै टिकापुरमा चोरीका घटना बढ्दै चोरी गर्ने उद्देश्यले ब्लक नम्बर 6 दुई घरमा तोडफोड। कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीले बनाए आभा हर्बल साबुन र मैनबत्ती बिक्री गर्ने तयारी र पुननिर्माण र पुनस्थापनाका कामलाई तीव्रता दिन राष्ट्रपतिद्वारा सरकारको ध्यान आकर्षण। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 7:30 बजे साझा खबर र 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सामोहिल ज्वेलर्समा सुनबाट निर्मित विभिन्न डिजाइनका गरगहनाहरू बनाइन्छ। जस्तै रानीहार, हार, छटके तिलहरी, माइले तिलहरी, नौगेरी, मगलसूत्र, बाला, औठी, चाप्की, झुम्का अर्डर गरे अनुसार खरिद बिक्री पनि गरिन्छ। सामुएल ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। संचालक सामुएल सुनार। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624-70483।
4: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98-48-51-69-64।
4: दिदी, तिज पनि आउन लाग्यो। यसपालिको तिजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
3: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
5: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाऊ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
3: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
5: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिचरा, झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
3: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ? अनि मूल्य र गुणस्तर कस्तो छ नि?
5: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
3: त्यसो भए ढिलो नगरौ न बहिनी, आजै जाउ।
5: ल जाउ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
3: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 98-48-44-0019।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेज नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
4: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
5: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनारे

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुनचाँदी पसल बलभद्र चौक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: आजभोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हेर्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: हिन्दू महिलाहरूको महान चाढ़ हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर फैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 98 68 40 16 60।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहक वर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हार्दिक सुनचाली पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेण्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: हार्दिक सुन चाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42 91 74।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकला सुकाय हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो
1: कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजु माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सक प्रक्रिया शुरू। सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल। विश्व समुदायसँग समन्वयका लागि विशेष संसदीय समिति गठन गर्न राष्ट्रपा सभापति लामिछानेको प्रस्ताव।
1: यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं।
0: राप्रपाका चार सांसदलाई पदमुक्त नगर्ने बागमती प्रदेश सभाको निर्णय। पूर्व प्रधान न्यायाधीश जबरा विरूद्धको महाअभियोगको सम्बन्धी रिट खारेज। जेन्जी आन्दोलनका नाममा विध्वंस मचाउनेलाई कार्यवाही गर्न कांग्रेस सभापति थापाको माग।
2: आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ, तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ उसले माफी पाउनु, उसले दण्ड पाउनुपर्छ।
0: कोशीमा 12 लाख भन्दा बढ़ी पशुमा खोरेत विरूद्धको खोप लगाइने। झापा र कैलालीमा असोजको पहिलो साताबाट जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप अभियान शुरू हुने। बाढ़ी प्रभावित विद्यार्थीलाई मनोपरामर्श सेवा दिन शिक्षा मन्त्रालयको निर्देशन।
3: सिक्ने सिकाउनेतर्फ बालाबालाहरूलाई पढ़ाउनुपर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढ़ाइएको हो।
0: र अन्तर विद्यालय 18 वर्ष मुनिको राष्ट्रिय फुटबल भोलिबाट करिब 300 विद्यालय सहभागी हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावितलाई राहतका लागि देशभित्रबाट मात्र होइन विश्व समुदायको पनि साथ बढ़िरहेको छ। तर राहत वितरणमा गर्दा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिको आवश्यकतालाई पर्याप्त ध्यान दिइरहेको छैन। बनी बनाउ खानेकुरा आफैमा स्वास्थ्यका लागि हानिकारक छ। राहतको बहानामा बाढ़ी प्रभावितको स्वास्थ्य बिगार्ने कार्य गरिनु हुँदैन। यसमा सरकारवालाले समयमा नै ध्यान दिन जरूरी छ। अब खबर सन्तोषी रावलबाट।
5: भोटेकोशी नदीमा यही भदौ 10 आएको विनाशकारी बाढ़ीबाट प्रभावित भएर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा रहेका परिवारको अस्थायी बसोबासका लागि सरकारले सर्वेक्षण शुरू गरेको छ। होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्र प्रत्येक परिवारलाई छुट्टा छुट्टी अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण अघि बढ़ाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रभावित परिवारको इच्छा, आवश्यकता र उपलब्ध स्रोत साधनका आधारमा अस्थायी बसोबासको उपयुक्त विकल्प पहिचान गरी व्यवस्थापन गर्ने सरकारको तयारी छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा प्राविधिक टोली परिचालन गरी सर्वेक्षण शुरू गरेको हो। यसैबीच प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सिर्जित असहज परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको अवस्थाबारे तीनवटी सुरक्षा निकायका प्रमुखहरूसँग आज छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले वर्तमान स्थितिको विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढ़ीपछिको विपदको अवस्थासँग लड्न विशेष संसदीय समिति गठनको प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले बाढ़ीलाई राष्ट्रिय महत्वको जलवायु जन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभयो।
1: सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढ़ाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय शुरू गर्नुपर्नेछ। यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं। हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रीन क्लाइमेट फण्ड जीसीएफमा विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न साउथ साउथ कोअपरेशन मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदान प्रदानलाई अघि बढ़ाउन, सीमा पार प्राविधिक चेतावनी तथा विपद पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायु जन्य हानि र क्षतिको संवेदनका लागि फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज एफआरएलडीबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं।
5: बैठकमा कांग्रेसले भोटेकोशी नदीमा आएको बाढ़ी पछिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेस प्रमुख सचेतक वासना थापा:
6: आज सिंगो देश शोकमा डुबेको छ। यस्तो राष्ट्रिय विपत्तिको समयमा नागरिक बचाउनु र संकटमा परेका परिवारलाई राज्यको उपस्थिति महसुस गराउनु सरकारको पहिलो दायित्व हो। म सरकारलाई आग्रह गर्न चाहन्छु, उद्धार तथा खोजी कार्यलाई प्रभावकारी र तीव्र बनाइयोस्। सम्पर्कविहीन नागरिकको विवरण तत्काल अध्यावधि गरी परिवारलाई सही सूचना दियोस्। आवश्यक ठाउँमा थप जनशक्ति प्रविधि र उद्धार उपकरण परिचालन गरियोस्।
5: एमालेका सांसद गणेश सिंह ठगुनाले अझै जीवितै उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति खोजीमा लगाउनु पर्ने बताउनुभयो।
7: बेपत्ताहरूको अवस्था पत्ता लगाउन, उद्धार कार्यलाई तीव्रता दिन तथा उक्त घटनाका पीड़ितहरूको राहत पुनर्स्थापना खोजी कार्य द्रुत गतिमा सञ्चालन गर्न सरकारको गम्भीर ध्यान आकर्षण गर्दछु।
5: राष्ट्रपा संसदीय दल सचेतक क्रान्ति शिखा धिताले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
8: विपदमा महिला तथा बालबालिकाहरू असमान रूपमा बढ़ी प्रभावित हुन्छन्। हिंसा र शोषणको जोखिमदेखि पानी हेरचाह र जीविकोपार्जनको अतिरिक्त बोधसम्म उनीहरूमा थोपरिन्छ। त्यसैले महिला तथा बालबालिकाको स्वास्थ्य, सुरक्षा, गोपनीयता, गरिमालाई केन्द्रमा राखेर राहत व्यवस्थापन अझ धेरै संवेदनशील हुनुपर्छ। राहत कोषमा नागरिकको स्वतस्फूर्त सहयोगबाट अरबौं रकम जम्मा भएको छ। यही स्रोत परिचालन गरेर तत्काल अस्थायी आवासको व्यवस्था गरौं, सकेसम्म परिवारलाई एकै ठाउँमा राखौं र उद्धार राहतसँगै सामाजिक पुनर्स्थापना कामलाई पनि तीव्रता दियो।
5: शिक्षा मन्त्रालयले रसुवा, भोटेकोशी तथा त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा नियमित पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरेको छ। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धामी:
3: कसरी यो पीड़ालाई अलिकति न्यूनीकरण गर्ने, भूल्ने भन्ने कुराहरूमा थोरै भए पनि परामर्श भयो अभिभावकहरूसँग, बालबालिकाहरूसँग भइसकेपछि त्यसपछि बल्ल चाहिँ त्यसको पछिल्लो चरणमा चाहिँ सिकाई, अब हामीले सिक्ने, सिकाउने, होइन पढ्ने, पढाउने कुरालाई पनि जोड्न सकिन्छ भन्ने सकारात्मक तयारी हुन्छ। मानसिक रूपले सिकारु तयारी हुन्छ, सिकाउने वर्ग शिक्षक तयारी हुन्छ, अभिभावक पनि सिक्नु पनि अब पर्छ, जिन्दगी जोगी नै सक्यो, अब हामी सामान्यकरण रूपमा हाम्रो जिन्दगी सुरु भइसक्यो, हामी बाँची नै सकेका छौँ, त्यसकारण अब हामीले सिक्ने सिकाउनेतर्फ बालाबालाहरूलाई पनि पठाउनु पर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको हो।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीले अन्तर्देशीय पूर्व सूचना प्रणालीलाई बलियो बनाउन खाका तयार पारिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनुभयो:
9: सबैका लागि पूर्व सूचनाको रोडम्याप तयार गरेका छौं र त्यो पारित हुने अवस्थामा यो के अरे बाढ़ी आएर अलिकता हाम्रो प्रायोरिटी यतातिर सिफ्ट भएको हुनाले केही चाहिँ हामी थोरै चाहिँ यसबाट विचलित भएको, तर एट द सेम टाइम हामी यसलाई चाहिँ तुरन्तै पास गर्दैछौ, तुरन्तै यसलाई चाहिँ ल्याउँदैछौ।
5: काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा अर्थ आपूर्ति मन्त्री गौरी कुमारी यादवले मातहतका निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री यादवले काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुने गरी एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको ग्यास सिलिण्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो। आजै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले औद्योगिक र सरकारी कर्मचारीका कारण काम गर्न समस्या भएको गुनासो सुनाउनुभयो।
10: हात जोडेरै सबलाई भनेको छु कि ग्यास आपूर्ति सहज बनाइदिनु, सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनु, हात जोडेर नहुँदो रहेछ भनेर बुझ्यो। उहाँले भन्नुभयो विधेयकहरू ल्याउनुहोस्। विधेयक के को लागि कहाँ ल्याउनुहुन्छ? तपाईँ विधेयक बनाउन चाहिँ कर्मचारीलाई भन्नुहुन्छ, कर्मचारी अरू के गर्छन्? सबै उद्योगीलाई राखेर हाम्रो देशलाई चाहिँ एउटा उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सभाका आफ्ना चारजना सांसदलाई पदमुक्त गर्न गरेको सिफारिशलाई बागमती प्रदेश सभा सचिवालयले अस्वीकृत गरेको छ। प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईले राप्रपाको निर्णय कानूनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त वरिपरि रहेको ठहर गर्दै उहाँहरू पदमुक्त नहुने निर्णय गर्नुभएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ 23 र 24 गते भएको घटनामा संलग्न माथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश सार्वजनिक गर्दै सभापति थापाले सिंहदरबार अदालत लगायत सार्वजनिक संरचनामा भएको तुंसबारे पनि निष्पक्ष अनुसन्धानको माग गर्नुभयो।
2: भाद्र 23 त्यही घटना पछाडि भाद्र 24 आयो। स्वाभाविक रूपमा त्यो आवेग थियो, आक्रोश थियो। तपाईँ हामी सबै जान्दछौ, आवेग र आक्रोशलाई प्रयोग गरेर त्यहाँ एउटा ठूलो प्रायोजित हिंसा पनि भयो। नेपालले अहिलेसम्म कहिले नदेखेको ध्वंस त्यो दिन देख्यो। को चाहिँ सिंहदरबार जलाउँ, को चाहिँ अदालत जलाउँ, यसको जवाबदेता कसरी लिनु पर्दैन, यो गल्ती गर्ने कसरी सजाय पाउनु पर्दैन, अनि त्यत्रो राज्य संयन्त्र काम नलाग्ने बङ्गो कसरी बस्यो, खोजी हामीले गर्नु पर्दैन। आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ, तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ उसले माफी पाउनु, उसले दण्ड पाउनुपर्छ।
5: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत भदौ 24 गतेको विध्वंसले देश कम्तीमा 25 वर्षभन्दा धेरै पछि परेको बताउनु भएको छ। बालकोट स्थित जलायुको घरमा संचारकर्मीसँग कुरा गर्दै भदौ 24 गते देशको लागि कालो दिन भएको ओलीले टिप्पणी गर्नुभयो। यसैबीच नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्किने घोषणा गर्नुभएको छ। भक्तपुरमा आज भएको एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले देशव्यापी भ्रमणमा निस्किने घोषणा गर्नुभएको हो। जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुर गढी गाउँपालिकामा वडा नम्बर 3 का 6 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गा धनी बनेका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झाडा र झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि झापा र कैलालीका 3 स्थानीय तहमा जेई विरूद्ध खोप अभियान सञ्चालन गर्न लागेको हो। देशका विभिन्न भूभागमा आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका साथै मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। मधेस प्रदेश सहित कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थान तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
11: हाल कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानहरूमा तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ। रातिको हकमा बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग, कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागका साथै मधेस तथा कोशी र बागमती प्रदेशका तराई भूभागका 1-2 स्थानमा भने भारी वर्षाको पनि सम्भावना देखिन्छ।
5: साझा खबरमा अब खेल खबर। देशभरका 300 भन्दा बढ़ी विद्यालयको सहभागितामा अन्तर विद्यालय 18 वर्ष मुनिको छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ। खेल भोलिबाट शुरू हुनेछ। नेपाल राष्ट्रिय खेलकुद परिषद राखेपको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिता साथै प्रदेशका विभिन्न खेल मैदानमा आयोजना हुनेछ। प्रदेश स्तरीय छनौट खेल भोलिबाट 1-7 शुरू हुनेछ। कोशी प्रदेशमा विराटनगर र इटहरी, मधेशमा लालबन्दी सिमरा र रौतहर, बागमतीमा चितौन र काठमाण्डौ, गण्डकीमा पोखरा र गोर्खा, लुम्बिनीमा घोराही, नेपालगंज र बुटवल तथा सुदूरपश्चिममा धनगढ़ीमा खेल सञ्चालन हुनेछन्। राष्ट्रिय चरणको फाइनल असोज 16 गते काठमाण्डौमा हुनेछ।
0: दीर्घ रोगको औषधि खान छुटिरहेको छ भने स्वास्थ्य शाखामा तत्काल सम्पर्क गर्न आग्रह।
12: त्यो माग गर्नुभयो भने हामी यथाशक्ति त्यो औषधि घरसम्म पुर्याउने कोसिस गर्नेछौँ। यदि घरसम्म पुर्याउन सकेनौँ भने तपाईँलाई फोन मार्फत यहीँ बोलाएर भए पनि तपाईँलाई त्यो औषधि पुर्याउने कोसिस गरिराखेका छौँ, हामीले पुरै पनि राखेका छौँ।
0: अस्थायी आश्रय स्थल भन्दा कम्तीमा 50 मिटर टाढा शौचालय बनाउन सुझाव, पोषणको अभावले स्वास्थ्यमा पार्ने प्रभाव र सुधारका लागि चाल्नुपर्ने कदम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
14: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
15: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
14: ओहो, तिमी त घरको खाने भएछौ नि।
16: के को सरसल्लाह हो दुईजनाको?
15: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
16: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
14: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
16: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
17: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
19: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईँको क्षेत्रमा अस्थायी आश्रय स्थल बनाउने काम शुरू भएकी छैन? छैन भने शौचालयको दूरी चाहिँ कम्तीमा 50 मिटर परै राख्नुहोस् है। नुवाकोटको स्वारा डाँडामा प्रभावित आफैले बनाएको स्थायी आश्रय स्थलमा पनि शौचालय टाढै छ।
20: यो बस्तीको लागि शौचालय भनेर अहिले भएको यो दायाँतिर 4 2 महिला र 2 पुरुषको शौचालय चाहिँ करिब हामीले बनाउँदाखेरि चाहिँ 50 मिटर भन्दा पर थियो। यो बस्तीबाट नजिक हुँदा यसको दुर्गन्ध अनि त्यसबाट चाहिँ निस्किने त्यो हाम्रो फर्मुलाले हामी आफै चाहिँ रोगीबाट चाहिँ रोगबाट पीडित नहोस् भन्नको निमित्त हामीले 50 मिटर चाहिँ करिब टाढा हुनुपर्छ भनेर चाहिँ निर्माण गरेका हौँ। अब चाहिँ बस्ती बढ्दै गयो भने साह्रो पर्ने हुन्छ। त्यतिखेर चाहिँ हामीले 17 टेन चाहिँ टाँगेका थियौँ। 17 चाहिँ टेनमा हामी 36 चाहिँ परिवार जोइन भएर बसेका थियौँ र अब यो हराएका मान्छेहरूको खोजी कार्य सकिएर उहाँहरूको काजकिर सकिएर हिजोबाट चाहिँ उहाँहरू फर्किने क्रम भएपछि यहाँ 17 भइसकेछ। हिजो हामीले चाहिँ 80 चाहिँ सदस्य साथीहरूलाई खाना सेयरिङ गरेर एउटा किचन सेयरिङ किचन बसेर खाना खाइरहेका छौँ र आज फेरि चाहिँ आज

0: बनाउँदाको फाइदा बताउनुहुँदै तपाईँ विदुर नगरपालिकामा बस्नुहुन्छ र दीर्घ रोगको औषधि खान छुटिरहेको छ भने स्वास्थ्य शाखामा तत्काल सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले खाँदै आएको औषधिको खोल वा डाक्टरले लेखिदिएको पूर्जा पठाउनुभयो भने तपाईँकै घरसम्म औषधि आइपुग्छ।
1: तपाईँहरूले दीर्घ रोगको औषधि खाइराख्नु भएको छ भने तपाईँसँग डाक्टरले लेखेको प्रिस्क्रिप्सन तपाईँसँग छ अथवा प्रिस्क्रिप्सन हरायो, तपाईँले खाइरहनु भएको औषधिको खोल छ भनेदेखि हाम्रो विदुर नगरपालिकाको स्वास्थ्य शाखामा ल्याएर तपाईँले त्यो बुझाउनु माग गर्न सक्नुहुन्छ। त्यो माग गर्नुभयो भने हामी यथाशक्ति त्यो औषधि घरसम्म पुर्याउने कोसिस गर्नेछौँ। यदि घरसम्म पुर्याउन सकेनौँ भने तपाईँलाई फोन मार्फत यहीँ बोलाएर भए पनि तपाईँलाई त्यो औषधि पुर्याउने कोसिस गरिराखेका छौँ, हामीले पुरै पनि राखेका छौँ। फेरि अनुरोध गर्छौँ, तपाईँहरूले यहाँसम्म आउन सक्नुभएन भने 98510-13038 सम्पर्क राखेर तपाईँले अथवा 98510-13038 को वाट्सएपमा त्यो प्रिस्क्रिप्सन अथवा औषधिको खोल पठाएर यो औषधि हामीलाई खाँचो पर्यो भन्न सक्नुहुन्छ। यो बाढीमा परेको मान्छेलाई मात्रै होइन, उहाँले किन्न पाउनु भएन भने पनि हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ।
0: उहाँ हुनुहुन्थ्यो विदुर नगरपालिका नुवाकोटका स्वास्थ्य निरीक्षक रामराजा भण्डारी। तपाईँलाई आफूले खाँदै आएको दीर्घ रोगको औषधि चाहिएको छ भने 98-15-013-038 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँ यदि रसुवा भोटेपछि बाढ़ी प्रभावित हुनुहुन्छ र होल्डिङ सेन्टरमा बसिरहनु भएको छ भने सरकारले इच्छा अनुसार अस्थायी बसोबासको व्यवस्थाका लागि सर्वेक्षण थालेको छ। अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबास व्यवस्था गर्न सर्वेक्षण शुरू भइसकेको बताइएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले हिजो मंगलबारदेखि प्रभावित जिल्लाहरूमा टोली खटाएर सर्वेक्षण थालेको हो। यसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि सरकारले गरेको अध्ययन र अबको बाटो
3: कौल लिएपछि उसको वर्गीकरण गर्ने हाम्रो अहिले प्रचलन छ, त्यो अनुसारले कुन उसमा पर्छन् त्यो अनुसारले तयारी खानेकुराहरू दिने।
2: कुपोषणका कारण र घर परिवारदेखि राज्य स्तरबाट ध्यान दिनुपर्ने पक्ष कुराकानी सहितको विशेष श्रृंखला पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टीवी एपमा पाउनुहोस् 200+ HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला पोषण संवाद। सरकारले गएको वैशाख महिनादेखि सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानले अझै पनि पोषणमा सुधारका लागि थप प्रयास गर्नुपर्ने देखाएको छ।
8: सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिकामा शीघ्र कड़ा कुपोषण रहेको देखिएको छ। उक्त अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,000 309 बालबालिकामा कडा शीघ्र कुपोषण

0: देखिएको स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको हो। अभियानको क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएको थियो, जसमध्ये 18,309 जना बालबालिकामा शीघ्र अर्थात कड़ा खालको कुपोषण देखिएको हो। मध्य प्रदेशका 136 पालिका मध्ये 109 पालिकाका बालबालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। रेडियो एकता सर्लाहीबाट जनार्दन खत्रीको रिपोर्ट।
1: मध्य प्रदेशमै सबैभन्दा बढ़ी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बालबालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढ़ी कुपोषित पाइन्छ।
2: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलिक बढेको छ, त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढेको छ। दुई नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्ती
1: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढ़ी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका छ कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरीबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावकसँगै बालबालिका पनि भोकै सुत्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
3: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको एउटा घरमा तपाईँको अब उमेर नपुगेको अब बसेनी अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा 6 जना 7 जना कमाउने मान्छे एउटै हुन्छ, त्यसले तपाईँ खायो कहिले भोकै बस्छन् कि, यस्तो छ।
0: पालिकाहरूले पनि आफ्नो तयारी थालेका छन्। महोत्तरीको औरै नगरपालिकामा 12% बालबालिकामा कुपोषण रहेकोमा विशेष कार्यक्रम शुरू गरेको महोत्तरीको औरै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र कुमार यादव बताउनुहुन्छ।
4: सूक्ष्म तरिकाले अध्ययन गर्दैछु कि वास्तविकता के कारण छ। जुन हामीहरूले पोषण कार्यक्रम अन्तर्गत किशोरी अवस्थादेखि नै हामीहरू आइरन फोलिक एसिडको चेक खुवाइराखेकै छु, ब्रेस्ट फिडिङ छ, स्तनपानको सबै हाम्रो भइराखेकै छ।
0: मधेस प्रदेश चाहिँ लुम्बिनी प्रदेशको तल्लो भेगहरूमा पनि कुपोषणको अवस्था उस्तै देखिन्छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढी बालबालिकामा मध्यम तथा गम्भीर खालको कुपोषण भेटिएको हो।
5: बैजनाथ गाउँपालिकामा 4,399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नौबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक:
6: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौँ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण स्थापना केन्द्र भेरी अस्पतालमा चाहिँ रिफर गर्ने गर्छौँ।
5: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू:
7: छोरी त अर्काको घर जाने जात हो, यसले किन राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ भेटा।
5: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँके।
0: स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतमा भन्दा यसपटक कुपोषणको संख्या निकै बढ़ेकाले विशेष खालको कार्यक्रमहरू ल्याउन लागेको बताउनु भएको छ।
8: पहिचान भएका बालबालिकाको विभिन्न जुन वर्गीकरण अनुसार घरैमा स्थानीय तहमा भएका खानेकुराहरूको प्रमोसन गर्ने, त्यो खानाका लागि जुन विभिन्न तहमा परामर्श गर्ने कुरा र यदि कडा शीघ्र कुपोषण भन्छौँ हामी, कडा शीघ्र कुपोषण भएको अवस्थाका बच्चाहरूलाई तयारी खाना नेपाल सरकारले अहिले पनि वर्गीकरण अनुसारको उचाइ र लम्बाई तौल लिएपछि त्यो वर्गीकरण गर्ने हाम्रो अहिले प्रचलन छ, त्यो अनुसारले कुन उसमा पर्छन् त्यो अनुसारले तयारी खानेकुराहरू दिने। अझै बढी कडा शीघ्र कुपोषण पनि छ र अब निमोनियादेखि लिएर ज्वरोहरू अझै पनि कम्प्लिकेसन छ भने पोषण प्रस्थापना केन्द्र भनेर 24 पोषण प्रस्थापना केन्द्र छन् हाम्रो पूर्वदेखि पश्चिमसम्म सबै सम्पूर्ण ठाउँमा देशैभरिमा, र त्यो केन्द्रमा गएर निशुल्क रूपमा आमा र बच्चा दुवैलाई राखेर बाललोक विशेषज्ञकै निगरानीमा भर्ने गरेर बाललोक विशेषज्ञ निगरानीमा गर्ने चाहिँ यो खालको हामीले धेरै वर्षदेखि गरिरहेका छौँ। नगरपालिका जिल्लाको सम्पूर्ण डाटा मैले त्यो गरिसकेपछि र त्यसपछि पनि अनि अरू मन्त्रालयहरू सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गर्यौं र यहाँ कसको रोल के हुन सक्छ, यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएर बहुआयामिक विषय भएको उनले अब कसरी कार्ययोजना बनाएर कसरी जाने सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौं।
0: कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे करङ देखिने खालका हुन्छन्। यस्तो किसिमको कुपोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने भएकाले उक्त तयारी खाना खाएपछि बालबालिका निरोगी हुने भएकाले उपचार र प्रचारात्मक कार्यक्रमको आवश्यकता छ। दीपक आचार्य, सीआईएन, काठमाडौं।
9: भोटेको सिपारी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न प्रक्रिया शुरू भएको छ। राप्रपाका चार सांसदलाई पदमुक्त नगर्ने बागमती प्रदेशले निर्णय गरेको छ भने कोशीमा 12 लाख भन्दा बढ़ी पशुमा खोरेत विरूद्धको खोप लगाइने भएको छ। झापा र कैलालीमा असोजको पहिलो साताबाट जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप अभियान शुरू हुनेछ। बाढ़ी प्रभावित विद्यार्थीलाई मनोपरामर्श सेवा दिन शिक्षा मन्त्रालयले निर्देशन दिएको छ र अन्तर विद्यालय 18 वर्ष मुनिको राष्ट्रिय फुटबल भोलिबाट शुरू हुनेछ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। तपाईं नमस्कार, शुभरात्रि।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
11: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
12: असोज 3 गते पहिलो शनिबारका दिन आउने भएकाले
11: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
12: डाक्टर आउने दिन असोज 3 गते पहिलो शनिबार।
11: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868-0008 र 9825-6777-72।
13: आई हो बड्डो, घर कहिया सिर्जैब? पाछ से शुरू करल मने घर सिजार सेकल।
14: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गिल बाटू। मिलबो मिलबो नी करत का कहना हो का
13: मिस्तरान बर्जन हो का घर हेरो ना पट्टा सुगुर बनैला बाट आल्मोनियम के मुआ का द्वार लगा का टूफे ओस्त बनी हो ना ओट्ट फे पटानी हुई कि गुंगुआ बुढ़ो हो ना कबू कहूँ घूम जाए था पाए।
15: UPVC ब्रांड के मुआ का द्वार, पार्टिशन, स्टील की रेलिंग, आगे पानी हो घाम से नहीं बिगड़ना, खोले बेरो बंद करे बेर आवाज नहीं ना, विशेषता हुई मुआ का द्वार पैना के संगे कठुआ के चौखट में आल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
14: मिलन आल्मोनियम एंड ग्लास हाउस, जमरा के उपार टीकापुर कैलाली, प्रोप्राइटर मोहन राज भाट, मोबाइल नंबर 9848-5143-26।
16: हिन्दू महिलाहरूको महान पर्व हरितालिका दिवस 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मर्मत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
17: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
11: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना।
18: जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाउँ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौ, जिम्मेवार नागरिकको परिचय दिऊ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

नमस्कार। सम्पूर्ण गजलीय मनमुटुहरूमा साहित्यिक अभिवादन। समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको गजल विशेष कार्यक्रम मधुबनको एउटा अर्को नयाँ अङ्क लिएर म कार्यक्रम प्रस्तोता अलख निन्द लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नजीले। यहाँहरूले कार्यक्रम मधुबन www.tikapureFM.org र मोबाइल एप्स टिकापुरी एफएमबाट पनि विश्वभरिक साथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मधुबनको पहिलो गजल प्रस्तुत गर्दैछु गजुरी धादिङका स्रष्टा गजलकार गम्भीर दुवाडीज्यूको मुजारे मुसम्म नख बरमा रहेको यो गजल।

गजुरी धादिङका स्रष्टा गजलकार गम्भीर दुवाड़ीज्यूलाई मुजारे मुसमन अख बहरमा रहेको यो मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। अमेरिकाका स्रष्टा गजलकार विनोद खनालज्यूको मुत्कारी मुसमन सालिम बहरमा रहेको यो गजल।

अमेरिकाका स्रष्टा गजलकार विनोद खनालज्यूलाई मुत्कारी मुसमन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। पोखरा 26 कास्कीका स्रष्टा गजलकार ऋषिकेश बराजजीको मुजारे मुसमन अखरब बहरमा रहेको यो गजल।

पोखरा 26 कास्कीका स्रष्टा गजलकार ऋषिकेश बराजुलाई मुजारे मुसम्मा नखर भरमारीको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु काठमाडौँका स्रष्टा गजलकार सुजित थापाजीको रमल मुसम्मा सालिम भरमारीको यो गजल।

काठमाडौँका स्रष्टा गजलकार सुधीर थापाज्यूलाई रमन मुसुमन सालिम बहरमारेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा गजलकार कलानिधि दाहालज्यूको हजज मुसुमन सालिम बहरमारेको यो गजल।

काठमाडौँ का स्रष्टा गजलकार कलानिधि दाहजूलाई हजज मुसमन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै अर्को म गजल प्रस्तुत गर्दैछु काठमाडौँ का स्रष्टा गजलकार अनुराग अरुणज्यूको मुजारे मुसमन अखर बहरमा रहेको यो गजल।

काठमाडौँका श्रष्टा गजलकार अनुराग अरूणज्यूलाई मुजारे मुशमनखर बरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दछु झापाका श्रष्टा गजलकार राजेन्द्र ढुङ्गेलज्यूको मुत्कारी मुशमन सालिम बहरमा रहेको यो गजल।

झापाका स्रष्टा गजलकार राजेन्द्र ढुंगेलज्यूलाई मुत्कारी मुसम्मन सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै आजको मधुबनको अन्तिम गजल प्रस्तुत गर्दैछु झापाकी स्रष्टा गजलकार बालकुमार घिमिरे गजलिकाज्यूको जमिल मुसम्मन सालिम भरमा रहेको यो गजल।

0: झापाकी स्रष्टा गजलकार बालकुमारी घिमिरे गजलीका ज्यूलाई जमिल मुसमन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नाजीले समयले नेटो काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका गजलकारज्यूहरू गजुरी धादिङका स्रष्टा गजलकार गम्भीर दुवाडी, अमेरिकाका स्रष्टा गजलकार विनोद खनाल, पोखरा 26 कास्कीका स्रष्टा गजलकार ऋषिकेश बराल, काठमाडौँका स्रष्टा गजलकार सुधीर थापा, काठमाडौँकै स्रष्टा गजलकार कलानिधि दाहाल, काठमाडौँकै स्रष्टा अनुराग अरूण, झापाका स्रष्टा गजलकार राजेन्द्र ढुङ्गेल र झापाका स्रष्टा गजलकार बालकुमारी घिमिरे गजलीका ज्यूहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका गजलहरू मधुबनमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मधुबनबाट म कार्यक्रम प्रस्तुता अलक्ष लोहार र मेरो आवाजलाई यहाँहरू समक्ष पुर्याउन प्रविधिमा साथ दिइरहनु हुने प्राविधिक मित्र रत्नाजीलाई पनि विदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टेका प्रफम 101 MHz। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्रि।
1: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
3: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
4: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
5: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
4: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
5: बेसरी टाउको दुख्ने,
4: उच्च ज्वरो आउने, बेहोस हुने,
5: घाँटी अरोरो कडा हुने,
4: कम्पन हुने,
5: पक्षघात हुने
4: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
5: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
5: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
4: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
5: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पूरी दिने गरौं।
4: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
5: सधैं झुल टाँगेर सुत्ने गरौं।
4: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
6: स्वास्थ्य कार्यालय कैलाली।
7: टिकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
8: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz।
9: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा बाढीको विपदमा कतिपयले सरकारको आलोचना गरिरहँदा रासोपा सभापतिद्वारा सराहना।
10: हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होला, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
9: सरकारी आश्रय स्थल महिला मैत्री नभएको बाढीबाट विस्थापितहरूको गुनासो।
11: नुहाउने ठाउँै छैन, मेन कुरा अन्तै गएर नुहाउनुपर्छ।
12: युवाहरू चेन्ज गर्ने टोयलेटको व्यवस्था राम्रो भएको छैन,
11: पानीको पनि अलिकति समस्या छ।
9: गत वर्ष ध्वस्त सरकारी संरचनाको पुननिर्माण चुनौतीपूर्ण अनि शेरबहादुर देउवाद्वारा राजनीतिक सक्रियताको घोषणा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
13: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी ठूलो संस्था एन्थ्रोपिकका अनुसन्धानकर्ताहरूले उक्त प्रविधिले मानवतालाई खतरा निम्त्याउन सक्नेमा चिन्ता लागेको बताएका छन्। एक पूर्व सहकर्मीको समर्थनमा पत्र लेख्दै एन्थ्रोपिकका अलाइनमेन्ट साइन्स लिड इभान हबिङ्गरले आगामी दशकभित्र एआईले हामी सबैलाई सिद्ध्याउने सम्भावना 10% भन्दा बढ़िरहेको उल्लेख गरेका छन्। उनका अनुसार एआईको वर्तमान अवस्थाबाट कम जोखिम भए पनि त्यसले चाँडै एउटा विन्दुमा सुधार ल्याउन सक्छ जहाँ मानव अस्तित्वमाथि खतरा निम्तिन सक्छ। यसअघि एन्थ्रोपिकका एक पूर्व कर्मचारीले मानवको अरू कुनै गतिविधिले यो तहको खतरा उत्पन्न नगराएको बताएका थिए। चीनको सबैभन्दा ठूलो मेसेजिङ सेवा विच्याटको स्वामित्व रहेको टेन्सेन्टले 1 अर्बभन्दा बढ़ी प्रयोगकर्तालाई जोखिममा पार्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएकोमा अमेरिकी साइबर सुरक्षा कम्पनीलाई धन्यवाद दिएको छ। विच्याटको कल मार्फत केही सेकेण्डभित्रै एउटा मोबाइलबाट अर्को मोबाइलमा फैलिन सक्ने एआईबाट संचालित साइबर हमला गर्ने वर्म विकास गरिएको क्यालिफले जनाएको छ। एपमा रहेको सुरक्षा कमजोरी पत्ता लगाउन केही दिन मात्रै लागेकोमा सफ्टवेयर तयार गर्न 1 साताभन्दा बढ़ी समय लागेको अनुसन्धानकर्ताहरूले बताएका छन्। टेन्सेन्टले उक्त सुरक्षा कमजोरी अहिले समाधान भइसकेको जनाएको छ। युरोपमा आफ्नो सबैभन्दा ठूलो एउटा लगानीमा गुगलले फिनल्याण्डमा कम्तीमा 15 अर्ब डलर खर्च गर्न लागेको छ। उक्त लगानी गुगलको एआई महत्वाकांक्षालाई सघाउने डेटा सेन्टर र अरू डिजिटल पूर्वाधार निर्माणमा खर्च गरिनेछ। 2 वर्ष निर्माण कार्यमा मात्रै 37,000 जागिर सिर्जना हुने गुगलको अनुमान छ। गुगलकी प्रमुख लगानी अधिकारी रुथ फोराटले भनिन्, गुगलको यो दीर्घकालीन लगानीको घोषणाले फिनिस नेतृत्व, जनशक्ति र डिजिटल रूपान्तरण प्रतिको हाम्रो आत्मविश्वासलाई दर्शाएको छ। गुगलकी प्रमुख लगानी अधिकारी, चिसो वातावरण र तुलनात्मक रूपमा सस्तोमा बिजुली पाइने फिनल्याण्डमा पछिल्ला वर्षहरूमा डेटा सेन्टरहरूको निर्माणमा वृद्धि भएको छ। अधीनस्त वेस्ट ब्याङ्कमा बस्ती बसालेका इजरायलीहरूद्वारा उत्पादित सामानमाथि प्रतिबन्ध लगाउने ब्रिटेन र युरोपेली मुलुकका कतिपय नागरिक तथा संस्थाहरू विरूद्ध इजरायलले थप कदम चालिरहेको छ। इजरायलका डायस्पोरा मामिला मन्त्रीले अक्सफाम र सेभ द चिल्ड्रेन लगायत संस्थाका प्रतिनिधिहरूलाई मुलुक प्रवेश गर्न नदिन सीमा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। इजरायलले ब्रिटेनलाई इस्ट जेरुसलेममा रहेको उसको वाणिज्य दूतावास 30 दिनभित्र बन्द गर्न भनेको छ। र जल सुरक्षा सम्बन्धी ब्रिटिश संस्था युकेएमटीओले इरान तथा अमेरिका बीच पछिल्लो समय तनाव चुलिँदा थुप्रै व्यापारिक जहाजहरूमाथि हमला भएको जनाएको छ। उसका अनुसार एउटा जहाज ढल्किएको देखिएको छ जसमा पानी पसेको हुन सक्छ। अर्कोतर्फ इराकी अधिकारीहरूले 30 लाख ब्यारल इन्धन बोकेको एउटा ट्याङ्करको आगो निभाएको बताएका छन्। उक्त ट्याङ्कर इराकी जल क्षेत्रमा ड्रोन हमलामा परेको उनीहरूले जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
9: साझापखमा तपाईलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बाढ़ीले निम्त्याएको विपत्तिमा सरकारले गरिरहेको कामको प्रशंसा गरेका छन्। कतिपयले सरकारको सक्रियतामाथि प्रश्न उठाइरहेका बेला प्रतिनिधि सभाको आजको बैठकमा सभापति लामिछानेले विपदमा परेकाहरूको आक्रोश र असन्तुष्टिलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। संकटको घड़ीमा ऐक्यबद्धता देखाएको भन्दै उनले विपक्षी पार्टीहरूको प्रशंसा पनि गरे। सभापति लामिछानेको आजको सम्बोधन बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित थियो, जसक्रममा उनले सरकारले गरिरहेका कामदेखि उठेका प्रश्न र आलोचनासम्मको चर्चा गरे। विपदमा राज्य कहाँ छ, के गरिरहेको छ भन्ने प्रश्न आफूले सुनेको बताउँदै उनले त्यसको जवाफ

0: मा स्रोतहरूको अभाव र थकानलाई पछ्याएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ। हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होलान्, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
1: लामिछानेले सरकारको आलोचना र उसलाई सच्याउन दिइने दबावलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए, तर विपदको क्षणलाई राजनीतिक लाभ र हानिको विषय बनाउन नहुने उल्लेख गर्दै उनले विपक्षी पार्टीहरूले देखाएको ऐक्यबद्धताको प्रशंसा पनि गरे।
0: विपत्तिका समयमा हामी सरकारको साथमा छौं भनेर विपक्षी दलका नेताहरूले गर्नुभएको उद्घोष केवल सामान्य अभिव्यक्ति होइन, एउटा ठूलो प्रतिबद्धता र परिपक्व राजनीतिक संस्कार हो। म खुला हृदयले उहाँहरूको प्रशंसा गर्न चाहन्छु।
1: उनले बाढ़ीलाई उनकै शब्दमा राष्ट्रिय महत्वको जलवायु जन्य विपत्ति घोषणा र क्षति र अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न प्रस्ताव पनि राखेका छन्। अहिलेसम्म रसुवाको बाढ़ीमा ज्यान गुमाएका करिब 1370 जनाको शव फेला परेको अधिकारीहरूले बताएका छन्। हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन्। तीमध्ये कैयौंले सरकारले बनाएको अस्थायी शिविरमा आश्रय लिइरहेका छन्। तर ती महिला मैत्री नभएको गुनासो सुनिएको छ भन्छन् नुवाकोटबाट शक्तिमाया तामाङ।
2: अधिकांश होल्डिङ सेन्टरहरू विद्यालय, क्लब भवन, होटेल लगायत स्थानहरूमा बनाएको छ। पारी त्रिशुलीमाथि कोलोनीमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएकी सुनिता तामाङले आफूहरू बस्दै आएको होल्डिङ सेन्टरमा समस्या नै समस्या रहेको बताइन्। होल्डिङ सेन्टरमा खानाको राम्रो सुविधा रहे तापनि आफूहरू बस्ने ठाउँमा सीमित शौचालय मात्र रहेकाले निकै समस्या खेप्नु परेको स्नेह तामाङले बताइन्।
3: लुगाहरू चेन्ज गर्ने टोयलेटको व्यवस्था राम्रो भएको छ, यहाँ चाहिँ अहिले पानीको एकदम खासै छ। ट्याङ्करले दुई दिनमा एकचोटि ल्याएर ट्याङ्की छ, ट्याङ्कीमा पोल पारेर राख्नु हुन्छ, त्यही पानी चलिरहेछ, पोल्ट्री व्यवस्था पनि भएको छैन।
2: होल्डिङ सेन्टरमा पानीको अभाव, भीड़भाड़, जथाभावी रहेको फोहोरको कारण रुगाखोकी लगायत विभिन्न रोगहरू दिन प्रतिदिन बढ्न थालेको विपना लामाले बताइन्।
4: नौले ठाउँ छैन मेन कुरा, हामी त अन्तै गएर बाहिर गएर लाउनुपर्छ, अनि त्यसपछि अब बस्ने त अब सबैजना दुई तिनवटा फ्यामिली हामी एकसँग कोचेर बसेका छौँ। मान्छे धेरै हुन्छ, बिरामी भइन्छ, औषधि खाने बस्ने त्यही मात्रै भइरहेको छ।
2: होल्डिङ सेन्टरमा भएको समस्या बारे जानकारी आए लगतै समाधानमा निरन्तर पहल गर्दै आएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए।
5: अलिकति केही समस्या पक्कै पनि यहाँ वारी हुँदा पारी छ, एमआई 70 मार्फतै हामी 3000 भन्दा बढी मिटर पाइपहरू हामीले त्यहाँ पठाएर द्रुत गतिमा वाटर सप्लाईको लागि
2: राहत वितरण तथा विभिन्न निकायबाट आएका स्वयंसेवकहरू त्रिशुलीमाथि कोलोनीमा पुग्न निकै कठिन भएको कारण अलि समस्या भएको सरकारी अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अर्को विषय, आज भदौ 24 गते गत वर्ष राज्यका सबैजसो प्रमुख अंगका भवनमा आगजनी भएको दिन राष्ट्रिय योजना आयोगले क्षतिको आकलन गर्दै 3 वर्षभित्र पुनर्निर्माण गर्ने बताएको थियो। के त्यो लक्ष्य अनुसारको काम भइरहेको देखिन्छ? साथी अशोक ढालले यो प्रश्न सोधेका थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई।
6: छैन त्यस्तो, अब निजी क्षेत्रहरूले अब आफै नै बनाएतिर दिए होइन, व्यक्तिका घरहरू पनि अब धेरै ठाउँमा आफै बनाइसकेका छन्। तर सरकारी संरचना अब सीमा अहिलेसम्म बन्न सकेको छैन, राष्ट्रपति भवन अगाडिको अवस्था त्यस्तै देखिन्छ। जुन हिसाबले पुनर्निर्माणको गति हुनु पर्यो त्यो चाहिँ देखिएको छैन। तर यसको लागि नयाँ सरकार आउने क्रम, विशेष परिस्थितिमा भएको आम निर्वाचन यी कारणले हुन सक्छ, तर पुरै पुनर्निर्माण चाहिँ भएको चाहिँ छैन।
7: त्यसका लागि यो आर्थिक वर्षमा सरकारले छुट्याएको बजेट पर्याप्त छ जस्तो लाग्छ यहाँलाई?
6: सबै तहको बजेटहरू प्रयोग गरियो भने हुन्थ्यो होला, तर अहिले सरकारसँग नयाँ चुनौती थपिएका छन्। सरकारको हरेक विकासका खर्चहरू ऋण लिएर गर्नुपर्ने अवस्था छ। सरकारले सायद पुनर्निर्माणलाई छुट्याउने बजेट पनि त्यही विकास बजेट अन्तर्गतै पर्छ। त्यस कारणले अब यो बाढीको क्षतिबाट अर्थतन्त्रमा ऊर्जा निर्यातबाट आउने रेभिन्यू होस्, भन्सारबाट आउने राजस्व होस्, अथवा त्यहाँ आर्थिक गतिविधि चलायमान भएबाट आउने राजस्व होस्, हाइड्रो पावरबाट आउने रोयल्टी होस्, पर्यटकबाट आउने विदेशी मुद्रा होस्, यो सबैमा असर परेको छ भनेपछि सरकारलाई आगामी 2-3 वर्षसम्म पुनस्थापन, पुनर्निर्माण र निजी क्षेत्रको हौसला बढाउनेमा विभिन्न प्रकारका कर छुटहरू दिनुपर्ने अवस्था छ। किनभने दुईटा छ, एउटा जिन्जी आन्दोलनमा संसारभरि लगानीको माहौल बिगार्नमा विरोधी राजनीतिक नेतृत्वलाई आरोप लगाइन्छ भने नेपालमा जिन्जी आन्दोलनपछि त्यो तेस्रो आयाम पनि थपिएको छ। नेपाली समाज, विशेष गरी युवा समाज चाहिँ निजी क्षेत्र मैत्री रहन्छ भन्ने देखाएको छ त्यति बेला र अहिलेको पहाडीको अवस्थामा र पहिलेदेखि सार्वजनिक ऋण बढी भएको अवस्थामा ऋण खोजेर विकास गर्नुपर्ने

0: भएको हुनाले जहाँ अति आवश्यक छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउँछ, जसले जनताको जीवन स्तर उकास्छ, त्यहाँ मात्रै खर्च गर्न सक्ने अवस्था देखिन्छ कि साँच्चै बुद्धिमत्ता तोडिन जाने हो भने त्यस कारणले केही संरचनाहरू पुनर्निर्माण पनि बनिन्छ जस्तो देखिन्छ।
1: यो बाढीले गर्दाखेरि हाम्रो बजेट चाहिँ अझै अर्को क्षेत्रमा लगाउनु पर्ने भएर पनि यसलाई असर पर्न सक्ने यहाँले भन्न खोज्नुभयो।
0: यो जुन अहिले क्षेत्रमा तहस नहस एक प्रकारको प्रलयकारी बाढी गयो, अब यो क्षेत्र जलविद्युतहरू भएका संसारको नाका आयात गर्ने पर्यटकीय यात्रा गर्ने हो, चाहे धार्मिक हो, चाहे पर्यटक ट्रेकिङको कुरा, अनि त्यहाँको कृषि उत्पादन लगायतले देशको सबभन्दा चलायमान कोरिडोर मध्ये पर्छ होला। यो यस्तो क्षेत्रमा गएको क्षतिले सरकारको राजस्वमा असर पर्ने हो, रोजगारीको अवसरमा असर पर्ने हो, हाम्रो विद्युत निर्यात गरेर रेभिन्यू जुन हामीले आमदानी गर्छौं निर्यात मार्फत गएको वर्ष करिब 30 अरब झन्डै पुगेको थियो, आगामी वर्ष अब यो निरन्तर बढेर हामीले 2-4 वर्षमा 1-2 खर्ब आमदानी गर्ने हाम्रो लक्ष्य थियो, यी सबैमा अहिले यसले ब्रेक लगाएको छ। अन्त जति स्थानीय तहहरू त्यो स्थानीय बजेटबाटै धेरै रिकभर भएका छन् होइन, प्रदेशका संरचनाहरू पनि विस्तारै हुँदैछन्, अब तर त्यहाँ सङ्घीय बजेटबाटै जाने हो, यही राजस्व उठेकोबाट बाँध्ने हो, तर यो सबै सरकारको आमदानी नै घटेपछि सार्वजनिक थप्कै निर्माण गर्ने हो, त्यस कारणले जुन गतिमा हुन्छ भनेको त्यो नहुन सक्छ। अहिलेको आर्थिक अवस्था फेरि भर्खरै विभिन्न बहसमा ल्याइएको छ, सरकारी संरचनाका आकारहरू घटाउने, कर्मचारी तन्त्रलाई सानो आकार बनाउने भन्ने विभिन्न कुराहरू छ, यसले गर्दाखेरि एक वर्ष त संरचना राहत वितरण पुनर्स्थापना एक र निजी क्षेत्रलाई मोटिभेसन गर्नु नै जान्छ।
1: अबको पुननिर्माणको हाम्रो विधि चाहिँ के हुनुपर्छ? गत वर्ष भदौ 24 क्षति भएका हाम्रा सम्पदा र संरचनाहरूको चाहिँ
0: सिंहदरबार पहिला भूकम्पमा भत्काउन थालिएको थियो, त्यसलाई मैले बल्ल बल्ल रोकेको थिएँ, त्यसलाई पुनस्थापना गरेर विशेष गरी हाम्रा संरचना त्यही मौलिक हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ। अब त्यसमा आगो लाउन सक्ने विध्वंस गर्ने यो प्रस्तुतिको नै सुरक्षा चाहिँ अपनाएर गराउनु पर्ने हुन्छ, किनभने सरकारी संरचनालाई विभिन्न सुरक्षाको दृष्टिकोणले चाल राखेर त्यसको निर्माणको प्रविधि त्यसको सुरक्षा प्रबन्धक लगायत हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ।
2: उनी थिए राष्ट्रिय योजनाका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल अशोक दाहालसँग कुरा गर्दै। अन्तिम एउटा राजनीतिक प्रसंग, नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक रूपमा आफू पुनः सक्रिय हुने घोषणा गरेका छन्। जेएनजी आन्दोलनमा भौतिक आक्रमण बेहोरेका र त्यसपछि पार्टी सभापतिबाट विस्थापित गरिएका देउवाले आज एउटा कार्यक्रममा भने,
3: साथीहरूलाई आफ्नो जिल्ला गाउँ सबै ठाउँमा भ्रमण परेका साथीहरू सबैलाई आफू आफ्नो पक्षमा ल्याउँदै म पनि अब छिटै नै म देशभरि घुम्छु, फेरि जनताको पक्षमा दाँजा जाने विश्वास ल्याउँदै बिदा हुन्छु।
2: विशेष महाधिवेशनबाट सभापति गगन थापा निर्वाचित भइसकेका छन्। त्यससँगै दुई खेमामा विभाजित पक्षबीच एकता प्रयास पनि जारी रहेको छ। तर देउवाले उक्त विशेष महाधिवेशनको प्रसंगमा भने,
3: मैले विशेष गरेर बोलाउनु पाउँछ अधिकार छ पार्टी, पहिले पनि बोलाएको थियो, पार्टी सभापति सुभाङ सुन्दै हुँदाखेरि बोलाएको हो, अहिले पार्टी सभापति बोल्छु मलाई थाहै छैन बोल्न पाउँछ मलाई थाहै छैन बोलाइदिने भन्दाखेरि हुन्छ दाई बिदा गर्छु दाई बिदा गर्छु दाई भनेर असारलाई बोलाइदिए। मैले स्वागत गराउन स्वागत त्यो हो कि होइन त्यो मेम्बर छ कि छैन पार्टीको भनेर खल्तीबाट हालेर दाम राखेर दबाब राखिदियो त्यो विषय बोलायो।
2: देउवाले थापाको कदमको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास समेत व्यक्त गरेका छन्। सभापति थापाले भने पार्टी महाधिवेशन गर्ने घोषणा गरिसकेका छन्। हवस्, त्यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
5: टिकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध,
6: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
5: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40598 सम्पर्क गरौं।
6: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।
7: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपैयाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
8: मैले त एक पेटी चाउचाउ रु 600 किने।
7: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98-48-40

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर्थ 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपादेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेन्ला सुनचाँदी पसल, बलभद्र चौक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

को शेर यस प्रकार छ। पुतली हुँ कि आफू बत्ती पो हो कि माया, पुतली हुँ कि आफू बत्ती पो हो कि माया, जाऊँ त्यही भै लाग्छ।

0: छिछी कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
5: ओहो मेयर साहब नमस्कार है।
6: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
5: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
6: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
5: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
6: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
5: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
6: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौ।
5: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
6: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
5: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
6: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
5: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
6: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
5: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
7: विपद बारे चासो राखौं, चनाको बनौं।
8: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।

0: हिन्दू महिलाहरूको महान चाड़ हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली टिलरी, छड्के टिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: ल यति छिटो आमा बन्न लागेको त पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ। कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ। के गर्ने के नगर्ने केही थाहा छैन। म त जान्नु परे जस्तै लाग्छ।
2: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: दिदी तीज पनि आउन लाग्यो। यस पालिको तीजमा नयाँ गहना किन्ने सोच छ कि छैन?
1: छ नि बहिनी, तर राम्रो राम्रो डिजाइन र विश्वासिलो पसल खोज्दै थिए नि।
2: त्यसो भए इन्द्रेणी ज्वेलर्समा जाउँ न त, त्यहाँ सुन चाँदीका नयाँ नयाँ डिजाइनका गहना पाइन्छन् रे।
1: ए हो र बहिनी, अरू के पाइन्छन् त त्यहाँ?
2: त्यहाँ त माइली तिलहरी, छटके तिलहरी, रामलीला, झाला, पिटरा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोती चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छन् नि।
1: ओहो बहिनी, यति राम्रो सुविधा अब हाम्रै टिकापुरमा रहेको छ। अनि मूल्य र गुणस्तर कस्तो छ नि?
2: उचित मूल्य, राम्रो गुणस्तर अनि विश्वासिलो सेवा नै त्यहाँको विशेषता हो।
1: त्यसो भए ढिलो नगरौँ न बहिनी, आजै जाउँ।
2: ल जाउँ, तपाईँहरू पनि आफ्नो रुचाइको गहना किन्न इन्द्रेणी ज्वेलर्समा नै आउनुहोस्।
0: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक, टिकापुर, कैलाली। सञ्चालक रन बहादुर सुनार। सम्पर्क नम्बर 9848440019।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 9762484538, उपेन्द्र शाह 9821607254 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583022 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
6: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
7: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाऊ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
6: ए हो र, त्यसो भए जाऊ न, जाऊ सँगै जाऊ, तन्नै खाएर आउला।
7: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
6: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848551964।

0: काठमाडौँ नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमर गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

खबर संक्षेप वार्ता रतन चौधरीको नमस्कार। टिकापुर नगरपालिकामा भू उपयोग योजना निर्माणका लागि पहिलो चरणमा छलफल भएको छ। पहिलो चरणमा वार्ड नम्बर एकमा भएको छलफलमा भू उपयोग योजना कार्यान्वयनका लागि जग्गा वर्गीकरण मापदण्ड र आधारका विषयमा छलफल थालिएको हो। यस्तो छलफल सबै वाडामा आयोजना हुने बताएको छ। टिकापुर एकमा सरकारले भू उपयोग योजना बिना नै जग्गाको कुनै कारोबार गर्न नमिल्ने भनी कडाई गरेपछि जग्गा वर्गीकरणका मापदण्ड तयार गर्न सरकारवालाहरूबीच छलफल शुरू गरिएको वडाध्यक्ष मोहन लोहार विकले बताउनु भएको छ। वडाध्यक्ष विकले नेपाल सरकारले भू उपयोग ऐन 2076 र भू उपयोग नियमावली 2079 अनुसार जग्गालाई 10 प्रकारमा वर्गीकरण गरेको तर टिकापुर नगरपालिकाले अहिलेसम्म वर्गीकरण नगरेकाले त्यसको समेत वर्गीकरण गर्नुपर्ने बताउनु भएको छ। टिकापुर नगरपालिका वार्ड नम्बर एकको आयोजनामा भएको छलफलमा राजनैतिक दलका प्रतिनिधि, मालपोट कार्यालयका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि लगायत अन्य सरकारवालाहरूको सहभागिता रहेको थियो। छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरू तथा सरकारवालाहरूले भूपयोग योजना बनाउँदा जग्गा धनीलाई मर्क नपर्ने गरी योजना बनाउन सुझाव दिनुभएको छ। टिकापुरमा चोरीका घटना बढ्न थालिएको छ। टिकापुरमा घर मालिक नभएको घर तोडफोड गर्ने, चोरी गर्ने घटना दैनिक रूपमा बढ्दै गएको छ। टिकापुरका विभिन्न ब्लकमा समेत घर तोडफोड गरी चोरी हुन थालिएको छ। केही दिन अघि ब्लक नम्बर 6 2 घरमा तोडफोड गरेर चोरीको प्रयास भएको बताएको छ। ब्लक नम्बर 6 स्थित हेमराज गेवाली र कल्याण दाहालको घर तोडफोड भएको छ। चोरीका लागि आएकाहरूको घरको ढोका, दराज लगायतका सामानहरू समेत तोडफोड गर्नुका साथै सामान छरपस्त पारेको हेमराज गेवालीका भाइ यज्ञराज गेवालीले जानकारी दिनुभएको छ। कामको सिलसिलामा घर बाहिर रहेको मौका पारी सुन चाँदी तथा नगद चोर्ने उद्देश्यले आएका चोरहरूले नगद लगायतका केही सामग्री लगे पनि घरमा अन्य सरसामान भने समेत नलगेको उहाँले बताउनु भएको छ। टोलीमा चोरीका घटना हुन थालेपछि स्थानीय त्रसित भएका हुन्। स्थानीय मैसरा तमत्ताको चोरीको घटनाले त्रास बढ़ाएको र प्रहरी गस्ती बढ़ाउनु पर्ने, सुरक्षा दिनुपर्ने सुझाव दिनुभएको छ। कैलाली बहुमुखी क्याम्पस विज्ञान संकायमा विद्यार्थीहरू वनस्पति जन्य कच्चा पदार्थ प्रयोग गरी हर्बल साबुन र मैनबत्ती उत्पादन गरेका छन्। क्याम्पसको विज्ञान प्रयोगशालामा विभिन्न वनस्पतिमा आवश्यक कच्चा पदार्थ तयारी गरी त्यसको संशोधन मार्फत साबुन तथा मैनबत्ती उत्पादन गरिएको हो। क्याम्पसले विद्यार्थीलाई प्रयोगशालामा सैद्धान्तिक ज्ञान र प्रयोगत्मक अभ्यासमा सीमित नराखी त्यसलाई उत्पादन र उद्यमशीलतासँग जोड्ने उद्देश्यले यस्तो अभ्यास शुरू गरेको जनाएको छ। भारतीय बजारमा चीनीको मूल्य आकाशिएपछि त्यसको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रमा उपभोक्ताहरूमा परेको छ। पछिल्लो केही साता भारतीय बजारमा चीनीको मूल्य बढ़ेपछि यहाँका उपभोक्ता प्रत्यक्ष मारमा परेका हुन्। भारतीय बजारबाट प्रति किलो 90 रूपियाँमा खरिद गर्दै आएको यहाँका उपभोक्ताहरूले पछिल्लो समयमा मूल्य वृद्धिका कारण प्रति किलो 130 रूपियाँसम्म खर्च गर्न बाध्य भएका छन्। बेलौरी नगरपालिका 3 स्थानीय जगुराम डंगौराले भारतबाट ल्याएको चीनी यहाँका पसलबाट प्रति किलो 90 रूपियाँमा खरिद गर्दै आएको भए पनि अहिले 130 रूपियाँ तिर्नु परेको गुनासो गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा बाढ़ी प्रभावितहरूको तत्काल व्यवस्थापन, सड़क यातायात संचालन सहित पुननिर्माण र पुनस्थापना लगायतको कामलाई
तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले भौगोलिक विविधतालाई ख्यालमा गरी सड़क यातायात सञ्चालनको क्षमताले भ्याएसम्म समेत ठूला यसरी क्षमताले नभ्याएकोले समेत ठूला ब्रिज सहितको पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग समेत लिन सुझाव दिनुभएको छ। सर्वोच्च अदालतले अहिलेसम्म नेपालमा सार्वजनिक पदाधिकारीहरूले शिष्टाचारको रूपमा पाएको सबै उपहारहरूको एकमुष्ट विवरण तयारी गरी सार्वजनिक गर्ने र सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरिएको छ। सार्वजनिक पदाधिकारीहरूले विभिन्न भेट तथा विदेश यात्राको बेला प्राप्त गरेको उपहारहरू सरकारीकरण हुनुपर्ने माग गरी दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले सबै सार्वजनिक पदाधिकारीहरूले पाएको उपहारको एकमुष्ट विवरण तयार गर्न र वेबसाइट वा अरू माध्यमबाट सार्वजनिक गर्न आदेश दिएको हो। शेरबहादुर देउवाको सर्वोच्च अदालतले पुनरावलोकनका लागि निश्चय दिएपछि नेपाली कंग्रेसको आधाभन्दा बढ़ी विजय भइसकेको समेत दावी गरेका छन्। उनले निर्वाचन आयोगले दबावमा समेत विशेष महाधिवेशन पक्षधारलाई मान्यता दिएको र आफूहरूलाई अधिकारिकताबाट वञ्चित गर्ने प्रयास भइरहेको आरोप लगाएको छ। देउवाले सर्वोच्च अदालतबाट रोक चिन्ह र चार तारे झण्डा सहितको कांग्रेसको आधिकारिकता आफूहरूले पाउने विश्वास व्यक्त गर्नुभएको छ। र विश्व हिन्दू परिषद नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मानवीय सेवा भावना सहितको आयोजित कार्यक्रममा 16 महिला र 34 पुरूष गरी 50 जनाले रक्तदान गरेका छन्। हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त?
7: यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानुभएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, त जन्मा परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

महाराज परीक्षित, अब सृष्टि संबंधी को वर्णन सोध्नु भो वहाँले धेरै सम्बन्धको लागिमा अवतार छन् भगवानको धेरै अवतार छन् महाराज मत्स्य कुर्म बराहस्त नरसिंहम स वामन राम रामोश्च कृष्णश्च बौद्ध कल्कि तथैव च यी दसवटा अवतार चाहिँ भगवानको पूर्ण अंश बताएर मत्स्य कुर्म बराह नरसिंह परशुराम राम कृष्ण बौद्ध कल्कि चाहिँ यो पूर्ण अंश बताएर अर्को अंश बताएर कुन हो अंशावतार चाहिँ ऋषभदेव कपिलदेव अनि त्यसदेखि पछाडिबाट दत्तात्रेय स्वामी आदि गरिएका चाहिँ अंशावतार भए कला अंश अवतार भनेको कुन कुन हो भनेर सोद्धाखेरिमा कला अंश अवतारको वर्णन बताउँछु इच्छा कुरेर लमुचुकुन्द विदीय गादिरी दुर्वाम्बरी सगर गय नौ साध्य मान्दा तर्क शततन्तुरन्ति देवा देवव्रत मुनिर मूर्तयो दिलीप शौवर्यत्वं कशिविदे बलपीपलाद सारसदत्तव पराभूरिषेण अन्यो विभीषण हनुमापेन्द्र दत्त पार्थिषण विद्रम श्रुत देव बरिया यी सबै जब अवतारहरू हाम्रा हुन् भगवान जस्तै प्रकारले गरिकन इच्छाकु राजा मुचकुन्द विदेह जनक राजा गादी रघु अम्बरीशगर गया नौस मानदाताल का शतधन रंतिदेव भीष्म बलि मूर्ति दिलीप और शौबरी उत्तंक शिविर देव पिप्लाद सारसद उद्धव व्यास भूरीषण विभीषण हनुमान शुक आर्षण विद्र श्रुत देव आदि गरिएका सारा यी चाहिँ कला अंश बताउन हुन् कस्तो कला अंश बताउन भन्दा सोह्र कला मध्येमा एक कला लिएर जन्मी बसेको कहीँ पूर्ण कला कहीँ अर्ध कला पूर्ण कतै पूर्ण कला यसरी भगवान प्रभुको अवतार सम्बन्धीको वर्णन मैले हजुरलाई बताएँ अब राजा परीक्षित तपाईँ के सुन्न चाहिबस्छ भनेर सोद्धाखेरिमा लौ मेरो प्रभु दया बाब हुन्छ भनेदेखि अब मलाई सृष्टिको प्रकरण र ज्ञान वर्धक विषय भगवत प्रेमको बारेमा प्रकाश पारिबक्सुस् भन्दा लौ त मेरो सरकार तपाईँलाई तपाईँका प्रश्न अनुसार अब म उत्तर दिन तयारी हुनेछु भनेर राजा परीक्षितलाई प्रश्न सम्बन्धी धेरै प्रकारको ज्ञान गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट जय बलोस्तु मतलब भागवत महाप्राण

सुखदेव स्वामीले आज्ञा गरिबक्स लौ त सरकार तपाईँका धेरै प्रश्नमय यो विश्व ब्रह्माण्ड कसरी रचना भयो कसरी संहार भयो सृष्टि भनेको के हो संहार भनेको के हो मुक्ति भनेको के हो आखिरमा मोक्षलाई प्रदान गर्ने प्रकारका सदर व्यवहारहरू के हुन् प्रभु भनेर यहाँले सोध्नुभएको छ। अब सबै कुरालाई प्रमाणित गर्नका लागि गम्भीर वाणीमा तपाईँले सोध्नुभएको विषयकोलाई प्रमाणीकरण गर्नका लागि महाराज परीक्षित आनन्दसँग बस्नुहोस् भगवानको भजन मनन कीर्तन गर्नुहोस् कहिले नभुल्नुहोस्। अब जीवनशैलीको उद्धारको निमित्त यहाँलाई मैले जुन प्रकारको प्रश्न गरेको छु अब त्यसको बारेमा म यहाँलाई प्रमाणित गराउँछु। सुन्नुहोस् महाराज परीक्षित अब तन्त्र मन्त्र यन्त्र शक्तिको प्रभावबाट जीवन मुक्तिको उद्धारको निमित्त मैले यहाँलाई जुन प्रकारले व्याख्या गरेको छु अब त्यस विषयमा प्रमाण गराउनुहोस् महाराज परीक्षित। त्यस्तै प्रकारबाट शाश्वत ब्रह्मज्ञानको उपदेशको बारेमा पनि यहाँलाई म प्रमाण गराउँछु। राजा परीक्षित सुन्नुहोस् ब्रह्म देव परमात्माले निर्णय गरी बसेको के छ भने देख्नुहोस् एक नम्बरमा सृष्टि चतुश्लोक भागवतको आधारमा निर्माण गरेको छ। चतुश्लोक भागवतको निर्माण कस्तो छ चतुश्लोक भागवत ज्ञानम परम गुह्यम मे यदि विज्ञान समन्वितम सरहंस तदंगम च गृहणम गदितम मया श्री भगवान वाच भगवानले आज्ञा गर्नुभयो। यो विश्व ब्रह्माण्ड सारा सम्पूर्ण मेरो महाराज ज्ञान दुई किसिमका हुन्छन् एउटा ज्ञान शास्त्रोक्त ज्ञान एउटा ज्ञान अब ज्ञान दुई किसिमको एउटा आध्यात्मिक विषयबाट शास्त्रोक्त ज्ञान अर्को ज्ञान भनेको अनुभवको ज्ञान शास्त्रको ज्ञान भनेको शास्त्रले यो गर्नुहुन्छ यो गर्नुहुन्न यसो गरे यसो हुन्छ यो गरे यो हुन्छ न्याय सत नीति नियम यो जब शास्त्रको ज्ञान अनि त्यसपछिबाट कानुन सम्मतको ज्ञान भन्ने विषयका लागि अब अर्को ज्ञान हुन्छ अनुभवको ज्ञान। अनुभवको ज्ञान भनेको के हो यो कुरा गर्नुहुन्छ यो कुरा गर्नु हुँदैन यो गरे यति सजाय हुन्छ भन्ने कुरामा भन्दा शरीरले छोएर जान्ने शरीरले खाएर जान्ने जस्तो तितो पिरो अमिलो टर्रो गुलियो नुनिलो आदि यो खाएर जान्ने छोएर जान्ने जुन चिसो तातो आदि आदि जो हो यी चाहिँ ज्ञान। यसरी दुई किसिमका ज्ञानहरू हुन्छन् एउटा ज्ञान शास्त्रोक्त ज्ञान एउटा ज्ञान आध्यात्मिक विषयको प्रभावबाट अनुभवात्मक ज्ञान यी दुईटा ज्ञानलाई कहिले नभुल्नु। त्यसमध्येमा राजा परीक्षितको परमा सुखदेव स्वामीले बडा प्रेमपूर्वक आज्ञा गरी बसेको छ तन्त्र शक्ति यन्त्र शक्ति मन्त्र शक्ति ध्यान शक्ति यसमा विशेष रूपमा परमात्माको महिमाको बारेमा कहिले नभुल्नु भनेकन राजा परीक्षितलाई सुखदेवले बताउनुभयो र यसै प्रभावबाट संसारमा सबभन्दा ठूलो

महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, अब बाँकी अंशका लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सौनकादीलाई पौराणिकले निर्णय गर्नुभएको छ। अब अर्को विषयको लागि ऋषेश्वर सौनकादी यहाँलाई म के भन्छु भनेदेखि, चतुश्लोक भागवतले निर्णय गरेको छ श्रेष्ठ वस्तु भनेको ईश्वर हो भनेर। जस्तै प्रकारबाट हाम्रो शरीरबाट प्राणवायु ननिक्लिउन्जेलसम्मका लागि, हाम्रो शरीरबाट प्राणवायु ननिक्लिउन्जेलसम्मका लागि त्यो व्यक्तिको नाम व्यक्ति हुन्छ, जस्तो रामबहादुर, श्यामबहादुर, हरिबहादुर। त्यस्तै प्रकारबाट फलानो प्रसाद, फलानो नाथ, त्यस्तै प्रकारले फलानो कुमारी, फलानो देवी। तर त्यो शरीरबाट प्राणवायु निस्केर गइसकेपछि त्यो के हुन्छ? त्यो त लास हुन्छ। त्यसै कारणले हाम्रो शरीरै लास हुन्छ। त्यसले त्यो फलानो प्रसाद, फलानो बहादुरलाई छुन हुँदैन भन्नुभन्दा लासलाई छुन हुँदैन भन्ने प्रक्रियातिर हामी जान्छौँ। यसैले गर्दाखेरिमा सम्पूर्णभन्दा शरीरलाई जब यो अन्तिम शेष वस्तु भनेको ईश्वर हो, त्यो शेष वस्तुलाई कहिल्यै नबिर्सनु। शेष वस्तु भनेको अन्तिमको शरीरको श्वास हो। श्वासलाई नै जान्न चिन्न जान्न सक्यो भनेदेखि त्यो व्यक्ति पारमार्थक हो। श्वासलाई भुल्नु हुँदैन। यसरी नै श्वासलाई विचार गर्नु र चतुश्लोक भागवतले ज्ञान दुई किसिमको भनेको छ, त्यसमध्येमा अनुभवात्मक ज्ञान र शास्त्रोक्त ज्ञान, त्यसमध्येमा शेष वस्तु भगवानको स्वरूप हो। त्यसै शेष वस्तुलाई राम्रोसँग अध्ययन गर र भगवान परमात्माले यो प्रकारको निर्णय गर्नुभएको छ कि नित्यार्थ प्रत्यते न प्रत्यते चात्मनि तद्विद्य आत्मनो माया यथा भासो यथा तवः। भगवान भन्नुहुन्छ महाभूत संसारको सृष्टि स्थिति र लय र संसारलाई परिमार्जित गर्न सक्ने महान प्रखर र कर्तव्यमाथिको बोधलाई पनि कहिले नभुलिकन सिद्धान्त तत्स्वरूप ईश्वरमाथिको प्रेम जागा रूपमा लिएर जानु। शेष वस्तु नै भगवानको स्वरूप हो है त बाबु भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरी बक्सु र अब अन्तिममा धर्म संस्कृति अर्थात् केवल पारमार्थ लाभको लागि प्रश्न गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यसअ

महाराज परीक्षितलाई सुखदेवले माने द्वितीय स्कन्दको दशौं अध्याय तथा द्वितीय स्कन्दको समाप्ति अध्यायमा आज्ञा गर्नुभएको छ। राजन परीक्षित तपाई के सुन्न चाहनुहुन्छ भन्दा प्रभु मलाई धेरै कुरा सुन्ने इच्छा थियो। शेष वस्तु भगवान हो भनेर हजुरले आज्ञा गर्नुभयो, तर म मरिसकेपछि शेष कहाँ गएर लिनुहुन्छु एउटा कुरा यो। अर्को कुरा, मैले मरिसकेपछि मेरा पत्नी महारानीका साथमा फेरि भेटघाट हुने कि नहुने, मेरा छोरा बन्धुसँग मेरो भेटघाट हुने कि नहुने, म कहाँ जाने मेरो ईश्वर, मैले गर्नुपर्ने काम के हो, मेरो मुक्ति के कसरी हुने हो, र आखिरमा जब यो संसार भनेको के हो, जाने कहाँ हो, रहने के हो, खाने के हो, गर्ने के हो, कसरी गर्ने हो मेरो भगवान, यो पनि आज्ञा गरी बस्नु पर्यो। जन्म मृत्युको चक्र भनेको के हो, जन्मने भनेको के हो, मर्ने भनेको के हो, मरिसकेपछि कहाँ फेरि जन्म हुन्छ हुँदैन, मैले यो घर परिवार फेरि मैले देख्न पाउँछु कि पाउँदिन, यो विश्व ब्रह्माण्डमा छरा मेरो राजगत हुन सक्छ कि सक्दैन, आज्ञा होस् प्रभुदेव। धर्म अर्थ काम मोक्षका स्रोत साधन भनेको के हो, त्यो पनि आज्ञा गरी बस्नु पर्यो। आफ्नो नित्य नैमित्य कर्म के हो, आफ्नो परिवार छोड्नु छ, मैले यो सारा सम्पूर्ण छोडेर जानुपर्ने, मेरी पत्नी धुरु धुरु रोइरहेकी छन्, मेरो छोरा मलाई हेरेर रोइरहेका छन्, तिनीसँग मेरो भेटघाट हुने कि नहुने, फेरि त्यति मात्रै होइन मेरो परिवारसँगको राजकाज गरेको मेरो छोराले मैले देख्न पाउँछु कि पाउँदिन मरेर गएपछि, फेरि मेरा हात्ती घोडा लावालस्त्र यतिका चतुर्गणी सेना मेरो पासमा रहन्छन् कि रहँदैनन्, यो मैले आर्यको राज्य र श्री सम्पत्ति सारा सम्पूर्ण खन यो कसको पन्जामा जान्छ मेरो प्रभु, यो त बडा डर लाग्यो, शंका पनि लाग्यो, फेरि यो विश्व ब्रह्माण्ड कतिपटक नष्ट भयो, कतिपटक सृष्टि भयो, यो पनि सुन्न जान्न चाहौँ। छोराछोरी सम्पूर्ण परिवार बन्धु वर्गादिसँगको सद्भाव र सत्प्रेमको सत्कामनाको विषय पनि सुन्न पाऊ। जीवन मुक्ति भनेको के हो, यश्लोक भनेको के हो, परलोक भनेको के हो, मेरो भगवान आज्ञा गरी बस्नु पर्यो, मेरो जगतको मालिक हजुरलाई मेरो सहस्र कोटे प्रणाम भनेर राजा परीक्षितका प्रतिमा सुखदेवले बताउनु भयो। तन्त्र मन्त्र यन्त्र शक्तिको प्रभावबाट जीवन मुक्ति हुने जुन स्रोत र साधन हजुरले बताउनु भएको छ, स्रोत श्राद्ध साधनका विषयमा पनि प्रकाश पारी बस्नु पर्यो, मेरो अशान्ति भएको चित्तलाई शान्ति दिइबस्छु मेरो गुरु, यसै प्रभावबाट मेरो सकल मनोरथ भावनाको विकास होस् भनेर विन्ती गर्नेवाला राजा परीक्षितका हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणीमा जब तपाईँका प्रश्नका उत्तर म दिनेछु भनिकन आउने अध्यायको प्रतापबाट तृतीय स्कन्दको ध्यान आकर्षण गरेर तयारी गर्नुभयो। श्रीमद भागवत तृतीय स्कन्द अब प्रारम्भ हुनेछ। तृतीय स्कन्द गोलीघाटासम्मको प्रयोजन कथा सम्पन्न गरे। तृतीय स्कन्दको ध्यान आकर्षण राजा परीक्षितलाई सुखदेव बताउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट

देवाय गोब्राह्मणेताय जगदेताय कृष्णाय गोविंदाय नमो नमः। स्प्रियताम देव देवस्व नारायण जगद्पते स्तुतिय नामदानेन कथे शिष्यवा कथा सर्वे श्रोतार सावधानमवंतु। श्रीमद्भागवत महापुराणको तृतीय स्कंद पहिलो अध्याय का बीच कति कथा को वर्णन विस्तार गरिन्छ भने शंकितमान महाराज परीक्षित को हजुरमा सुखदेव स्वामी ने बताउनु भयो। ओम नमो भगवते वासुदेवाय। श्रीशुक उवाच यमित पुरा पृष्ठो मैत्रियो भगवान किल क्षेत्रावनम प्रवेशेन त्यक्त्वाश्वगृहे मध्यमत। अब दुर्योधन को दुर्वाच्य आफ्नो धनुर्बाण ढोका में राखेर तीर्थयात्रा में जानु भएको एक महाराज विदुर महाराज हुनुहुन्थ्यो। ती विदुर नाम गरिएको राजाले दुर्योधन को दुर्वाच्य आफ्नो धनुर्बाण ढोका में राख्नु पर्ने कारण के पर्यो भने पंच पांडव को कौरवहरूको झगडाको कारणले हेर बाबु तिम्रो झगडा नगर जेठाका छोरा पाण्डव माइलाका भने जेठाका छोरा कौरव जेठो कान माइलाका छोरा पाण्डव म कान्छु मलाई राज्य चाहिँदैन तर तिमीहरू दुई भाइका छोराले राज्य बाँडेर ल्याऊ झगडा नगर के मात्र भन्नुभएको थियो हुन्छ भनेर महाराज युधिष्ठिरले प्रस्तावलाई स्वीकृति जनाउनु भयो। तर दुर्योधन नाम गरेको राजाले स्वीकृति जनाएन। दुर्योधनले के भन्यो भनेदेखि दुर्वाच्य तँलाई म के भन्न चाहन्छु भनेदेखि त कान्छीको छोरो हो तापनि दासीपट्टिको छोरो काका नाता मात्रै पर्ने त हाम्रो कुलको कुटुम्बमा र हाम्रो खानदानको व्यक्तित्व होइन। यसैले तैले जब भन्दा राज्यको बण्डा हुन सक्दैन दासीका पुत्र भनेर यस किसिमबाट मेरो घरमा बसेर नुनपानी खाने मेरो गुणगान गाउनुको सट्टामा शत्रुपट्टि मिल्दो रहेछ। यसैले आजका मितिबाट त निक्लेर जा भनेर आज्ञा गरिदियो। ल ठिकै छ यस्ताका पाखमा बसेर नुनपानी खानु यसको यसलाई राजा भनेर मान्नु भन्दा बरु जंगलै जान्छु भनेर राजा युधिष्ठिर नाम गरिएको महाराजको जब वचनले प्रभावित भएर दुर्योधनको दुर्वाच्यबाट मोमुटोमा करिजोमा छिया छिया घाउ पारेर निक्लि बक्सेको विदुर महाराज जबसम्म पञ्च पाण्डवको विजय भएन तबसम्म फर्कनु भएन। महाभारतमा पञ्च पाण्डवको विजय भयो कौरवहरू सारा मरिसके भन्ने थाहा पाएपछि विदुर नाम गरेको राजा ऋषिकेशमा आइपुग्नु भएको थियो। भगवान कृष्णको दर्शन गर्नका लागि यताबाट रुँदै रुँदै रुँदै कृष्ण भगवानको स्वकीय सचिव उद्धवजी रुँदै जानुभएको। बाबु उद्धव किन रोएको भनेर सोद्धाखेरि विदुर नाम गरेको राजाका वचन सुनेर उद्धव भन्नुहुन्छ महाराज कसरी बताऊ जसका प्रतापबाट मैले आज यतिका कालसम्म यतिको ठूलो मान मर्यादा र प्रतिष्ठा पाए आज उनी प्रभु जगतका श्रीहरिको परम धामको सवारी भयो जरा व्याधले बाण हानेर मार्यो यसै कारणले म रुँदै रुँदै जान लागेको भन्ने नासार लो मेरो महाराज त्यसो नगर कृष्ण भगवानको स्वर्गारोहणबाट म स्तब्ध भएँ मेरो मनमा अशान्ति भयो म कहाँ जाउँ भनेर बडा शोकाकुल व्याकुल भएर राजा युधिष्ठिर नाम गरिएको राजाले शोक सन्तप्त हृदयको लागि म कहाँ जाउँ कसो गरौँ भनेर चिन्तातिर व्याकुल भएर समस्याको समाधानको प्रतिमा बडो गम्भीर सोच राखेर भगवानका चरण रूपी कमलमा ध्यान मनन कीर्तनको इत्यादि प्रकारको प्रक्रियाबाट कृष्ण भगवानको बारेमा के बुझ्नु र जान्नुपर्ने विषयमा छलफल सुध्याउँदै हुनुहुन्छ भन्ने सम्मको कथा सध्याबाट।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, खैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको उपलक्ष्यमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एल्विस एल्विरा टेरसमा हरितालिका तीजको उपलक्ष्यमा डिजाइन डिजाइनका साड़ी, सुट, कुर्ती, पलाजा र थानका कपड़ाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपर मार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887।
3: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
4: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
5: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
4: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
5: बेसरी टाउको दुख्ने,
4: उच्च ज्वरो आउने, बेहोस हुने,
5: घाँटी अरोरो कडा हुने,
4: कम्पन हुने,
5: पक्षघात हुने
4: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
5: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
5: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
4: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाउला भएको कपडा लगाऊ।
5: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
4: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
5: सधैं झुल टाँगेर सुत्ने गरौं।
4: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
6: स्वास्थ्य कार्यालय कैलाली।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ तथा दिदीबहिनीहरू लगायतका सम्पूर्ण नेपालीजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: साथी, तीज आउन लाग्यो, यसपालि तीजमा कस्तो लुगा लगाउने सोच बनाएकी छौ?
8: सोच त धेरै छ नि, तर मन पर्ने डिजाइन र राम्रो लुगा कहाँ पाइन्छ भनेर खोज्दै थिए।
7: त्यसो भए पवनदेव इन्टरप्राइजेस जाउँ न, तीजका लागि विभिन्न डिजाइनका आकर्षक लुगाहरू आइसकेका छन्।
8: हो र, त्यहाँ लेडिज सुट, कुर्ती, सुरुवाल पाइन्छ र?
7: पाइन्छ नि, तीजमा आफूलाई मन पर्ने लुगा छान्न पवनदेव इन्टरप्राइजेस एकपटक अवश्य पुगाउन।
8: त्यसो भए यसपालिको तीजको किनमेल पवनदेवी इन्टरप्राइजेसबाटै गरौँ न है।
7: तीजको उमङ्ग, नयाँ पहिरनको रङ्ग। पवनदेव इन्टरप्राइजेस, सिद्धार्थ चोक नगरपालिकाको कार्यालयको कोठा नम्बर 54, सञ्चालक पवनदेवी तिमिल सेना, सम्पर्क नम्बर 9848501027 र 9848501952।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।